व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि
0: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 0265220333 0265236619 र 98520161612
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस शङ्कर सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा
3: गरिहाल्न त्यति सजिलो भने छैन।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोग समक्ष राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष 81-82 को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेश गरेको छ। सतर्कता केन्द्रका सचिव सुरज कुमार वैद्यले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई समक्ष प्रतिवेदन हस्तान्तरण गर्नु भएको हो।
3: सरकारको नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा प्रथम महाधिवेशनको पूर्व सन्ध्यामा छ। प्रतिनिधि सभाका 182 सीट सहित पहिलो दल बनेको रासोपाको पहिलो महाधिवेशन असार 7-9 गते चितवनमा गर्ने निर्णय गरेको हो।
4: अब शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन बुधबार 4.15 अंकले घटेको नेप्से परिसूचक बिहिबार 10.07 अंकले घटेर 2730.17 बिन्दुमा अडिएको छ। त्यसअघि मंगलबार परिसूचक 39.44 अंकले घटेर 2744.40 बिन्दुमा पुगेको थियो। बिहिबार 337 स्केप्सको खरिद बिक्री भएको छ। यस दिन 79,58,752 किता शेयर 3,29,02,44,000 रूपियाँमा कारोबार भएका छन्।
5: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न *14*15 *7# ह्यास डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरुरी सूचना। सावधान, बैंक वा डिजिटल वालेटको कर्मचारी भन्दै कसैले फोन गरेर तपाईँको पिन वा पासवर्ड मागेमा नदिनुहोस्। बैंकले कहिले पनि फोनबाट व्यक्तिगत विवरण माग्दैन। सचेत रहनुहोस्। राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङको ग्रेट हल अफ दि पीपुलमा बहुप्रतीक्षित शिखर वार्ता भएको छ। भेटका क्रममा ट्रम्पले चीनिया राष्ट्रपति सीको खुलेर प्रशंसा गरेका छन्। उनले सीलाई एक महान नेताको संज्ञा दिँदै आफू उनको साथी हुन पाउनुलाई सम्मानको विषय भएको समेत बताएका छन्। त्यस्तै ट्रम्पले सीको पनि खुलेर प्रशंसा गर्दै भनेका छन्, तपाईसँग हुनु सम्मानको कुरा हो, तपाईँको साथी हुन पनि सम्मानको कुरा भएको उनले बताएका छन्।
4: अब खेल र खेलाड़ीका खबर। साई तेजा मुका मल्लाको शानदार शतकका बावजूद स्कटल्याण्डले क्रिकेट विश्वकप लीग दुईमा बिहिबार निकट प्रतिद्वन्दी अमेरिकालाई दुई रनले पराजित गरेको छ। डकवर्थ लुइस पद्धतिका आधारमा स्कटल्याण्ड जित हात पारेपछि अमेरिकालाई उछिन्दै लीग दुईको शीर्ष स्थानमा पुगेको छ।
3: अब कला तथा मनोरञ्जन। चलचित्र महलमा एकमुठी बादल प्रदर्शनमा आएको छ। शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि यो चलचित्र प्रदर्शनमा आएको हो। सहारा शर्मा निर्देशित यो चलचित्रको बुधबार काठमाडौँ स्थित बिग मुभीजमा प्रिमियर गरिएको थियो। प्रिमियरमा अभिनेत्री आचल शर्माको रातो ग्राउन र लामो घुम्टुमा बेहुली चाहिँ सजिएर उपस्थित हुनुभएको थियो। महिला नौमती बाजा समूहको प्रस्तुति सहित कार्यक्रम शुरू गरिएको थियो।
4: अब विचार विश्लेषणको पालो। नागरिक मैत्री बन्न नसकेको अदालत प्रशासन शीर्षकमा रोशन आउजीको विचार कान्तिपुर दैनिकमा छापिएको छ। आज आवश्यकता केवल कानूनी सुधारको मात्र होइन, न्यायिक संस्कृतिमा संवेदनशीलता, उत्तरदायित्व र सार्वजनिक हितप्रतिको सम्मानको विकास गर्ने पनि हो। जबसम्म सार्वजनिक सरोकारको विषय अदालतमा दर्ता गर्न खोज्ने नागरिकले युद्ध जिते झैं अनुभव गर्नुपर्ने अवस्था रहन्छ, तबसम्म न्यायमा पहुँचको संवैधानिक आदर्श पूर्ण रूपमा साकार भएको मान्न सकिँदैन। लोकतन्त्रमा अदालत अन्तिम आशा हो, त्यसैले अदालतसम्म पुग्ने बाटो सहज, सम्मानजनक र न्यायचित हुनुपर्छ। सार्वजनिक सरोकारका विषयमा उठ्ने प्रत्येक आवाजलाई प्रशासनिक अवरोधले होइन संवैधानिक उत्तरदायित्वको भावनाले स्वागत गर्न सक्नुपर्दछ।
3: त्यस्तै बजेटको वाचा स्वास्थ्यमा आशा शीर्षकमा अन्नपूर्ण पोस्टमा ज्ञानेन्द्र खलेले लेख्नु भएको छ। बालन शाह नेतृत्वको सरकारको 18 बुधे राष्ट्रिय प्रतिबद्धतामा 2088 सालसम्म स्वास्थ्य क्षेत्रको बजेटलाई राष्ट्रिय बजेटको 8% पुर्याउने घोषणा समावेश छ। सरकारले यसलाई प्रमुख दलका घोषणा पत्रका साझा प्रतिबद्धताको अभिसरणका रूपमा प्रस्तुत गरेको छ। स्वास्थ्य संस्थामा औषधि, प्रभावकारी स्वास्थ्य बीमा, आपतकालीन प्रसूति सेवा, नजिकै उपलब्ध डायलिसिस र बिरामी पर्दा परिवारलाई आर्थिक विनाशबाट जोगाउने सुरक्षा दिनुपर्छ।
4: हस् त, नेपाली खबर अहिलेलाई यति नै। अब यसपछि पत्रकार खेमबमका साथ नेपाली बहस सुन्न सक्नुहुन्छ।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल। विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423180।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
5: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
5: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
5: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
5: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
5: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
6: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
5: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
7: रेडियो शङ्खुवा सभा समय सूचक, अहिले बिहानको 6 बज्यो।
8: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
9: रोक लगाएपछि भाव बढ्ने डर, कैलालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर।
10: मध्यपूर्वमा जारी द्वन्दका कारण अफगानिस्तानमा कुपोषणको संकट गहिरिँदै, रूसमा कैदी बन्दीको संख्या घट्दै, ओमनको तटीय क्षेत्रमा भारतीय जहाजमा क्षेप्रास्त प्रहार,
9: र असार 15 भित्र 33 खेलकुद संघलाई नवीकरण गर्न राखेपछिको परिपत्र। आईसीसी विश्वकप लीग 2 अमेरिकालाई हराउँदै स्कटल्याण्ड शीर्ष स्थानमा, फिफा वरियतामा नेपालको सुधार।
11: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: साझा खबरको सबैभन्दा शुरूमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम हिजो पारित भएको प्रसंग।
10: विरोधका बीच नीति तथा कार्यक्रम पारित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको हो।
12: हुन्न भन्ने आवाज सुनिएन, तसर्थ सम्माननीय राष्ट्रपतिले 2083 वैशाख 28 गते सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु।
10: सदनमा संसद बैठकमा उठेका प्रश्नहरूको जवाब दिने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री सोनिम वाग्लेले दिनुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाब दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवारी दिइसक्नु भएको थियो। सांसदहरूले लगातार आवाज उठाइरहँदा पनि सभामुख डोलप्रसाद अर्यालले उपस्थितिका लागि प्रधानमन्त्रीलाई किन रूलिङ गर्नु भएन त? सभामुख अर्यालले भने प्रतिनिधि सभा नियमावली 2089-80 नियम 38 देखाएर प्रधानमन्त्री नआए पनि हुने बताउनु भएको थियो। गत 21 फागुनको निर्वाचनबाट गठित प्रतिनिधि सभाले नयाँ नियमावली बनाउन बाँकी रहेकाले अहिले 2079 नियमावली बमोजिम कार्य सञ्चालन भइरहेको छ। नियमावलीको नियम 38 नीति तथा कार्यक्रममाथि छलफलमा प्रधानमन्त्री वा निजले तोकेको व्यक्तिले जवाब दिन सक्ने व्यवस्था छ। सत्तारूढ राष्ट्रपाका सांसदहरू पनि यही नियम उल्लेख गर्दै प्रधानमन्त्रीको अनिवार्य उपस्थिति जरूरी नभएको समेत बताएका थिए।
13: सरकारले सुशासन, आर्थिक वृद्धि र गुणस्तरीय सेवालाई केन्द्रमा राखेर आगामी बजेट ल्याउने उद्घोष गरेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले हिजो संसदको दुवै सदनमा आगामी आर्थिक वर्ष 2083-84 बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै विद्यमान आर्थिक चुनौती सिर्ने र थिति बसाल्ने बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। सुशासन र न्याय, रोजगारमूलक आर्थिक वृद्धि तथा गुणस्तरीय सार्वजनिक सेवा र सम्मान अवसरलाई केन्द्रमा राख्दै बजेट निर्माणको क्रममा हामी छौं, अर्थमन्त्रीले भन्नुभयो। नेपालको संविधान, लोकतान्त्रिक मूल्य मान्यता र असल शासनका मूल आदर्शप्रति अविचल रहँदै थिति बसाल्ने संकल्पसहित नीतिगत स्थायित्व, संस्थागत सुदृढीकरण र परिणाममुखी शासन प्रणाली स्थापित गर्ने दिशातर्फ वर्तमान सरकार अघि बढ़ेको उहाँले बताउनुभयो। अर्थमन्त्रीले राष्ट्रिय सभा र प्रतिनिधि सभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभयो। अर्थमन्त्रीले संसदमा सुशासन, अर्थतन्त्रको पुनर्संरचना, एकीकृत पूर्वाधार, मध्यम वर्गको विस्तार र सौम्य शक्तिको सुदृढीकरणलाई समेटेर बजेटका मुख्य पाँच सिद्धान्त प्रस्तुत गर्नुभयो। उहाँले आगामी बजेट नागरिकको समाज

0: वृद्धि हासिल गर्दै पर्याप्त रोजगारी सिर्जना गर्नु अर्थतन्त्र पुनर्संरचनाको मूल लक्ष्य हुने पनि उहाँको भनाइ छ। कानूनी तथा संस्थागत सुधार, सूचना प्रविधिको प्रयोग, 97 करोड़को निर्यात भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चैत मसान्तसम्मको कार्य प्रगति सार्वजनिक गर्दै लक्ष्य अनुसार निर्यातमा केही सुधार भएको जनाएको छ।
1: पूर्व गृहमन्त्री सुदन गुरूङमाथि छानबिन गर्न सरकारले समिति गठन गरेको छ। उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी संयोजकत्व रहेको समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्यूपानी सदस्य हुनुहुन्छ। 28 वैशाखमा बसेको मन्त्री परिषद बैठकले समिति गठनको निर्णय गरेको थियो। मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन गर्न समिति गठन गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। समितिलाई तथ्य सत्य अध्ययन गर्न छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी समेत दिएको छ। विवादास्पद व्यवसायी दीपक भट्टले सेटिङमा लाइसेन्स दिएको कम्पनीमा गुरूङको संस्थापक शेयर भेटिएपछि गुरूङमाथि प्रश्न उठेको थियो। माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडमा गुरूङको 25 लाख मूल्यको 25,000 किता शेयर भेटिएको थियो। भट्टसँग गुरूङको पुरानो साझेदारी देखिएको र उहाँको सम्पत्ति विवरणमा पनि स्रोत खुल्ने आधार नदेखिएको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो। सो विषयमा छानबिनका लागि सहजीकरण गर्न भन्दै उहाँले गत 9 वैशाखमा राजीनामा दिइसक्नु भएको छ।
0: यसबीच गठन भएको एक महिनापछि सम्पत्ति छानबिन आयोगले काम शुरू गरेको छ। राजनैतिक र प्रशासनिक पदाधिकारीसँग परिवारका सदस्य समेतको नाममा स्वदेशदेखि विदेशसम्म रहेको सम्पत्तिको विवरण मागेर छानबिन प्रक्रियामा प्रवेश गरेको हो। पालिका अध्यक्षदेखि प्रधानमन्त्रीसम्म, उपसचिव र सोभन्दा उच्च पदका कर्मचारीदेखि उच्च पदस्थका पीएसम्म सार्वजनिक पदमा रहेका वा पदबाट सेवानिवृत्त भएका वा हटिसकेका गरी 16 समूह बनाएर सम्पत्ति विवरण माग गरिएको हो। आयोगले हिजो गोर्खापत्रमा सूचना प्रकाशित गर्दै 30 दिनभित्र आयोगमा आफै वा आफ्नो प्रतिनिधि हुलाक मार्फत वा आयोगको इमेल ठेगानामा सम्पत्ति विवरण दाखेला गर्न भनिएको छ। पहिलो चरण अन्तर्गत पदाधिकारीहरूलाई सम्पत्ति विवरण पेश गर्न भनिएको छ। आयोगले उनीहरूको सम्पत्तिबारे उजुरी दिन पनि सार्वजनिक सूचना आह्वान गरेको छ। जाँचबुझ आयोग ऐन 2026 दफा 3 बमोजिम सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको अध्यक्षतामा 2 वैशाखको मन्त्री परिषदले सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगमा तत्कालीन पुनरावेदन अदालत, हाल उच्चका पूर्व न्यायाधीश पुरूषोत्तम पराजुली, सर्वोच्चकै पूर्व न्यायाधीश चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहनु भएको छ।
1: यस वर्षको पहिलो महिनामा वैशाखमा आगलागी र वन डढेलोका घटनामा परेर हुने मानवीय क्षति पोहोरको तुलनामा करिब 63% घटेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष वैशाख महिनामा आगलागी र डढेलोका कारण 10 जनाको ज्यान गएको छ भने जुन संख्या पोहोरको 27 तुलनामा करिब 62.96% कमी हो। यो वर्ष घटना घट्नुको कारणबारे सीआईएमसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले भन्नुभयो,
2: आगलागीका घटनाहरू चाहिँ विगतका घटनाहरू मध्ये अलिक बढी घटना आगलागीको नै हुने गरेको छ। त्यसको विशेष कारण चाहिँ अब यो ग्यासको पनि लिकेजका कुराहरू, ग्यासको प्रयोगमा लापरवाही गर्ने विषयहरू पनि भयो भने अर्को चाहिँ यो विद्युत सर्किटद्वारा पनि बढी भएको छ। मेन चाहिँ विद्युत सर्किट र ग्यासका केसहरू छन् भने अरू चाहिँ आगो बाल्दाखेरि, जाडो महिनामा विशेष गरी आगो ताप्दाखेरि होइन, मकलहरू बाल्दाखेरि विशेष तराई क्षेत्रहरूमा चाहिँ बढी आगलागीका घटना घटेको छ।
1: गएको एक वर्षमा भने डढेलो र आगलागीमा परेर 109 जनाको मृत्यु भएको छ। त्यस्तै एक वर्षको अवधिमा आगलागी र डढेलोमा परेर 1405 घर पालुवा जनावर मरेका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा संसदमा नयाँ अभ्यास गर्ने वा पुरानै अभ्यास स्थापित गर्ने विषयमा सत्ता र विपक्षी दलबीच आरोप प्रत्यारोप।
3: संविधानमा या कानूनी कुनै प्रोभिजनमा भएको बाध्यकारी व्यवस्थालाई टेकेर त्यो गर्न मिल्दैन, असल परम्परा त मान्नुपर्छ। हेर्नुहोस्,
1: चीनी निर्यातमा भारतले रोक लगाएपछि भाउ बढ़ने डर, कैलालीमा बाढ़ीको त्रास, धान उत्पादनको अवसर लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: स्ट्रङ ढंगले यहाँहरूले आवाज उठाउनु पर्यो।
1: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ?
5: हो, सक्छ। जनताको आवाज संसदसम्म पुग्छ, कानून निर्माण प्रक्रियामा जोडिन्छ। यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ।
1: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार, तपाईँको सुझाव र सरकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
6: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा चाहिँ तपाईँहरू सक्नुहुन्छ, सक्नु पर्छ। फेरि
7: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो।
4: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू।
8: हाम्रा दुःखलाई त सरकारी खेती गरिछौँ र पानी पिडला अखन पनि हाम्रो खेती हो।
1: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो संसद।
4: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी।
1: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे, कार्यक्रम हेलो सांसद। हेलो सांसद।
9: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
10: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
1: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
9: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
11: नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
10: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
11: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
10: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा फैसलाको 14 वर्षपछि खुम्बहादुरको जग्गा जफत शीर्षकमा खबर प्रकाशित छ। दिगम्बर कांग्रेस नेता खुम्बहादुर खड्काले भ्रष्टाचारबाट आर्जन गरेको रोपनी जग्गा अदालतको फैसलाको 14 वर्षपछि जफत भएको छ। गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत 2 वैशाखमा खटकाको ललितपुरको सानेपा स्थित एक रोपनी 6 आना 1 पैसा 1 दाम जग्गा सरकारको नाममा फिर्ता लिएको हो। त्यस्तै भित्र पृष्ठमा बागमतीमा हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिश शीर्षकमा खबर प्रकाशित छ। बागमती प्रदेश सरकारले प्रदेश सभाको चालू हिन्दी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले 1:59:59 बजेर अधिवेशन अन्त्य गर्ने सिफारिशको निर्णय गरेको हो।

0: पारित गरेको बारेमा पनि पत्र पत्रिकाहरूले खबर छापेका छन्। बहुमतले नीति तथा कार्यक्रम त्यहाँबाट पनि पारित भएको हो। नागरिक दैनिकको भित्री पन्नामा छापिएको खबर छ।
1: जुन किसानहरूले प्रयोग गर्दै आउनु भएको छ उहाँहरूलाई आजको भोलि नै रसायनिक मल छोडिहाल्नुहोस् भन्न सकिँदैन होइन। त्यसैले यो चाहिँ एउटा संक्रमण कालको योजना बनाएर रासायनिक पदार्थलाई घटाउँदै जाने र प्राङ्गारिक पदार्थलाई बढाउँदै जाने खालको रणनीति नै सुरक्षित बाटो हो होइन। हामीले हाम्रो भनाइ पनि
0: तर भक्तपुर सानुठीमा स्थित राष्ट्रिय परीक्षा बोर्डले वैशाख 28 प्रकाशन गरेको नतिजामा 3 विद्यार्थीको परीक्षामा अनुपस्थिति रहेको देखायो। त्यसपछि विद्यार्थी अभिभावक र विद्यालयमा खैला बैलानी मचियो। विद्यार्थी र अभिभावकले विद्यालयका प्रधानाध्यापक हेरम्बराज कडेल कहाँ पुगेर यस विषयमा सोधीखोजी गरे। प्राधानाध्यापक कडेलले विद्यालयको सिफारिश, परीक्षा केन्द्रको नम्बर र सिम्बोल नम्बर सहित 3 विद्यार्थीलाई अभिभावकको साथमा परीक्षा नियन्त्रण कार्यालयमा पठाइदिनुभयो। कसैको विषय उल्टो पाल्टो परेको वा कुनै त्रुटि भएको छ भने पनिका भक्तपुरसम्म धाई रहनु पर्दैन। जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा गएर त्रुटि भएका विषयबारे स्पष्ट निवेदन दिनुपर्ने व्यवस्था बोर्डले गरेको छ। दक्षिण एसियामा हेरचाह अर्थतन्त्र, 10 करोड़लाई रोजगारी दिन सकिने शीर्षकमा अर्को खबर पनि छापिएको छ। पुल निर्माणमा ढिलासुस्ती भएपछि तोडियो सम्झौता शीर्षकमा तनहुँबाट लेखिएको खबर छापिएको छ। तराई र पहाड़ी क्षेत्र जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको पोखरा नारायणगढ़ सड़क बुद्धसिंह मार्ग अन्तर्गत घुमाउने स्थिति

0: मन्त्री हुँदा सहसचिवदेखि सवारी चालकसम्म गरी 107 जनाको दरबन्दी थपिएको थियो। परराष्ट्रले आवश्यकता अनुसार थपिएको जिकिर गर्दै आएको छ भने अर्थ मन्त्रालयका अधिकारीहरूले भने परराष्ट्र दरबन्दीको व्यक्तिगत रुचि पूरा गर्न दरबन्दी थपिएको टिप्पणी गर्दै आएका छन्।
1: नेपाल इन्भेस्टमेन्ट मेगा बैंक एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डे पक्राउ परेसँगै बैंकको धितो अधिकारका विषय विवाद र बहस शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले स्मार्ट टेलिकमको सम्पत्ति लिलामी र बिक्री प्रक्रियालाई लिएर पाण्डेलाई पक्राउ गरेको हो। त्यसै नेपालको बैंकिङ दूरसंचार र नियामकीय संरचनालाई एकसाथ हल्लाइदिएको छ। धितो अधिकारको विषय र विवाद समेत सतहमा आएको छ। यसबाट बैंकिङ क्षेत्रलाई लगानीको सुरक्षा गर्ने सहितका विषयमा चुनौती मात्र देखिएको छैन, यस क्षेत्र एक प्रकारले आतंकित बन्न पुगेको छ। नागरिकमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाई ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपीडी सेवा
3: विशेषज्ञ ओपीडी सेवा
4: निशुल्क औषधि वितरण
3: सशुल्क फार्मेसी सेवा
4: फिजियोथेरापी सेवा
3: अकुपंचर सेवा
4: योग परामर्श सेवा
3: क्रियाकल्प सेवा
4: पूर्व कर्म पञ्चकर्म सेवा
3: छार सूत्र सेवा
4: जलौका सेवा
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
5: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर उमेरले 76 टेकिसकिन् लेखपढ गर्न जान्दिनन् कान राम्रोसँग नसुनेपछि जो कोही उनीसँग बोल्न पनि झर्को मान्छन् तर पनि उनी भेट हुने जतिलाई आफ्नो दुःख बिसाउन छाड्दिनन् एकै सासमा देशको न्याय प्रणालीले दिएको हैरानी पोखिहाल्छिन् मेरो छोरालाई कुटी कुटी मारे अदालतले पनि न्याय दिएन यति भनिसक्दा उनी भक्कानिन्छिन् नयाँ प्रधान न्यायाधीश सिफारिशको रन्कोले तातिएको सर्वोच्च अदालतले तोकेको पेशी भ्याउन विष्णु कुमारी पाण्डे गएको सोमबार पोखरादेखि काठमाडौँ आउनु भएको थियो।

0: भारतले त्यो दिन पनि पुरानै जवाफ दियो, तपाईँको पेशी सर्यो, अर्को जेठ 20 आउनु। उहाँसँग पोखरादेखि काठमाडौँ आउजाउ गर्न अनि होटलमा बस्न पैसा छैन। सरसापट लिएको पैसा अदालत धाउँदा धाउँदै सकिसक्यो। अब त कानमा लगाएको सानो मुन बाँकी छ, उहाँले सुनाउनु भयो। न्याय पाउँछु भने त्यो पनि बेच्छु। छोराको हत्यामा संलग्नलाई कारवाही माग गर्दै हरेक महिना उहाँ अदालत धाइरहनुहुन्छ, तर 15 पटकसम्म यस्तै गरी पेशी सारिरहँदा उहाँ थकित हुनुहुन्छ। बेला बेला साथमा भएको सानो फोनमा रिङ बज्छ, उठाउँदा उहाँ आवाज सुन्नुहुन्न। नजिकै देखिने कसैलाई बोलाउनुहुन्छ अनि कुरा गरिदिन अनुरोध गर्नुहुन्छ, गुहार मागिरहनुहुन्छ। अर्को महिनालाई 16 पटकको पेशी तोकिँदा उहाँ यसअघि हेर्न नभ्याउने सूचीमा राख्ने न्यायाधीशहरूको विवरण सहितको चिकर्टो बोकेर हिँडिरहनु भएको छ। त्यसमा हुनुहुन्छ कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लदेखि संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिश गरेका डाक्टर मनोज कुमार शर्मासम्मका नाम, अनि विष्णु कुमारी सोध्नुहुन्छ श्रीमानहरूलाई कहाँ गएर भेट्न सकिएला। न्यायको पर्खाईमा आमा 15 पटक पेशी सर्यो, खर्च जुटाउन कानको मुन्द्री बेच्दै, शीर्षकको खबर कान्तिपुरमा छ।
1: अब विदेशको खबर। चीनिया राष्ट्रपति शी जिनपिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बीच हिजो बेजिङको ग्रेट अलहब्दी पिपुलमा द्विपक्षीय वार्ता भएको छ। बहुप्रत्याशित वार्ताका क्रममा राष्ट्रपति शीले नयाँ युगमा दुई ठूला देशबीच सौहार्दपूर्ण सम्बन्ध कायम राख्ने सही बाटो पहिल्याउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति शीले दुई देशबीच मतभेद भन्दा साझा हितका विषयहरू बढ़िरहेको उल्लेख गर्दै एकको सफलता अर्कोको लागि अवसर हुने बताउनुभयो। दुई घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी व्यापार, ताइवान मामिला, इरान युद्ध, फेन्टानिल नियन्त्रण तथा विश्व आर्थिक स्थायित्वका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। वार्तामा ट्रम्पले चीनसँगको सम्बन्ध पहिला भन्दा राम्रो हुने बताउनुभयो। उहाँले आफू र सी बीचको सम्बन्धलाई मित्रतापूर्ण भन्दै यो भेटलाई अहिलेसम्मको सबैभन्दा ठूलो शिखर सम्मेलनको संज्ञा दिनुभएको छ।
0: अब खेल सम्बन्धी खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले पंजाब किंग्सलाई हराएको छ। मुम्बई 6 विकेटले विजय भएको हो। हिजो बेलुका धर्मशालामा टस हो, त्यसपछि लगातार 5 खेल हारिसकेको छ। अंक तालिकामा पंजाब 12 खेलमा 13 अंकका साथ तालिकाको चौथो स्थानमा छ भने मुम्बई समान खेलमा 8 अंकका साथ तालिकाको नवौं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती काठमाडौँ उपत्यका सहित देशका मध्य र पूर्वी भेगका केही ठाउँमा पानी परेको छ। आज पनि कोशी र मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ। अझै एक हप्तासम्म यसै गरी बदली र वर्षाको सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।
0: वर्ल्ड लिंकलाई करछलीमा मुद्दा नचलाउने निर्णय तत्काल स्थगित भएको छ। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेसँगै महान्यायाधिवक्ताको कार्यालयले गरेको यो निर्णय रोकिएको हो। वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता पदमा रहँदा यो कार्यालयले वर्ल्ड लिंक कम्युनिकेशनलाई 7.36 अर्ब रूपियाँ करछलीको विषयमा मुद्दा नचलाउने निर्णय गरेको थियो।
1: मन्त्रालयका नाम र कार्यक्षेत्र फेरबदल गरिएको विषयमा पूर्व प्रशासक तथा बालवाला केही उच्च कर्मचारीहरूले असन्तुष्टि पोखेका छन्। पूर्व शासकहरूले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि पोखेका हुन्। खास गरी संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई गाभेर भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको विषयमा प्रशासकहरूले असन्तुष्टि पोखेका खबर नागरिक दैनिकले लेखेको छ।
0: एमाले भोलि केन्द्रीय सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी ओलीको निवास भक्तपुर गुण्डोमा दिउँसो 1 बजे बस्ने गरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। यसैबीच आगामी मंगिरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टी नेकपाले जनसंगठनहरूको समायोजन प्रक्रिया अघि बढ़ाएको छ। नेकपाले 32 जनवर्गीय संगठनका इन्चार्ज र सह इन्चार्जहरूको जिम्मेवारी तोकेर समायोजन प्रक्रिया अघि बढ़ाएको हो।
1: भारतले नेपाल सहित अरू देशमा चिनी निर्यात फेरि प्रतिबन्ध लगाएको छ। योसँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि बिउताएको छ।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ़न तयार रहेको बताउनु भएको छ। विराटनगरमा हिजो आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको चौथो कार्यकारिणी समितिको पदस्थापना कार्यक्रममा वहाँले निजी क्षेत्रलाई डर दिखाएर उद्योग व्यवसाय कमजोर बनाउने पक्षमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ। यसैबीच शेयर बजार निरन्तर ओह्रालो लाग्ने क्रम जारी छ। अघिल्लो दिन हिजो 84.15 अंकले घटेको नेप्से परिसूचक हिजो 10.07 अंकले घटेर 2730.17 बिन्दुमा अड्किएको छ।
1: काया कैरनमा अब पालो उखानको
0: नाउ एउटाको गाउँ एउटाको
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: प्रतिपक्षको विरोधका बीच नीति तथा कार्यक्रम पारित, सभामुखले प्रधानमन्त्रीलाई रूलिङ नगरेकोमा आलोचना, बजेट मार्फत आर्थिक चुनौती चिर्ने र थिति बसाल्ने अर्थमन्त्रीको प्रतिबद्धता,
1: पूर्व गृहमन्त्री सुधन गुरूङमाथि छानबिन गर्न समिति गठन, छानबिन आयोगले माग्यो उच्च पदस्थसँग सम्पत्ति विवरण,
0: किसानले चाहे जति रासायनिक मल पुर्याउन सरकारलाई सधैँ धौधौ, जैविक तथा प्रांगारिक मलमा अनुदान दिनु सकारात्मक रहेको अभियन्ताको भनाई,
1: बेजिङमा सी र ट्रम्प बीच बहुप्रतीक्षित वार्ता, द्वन्द होइन साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड,
0: र आईपीएल क्रिकेटमा पंजाबको लगातार पाँचौं हार, मुम्बई 6 विकेटले विजयी।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा बोल्न नखोजिने प्रधानमन्त्रीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्री र
2: अहिले यहाँहरू

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: यस कान्तिपुर डायरीका साथमा
2: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ हुलास भई अरू किन खोज्ने

प्रतिपक्षीको विरोधका बीच नीति तथा कार्यक्रम दुवै सदनबाट पारित, सभामुखले रूलिङ नगरेकोमा विपक्षीको आलोचना। भारतद्वारा नेपाल सहित अन्य मुलुकमा चिनी निर्यातमा फेरि प्रतिबन्ध, नेपाली बजारको आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्ता। बैंक तथा वित्तीय संस्थामा ब्याजदर घटेको घटे, तरलता बढ़े पनि कर्जाको माग अझै बढ़न सकेन। भारतको उत्तर प्रदेशमा भीषण वर्षा र आँधीका कारण अहिलेसम्म 104 जनाको मृत्यु। र राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा शीर्ष खेलाड़ी प्रिन्स दाहाल र शीला महर्जनको विजयी शुरूआत।

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सरसरू लाभ हुनेछ।
2: नमस्कार, कान्तिपुर टाढीका साथमा पूजनी र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
3: सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित भएको छ। विपक्षी दलहरूको अवरोध तथा बहिष्कारका बीच प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित भएको हो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रमको छलफलदेखि जवाफ दिनका लागि प्रधानमन्त्री बालेन्द्र शाह आउनुपर्ने विपक्षी दलहरूको माग थियो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन अर्थमन्त्री स्वर्णिम वागले रोस्ट्रममा उक्लिँदा विपक्षी दलहरूले सीटबाट उभिएर विरोध जनाएका थिए। त्यसपछि तीन राजनैतिक दलले संसद बैठक नै बहिष्कार गरेका थिए। नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरू नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने क्रममा संसद बैठक छोडेर बाहिरिएका थिए। प्रमुख प्रतिपक्षी कंग्रेस र विपक्षी एमाले भने निर्णयार्थ प्रस्तुत गरूंजेलसम्म संसदमा उभिएर विरोध जनाएका थिए।
2: यसैबीच प्रतिनिधि सभाका सभामुख डोल प्रसाद अर्यालले संसदीय मर्यादा विपरीतका भाषा प्रयोग नगर्न सांसदहरूलाई निर्देशन दिनुभएको छ। बजेट अधिवेशनका बैठकहरूमा सत्तापक्ष र प्रतिपक्षी दुवैतर्फका सांसदबाट गलत सन्देश जाने गरी मर्यादा विपरीतका भाषा प्रयोग हुन थालेपछि सभामुख अर्यालले त्यसबारे ध्यानाकर्षण गराउनु भएको हो। नियमावलीको व्यवस्था उल्लेख गर्दै उहाँले भन्नुभयो,
4: मान्य सदस्यहरू, नियमावलीको नियम 21 को खण्ड घ सबै मान्य सदस्यहरूलाई यसमा संवेदनशील भइदिनको लागि म यो जानकारी गराउन गइरहेको छु। अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने।
2: त्यस्तै सभामुख अर्यालले राष्ट्रपतिका सांसद गणेश पराजुलीले दिएको अभिव्यक्तिलाई रेकर्डबाट हटाइएको छ। त्यसबारे सभामुख अर्यालले भन्नुभयो,
4: मान्य सदस्यहरू, मिति 2083 वैशाख 29 गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले बोल्ने क्रममा प्रयोग गर्नुभएको भरौटेहरू र यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तो गरी भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
3: यसैबीच सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल चल्दा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको विषयमा विपक्षी दलहरूले चर्को आलोचना गरेका छन्। संसद बैठकमा उपस्थितिका लागि प्रधानमन्त्रीलाई सभामुखले रूलिङ गर्नुपर्ने माग समेत उनीहरूले उठाएका थिए, तर न रूलिङ भयो न प्रधानमन्त्री शाह नै बैठकमा उपस्थित हुनुभयो। प्रधानमन्त्री शाहको अनुपस्थितिलाई लिएर विपक्षी दलहरूले सदनमा गरेको अवरोध र बहिष्कारका बीच सरकारको नीति तथा कार्यक्रम हिजो पारित भएको छ। संसद बैठकमा उठेका प्रश्नको जवाफ भने प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री स्वर्णिम वागले दिनुभएको थियो। नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुन र सांसदका प्रश्नको जवाफ दिन उहाँलाई प्रधानमन्त्री शाहले मंगलबार नै जिम्मेवारी दिनुभएको थियो।
2: भारतले अस्ति बुधबारदेखि लागू हुने गरी नेपाल सहित अन्य मुलुकमा चिनी निर्यातमा फेरि प्रतिबन्ध लगाएको छ। यससँगै नेपाली बजारमा आपूर्तिमा अवरोध र खाद्य सुरक्षामा खतरा पैदा गर्ने चिन्तालाई भारतको संरक्षणवादी नीतिले फेरि बिउताएको छ। सन् 2023 भारतले लगाएको सो प्रतिबन्ध 1.5 वर्ष अघि आंशिक रूपमा हटाएको थियो। भारतीय संचार माध्यमहरूका अनुसार एल निनोको प्रभावले खडेरी निम्त्याउन सक्ने, कृषि उत्पादनमा ह्रास आउने र आगामी सिजनको उब्जनी घट्ने डरका बीच आन्तरिक मूल्य नियन्त्रण गर्न प्रतिबन्ध लगाइएको हो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले कच्चा सेतो तथा प्रशोधित चिनीको निर्यात नीति संशोधन गरी प्रतिबन्धितबाट निषेधित गरिएको हो। यद्यपि यो निषेध युरोपेली संघ र अमेरिकामा निश्चित कोटा अन्तर्गत गरिने चिनी निर्यातमा भने लागू हुने छैन। सूचना अनुसार यो प्रतिबन्ध 30 सेप्टेम्बर 2026 वा अर्को सूचना जारी नभएसम्म कायम रहनेछ। भारतले चिया निर्यातमा लगाएको नयाँ नियमबारे छलफल गरिरहेका बेला चिनी प्रतिबन्धबारे खबर आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नेत्र प्रसाद सुवेदीले जानकारी दिनुभयो।
3: ब्याङ्क तथा वित्तीय संस्थामा ब्याजदर घट्ने क्रमले जेठमा पनि निरन्तरता पाएको छ। लामो समयदेखि थुप्रिएको ऋण दिन मिल्ने रकम नघटेको, कर्जाको माग अपेक्षित रूपमा बढ़न नसकेको लगायत कारण ब्याङ्क तथा वित्तीय संस्थामा जेठमा निक्षेपको ब्याजदर औसत सामान्य प्रतिशत बिन्दुले घटेको हो। निक्षेपको ब्याजदर घटेसँगै आधार दर घटेकाले ऋणको ब्याज पनि स्वत घटेको ब्याङ्क तथा वित्तीय संस्थाले जनाएका छन्। नेपाल राष्ट्र ब्याङ्कले प्रकाशन गरेको मासिक तथ्याङ्कले पनि निक्षेपसँगै ऋणको ब्याजदर निरन्तर घटेको देखाउँछ। यस अनुसार गत चैतमा वाणिज्य ब्याङ्कहरूको ऋणको औसत ब्याजदर 6.77% छ। यो हालसम्मकै न्यून हो। गत फागुनमा वाणिज्य ब्याङ्कहरूको औसत ब्याजदर 6.90% थियो। चैतमा फागुनको भन्दा पनि तल झरेको हो। जेठका लागि वाणिज्य ब्याङ्कहरूले प्रकाशित गरेको निक्षेपको ब्याजदर औसतमा सामान्य दरले घटाएका छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
5: Montessori Kinderworld, celebrating 25 wonderful years of nurturing young minds and shaping them into confident, curious and independent learners through authentic Montessori education. Admissions are now open at our Jhamsikhel, Baneshwar, Bhaktapur and Tahachal branches. Give your child the strong, joyful and confident head start they deserve. Enroll today.
6: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरै लाग्छ।
7: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना। एलएस होराइजन 12 अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू
8: दाँत नदुखाइ खोल्ने,
9: दाँत भर्ने, दाँतको आसुति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाङ्गा चिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
10: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
1: पुरै 100% छुट छ है नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा। विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
2: कान्तिपुर सविस्तार सरकारले निजामती कर्मचारी ट्रेड युनियन खारेजीको विषयलाई विशेष महत्व दिएको छ। ट्रेड युनियन खारेजको विषय सरकारको नीति तथा कार्यक्रममा समेत समेटेको छ। एकातर्फ सर्वोच्च अदालतले तत्काल ट्रेड युनियन खारेज नगर्न आदेश दिएको छ भने अर्कोतर्फ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न नहुन कर्मचारीलाई निर्देशन दिएको छ। ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयपछि उत्पन्न विवाद र घटनाक्रमबारे तयार पारिएको एक सामग्री।
11: सरकारले निजामती कर्मचारीलाई राजनीतिमा संलग्न भए सेवाबाट हटाउन सक्ने चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै निजामती कर्मचारीलाई अनुशासन र आचरण सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो। यस्तै सूचनामा नेपालको संविधान र निजामती सेवा ऐन अनुसार निजामती सेवा राजनीतिक रूपमा तटस्थ, निष्पक्ष र उत्तरदायी हुनुपर्ने उल्लेख गरिएको छ। मन्त्रालयले निजामती सेवा ऐन अनुसार निजामती कर्मचारीले राजनीतिमा भाग लिएमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट हटाउन सकिने व्यवस्था रहेको स्मरण गराउँदै मन्त्रालयले कर्मचारी राजनैतिक दल भातृ संगठनमा आबद्ध हुन नपाइने स्पष्ट पारेको हो। त्यस्तै सरकारले राजनैतिक गतिविधिमा संलग्न हुने संगठनको सदस्यता लिने वा निर्वाचनमा उम्मेद्वार बन्ने कर्मचारीलाई सेवाबाट हटाउन सकिने व्यवस्था रहेको सूचनामा उल्लेख गरेको छ। निजामती कर्मचारी कुनै राजनीतिक दल, राजनीतिक दलको भातृ संगठन, राजनीतिक दलको जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध भई संगठनको सदस्यता लिएको वा राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने निर्वाचनमा उम्मेद्वार बनेमा कानून बमोजिम कार्यवाही हुने मन्त्रालयको भनाइ छ। कर्मचारी ट्रेड युनियन खारेजी गर्ने सरकारको नीतिलाई लिएर व्यापक विवाद उत्पन्न भएका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पछिल्लो सूचना जारी भएको हो। सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी एवं व्यावसायिक संस्थाका रूपमा विकास गर्ने र सेवा प्रवाह तथा सुशासन प्रवर्धनलाई नतिजामुखी बनाउने भन्दै ट्रेड युनियन खारेजीको नीति लिएको देखिन्छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत सो विषय उल्लेख गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भनेका छन्,
12: निजामती तथा अन्य सहकारी सेवालाई तटस्थ, निष्पक्ष, उत्तरदायी एवं व्यावसायिक संस्थाको रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियनको खारेजी स्वार्थको द्वन्द नियन्त्रण सम्बन्धी व्यवस्था सूचकमा आधारित कार्य सम्पादन मूल्याङ्कन प्रणाली, कुलिङ अफ अवधिको व्यवस्था र राजनैतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था गरिनेछ।
11: सरकारी सेवामा कुलिङ अफ पिरियडको व्यवस्था र राजनैतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गर्ने व्यवस्था नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। यसै गरी निजामती सेवामा योग्यतामा आधारित नियुक्तिको व्यवस्था, विभागीय तथा आयोजना प्रमुखको त्रैमासिक मूल्याङ्कन, नैतिक परीक्षण संयन्त्र, निजामती सेवा बोर्ड, कमजोर कार्य सम्पादन स्तर भएका कर्मचारीलाई नकारात्मक सूचीमा राखिने व्यवस्था गरिने भएको छ। साथै निजामती सेवालाई कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली मार्फत नतिजामुखी र नागरिक मैत्री संस्थाको रूपमा विकास गरिने सरकारको नीति रहेको छ। नीति तथा कार्यक्रम सार्वजनिक भएकै दिन ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्चको आदेशलाई कसरी लिनु भएको छ भन्ने प्रश्नमा नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी नेपाने दाहालले भनिन्,
13: अर्डर नै हामीले आउँछ होला भन्ने सोचेको छ। ठिक छ, अब कानूनले गरेको कुरालाई हामी कानूनी सर्वोच्चताका लागि ऐन नियम अब अधिकार सबैको कुरा गर्दै गर्दाखेरि सर्वोच्च अदालतले गरेको कुरा जे आउँछ त्यो पैसा लगाएर हामीले स्वीकार गर्नै पर्छ। त्यसलाई केही छैन, ठ्याक्कै हामीले सोचे जस्तो त परिणाम त आएको होइन नि त, तर पनि नराम्रो त भएन। फर्स्ट स्टेजमा अलिकति बुझ्ने कुरा सरकारलाई बोलाएर के हो त तपाईँहरूको कुरा भन्ने कुरा उहाँहरूले त बुझ्न पाउनुभयो नि त, उहाँहरूको विधिभित्रै पर्छ नि त्यो। अब हामीले हेरिढाल्यौँ, हाम्रो कुरा सुनियो होइन, पछि उहाँहरूले गरेको त्यो एउटा खालको निर्णय हो, त्यसमा केही छैन, हाम्रो त्यस्तो नकारात्मक कुरा केही छैन।
11: संवैधानिक इजलासले जेठ 6 गते सम्मका लागि अध्यादेशको व्यवस्था कार्यान्वयन नगराउन आदेश गरेको हो। संविधानले ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्ने हकको संवैधानिक प्रत्याभूतिसँग जोडिएको माग दावी गर्दै कर्मचारी संगठनकी अध्यक्ष दाहाल सहित पाँच जनाले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। अदालतको आदेश अघि नै कतिपय ट्रेड युनियन खारेज भइसकेका छन्। दलगत ट्रेड युनियनको साटो आधिकारिक ट्रेड युनियन आवश्यक भएको र सरकारले सबै पक्षसँग संवाद गरेर विवाद मिलाउनु पर्ने कतिपयको भनाई छ। स्वतन्त्र निजामती कर्मचारी संयोजक पशुपति पोखरेल भन्छन्,
14: सरकारले जसरी अध्यादेश ल्याएर खारेज गर्यो त्यो नै गलत गर्यो भन्ने हो। धेरै कर्मचारीको अभिमत पनि त्यही नै हो, दलगत ट्रेड युनियन हुनु हुँदैन भन्ने हो। तर सरकारले सरकारवालाहरू रहेपछि निजामती सेवा ऐनलाई कसरी अगाडि बढाउने भनेर सबै सरकारवालासँग छलफल गरेर एउटा आधिकारिक ट्रेड युनियन मात्रै राख्ने कि ट्रेड युनियनलाई चाहिँ पूरै निषेध नगर्ने ढंगबाट नेतृत्व निर्माण गरेर सामूहिक छलफलबाट अगाडि बढ्नु पर्थ्यो। सरकारले एकलौटी रूपमा त्यसलाई खारेज गरेर जुन अवस्थामा पुर्यायो त्यो विरूद्धमा भनौँ या ट्रेड युनियन अधिकारका पक्षमा अदालतले जुन किसिमको अल्पकालीन आदेश दिएको छ त्यो चाहिँ सामूहिक छलफलको विषय बन्छ।
11: प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो मन्त्री परिषद बैठकमा शासकीय सुधार सम्बन्धी 100 कार्यसूची सार्वजनिक गर्दै आफ्नो कार्यसूची अन्तर्गत दलीय ट्रेड युनियनहरू खारेज गर्ने निर्णय गरेको हो। तर सरकारको निर्णय कार्यान्वयनमा भने चुनौती पनि उत्तिकै रहेको प्रशासनविदहरूको भनाई छ। प्रशासनविद दामोदर रेग्मी भन्छन्,
15: पछिल्ला दिनहरूमा हाम्रा ट्रेड युनियनहरू पेसागत हकितका विषयलाई भन्दा अन्य विषयले प्राथमिकता पाउने गरेको गुनासो बढ्दै गएको सन्दर्भमा वर्तमान सरकारले ट्रेड युनियन नराख्ने गरी निजामती सेवा ऐनको विधेयक तयार गरेको थियो। तथापि यो अधिकारको कुरा भएको र यो जो यसबाट पीड़ित पक्ष अदालत जानु एउटा प्रजातान्त्रिक अधिकार भित्रै पर्छ। अब अहिलेलाई न्यायालयले जुन दिएको अन्तर्विवादी अन्यथा रूपमा लिन मिल्दैन, किनकि पीड़ित पक्षले यसमा न्यायको माग गर्नु आफ्नो ठाउँ ठिक छ। तथापि ट्रेड युनियन आवश्यक हो, तर यसको लागि ट्रेड युनियनको पेसागत मर्यादाभित्र बसिदिनुपर्छ, एउटा सकारात्मक सन्देश प्रवाह भएको स्थिति छ र ट्रेड युनियनको अस्तित्व रहनुपर्छ भन्ने दिशातर्फ अहिलेको यो निर्देशन त्यो रूपमा गए जस्तो लाग्छ।
11: शासकीय सुधारका लागि विभिन्न पहल गरिरहेको सरकारलाई अदालतको आदेश र कर्मचारीबाट भएका विरोधले दबाव सिर्जना गरेको छ। त्यसैले ट्रेड युनियन खारेज गर्ने नीतिलाई पूर्ण कार्यान्वयनमा लैजानु अघि सम्बद्ध सबै पक्षसँग परामर्श गरी विवाद समाधान उपयुक्त बाटो हुन सक्ने देखिन्छ। रेडियो कान्तिपुरका लागि दीपशिखा रेग्मी। सरकारले वास्तविक सुकुम्बासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण नगरेसम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा उपलब्ध गराउने तयारी गरेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा हिजो सरकारी प्रतिनिधिहरूले यस्तो जानकारी गराएका हुन्। समिति सभापति हरि ढकालका अनुसार शहरी विकास मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका मन्त्री एवं पदाधिकारीहरूले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण पेश गर्दै सो योजनाबारे जानकारी दिएका हुन्। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
16: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
17: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
16: हाम्रो सेवाहरू
17: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनिटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा।
18: Yeah.
1: प्रतिशतसम्म छुट छ है। नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सर्तहरू लागू हुनेछ।
2: आर्थिक
18: समाचारको साथमा
19: गलीमा नयाँ स्वीट रिफ्रेशमेन्टमा न्यूट्रिशन मिट चिसो हालिस।
2: सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले काम अघि बढ़ाएको छ। सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको नेतृत्वमा गठित आयोगले 2062 सालदेखि अहिलेसम्म सार्वजनिक पदमा रहेका कर्मचारी र उच्च पदस्थ अधिकारीहरूलाई एक महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन आग्रह गरेको छ।
3: सरकारले गत वैशाख 2 गते सम्पत्ति छानबिन आयोग गठन गरेको थियो। आयोगले काठमाण्डौको केशर महलमा कार्यालय सञ्चालन गर्दै काम अघि बढ़ाएको हो। आयोगले छानबिनको दायरामा पर्ने बहालवालादेखि पूर्व प्रधानमन्त्री, पूर्व मन्त्री लगायत सहसचिव तहका कर्मचारी र कार्यालय प्रमुख भएकाहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको छ। त्यस्तै आयोगले विदेशमा रहेको सम्पत्ति बारे पनि सूचना दिन निर्देशन दिएको छ। आयोगले बिहिबार सरकारी अखबार गोर्खा पत्रमा सूचना निकाल्दै सम्पत्ति विवरण पेश गर्न र विदेशमा लुकाएको सम्पत्ति बारे प्रमाण सहित सूचना उपलब्ध गराउन आग्रह गरेको हो। आयोगका अनुसार सम्पत्ति विवरण बुझाउने फारमको नमूना वेबसाइटमा उपलब्ध भएकाले सोही अनुसार भरेर बुझाउनु पर्नेछ। 16 प्रकारका सार्वजनिक पदाधिकारीले सम्पत्ति विवरण बुझाउनु पर्ने आयोगको भनाइ छ। सम्पत्ति विवरण आफै आफ्नो प्रतिनिधि मार्फत वा इमेलबाट पनि बुझाउन सकिने व्यवस्था गरिएको छ। आयोगले जानी जानी अपूर्ण वा झुटा बेहोराको सम्पत्ति विवरण भरि बुझाउने वा तोकिएको अवधिभित्र सम्पत्तिको विवरण नै नबुझाउनेहरूका हकमा कानून बमोजिम कार्यवाही हुने चेतावनी समेत दिएको छ। हरेक वर्ष नियमित रूपमा सम्पत्ति विवरण बुझाउनेले पनि आयोगमा सम्पत्ति विवरण बुझाउनु पर्नेछ। ती बाहेक 2064 साल र 2070 सालको निर्वाचनबाट संविधानसभामा निर्वाचित सांसद का साथै सबै बहालवाला र पूर्व सांसदहरूको सम्पत्ति विवरण बुझाउनु पर्नेछ। संवैधानिक निकायबाट पदमुक्त भएका प्रमुख तथा पदाधिकारी, पूर्व न्यायाधीश र राजपत्रांकित प्रथम श्रेणी सहसचिव तहका नेपाली सेनाका अवकाश प्राप्त अधिकारीले पनि विवरण बुझाउनु पर्नेछ। यस्तै प्रदेश प्रमुखदेखि सहायक मन्त्रीसम्म, प्रदेश सभाका सांसददेखि अरू पदाधिकारी, महान्यायाधिवक्तादेखि प्रदेश मुख्य न्यायाधिवक्ता, जिल्ला विकास समितिदेखि हालका जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख, अध्यक्ष एवं उपप्रमुखले पनि सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था गरिएको छ। आयोगका अनुसार राष्ट्रपति र उपराष्ट्रपति सहित सबै निकायका सल्लाहकार, स्वकीय सचिव, निजी सचिव र त्यस्तै खालका पदाधिकारीहरूको पनि सम्पत्ति छानबिन हुने भएकाले उनीहरूले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। आयोगले राज्य कोषबाट सुविधा लिने र नलिने गरी नियुक्त भएका दुवै खालका ती पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन सूचनामा भनिएको छ। सहसचिव र त्यो भन्दा माथिका सबै अर्थात मुख्य सचिव सम्मका पदाधिकारी छानबिनमा पर्ने भएकाले उनीहरूले पनि आयोगलाई सम्पत्ति विवरण बुझाउनु पर्नेछ। सरकारले निजामती, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानका साथै अरू सेवाका सहसचिवदेखिका कर्मचारी पनि छानबिनको क्षेत्राधिकारमा भएकाले उनीहरूले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। नेपाली दूतावास र कूटनीतिक नियोगका प्रमुख र कर्मचारीहरूमाथि पनि छानबिन हुने हुँदा उनीहरूलाई पनि विवरण बुझाउन भनिएको छ। यदि कार्यालय प्रमुखको रूपमा काम गरेको भए सबै सेवाका उपसचिव सरहका कर्मचारीले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। सुरक्षा निकायको हकमा पनि त्यही मान्यता लागू हुनेछ। कार्यालय प्रमुख नभएको हकमा भने सहसचिव सरहलाई सीमा तोकिएकाले उनीहरूले पनि सम्पत्ति विवरण बुझाउनु पर्नेछ। मुलुकमा सुशासन बहालीका लागि उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिनको माग हुँदै आएकोमा सरकारले आयोग गठन गरेर काम अघि बढ़ाएको हो। सम्पत्ति छानबिन आयोग गठनलाई लिएर सरकारको प्रशंसा भएको छ भने कतिपय कोणबाट विरोधका स्वर सुनिएका छन्। त्यस्तै आयोग खारेजको माग गर्दै सर्वोच्च अदालतमा 2 रिट दायर भइसकेको छ। पछिल्लो पटक अधिवक्ता प्रेमराज सिलवालले गत मंगलबार दोस्रो रेट दायर गर्नुभएको हो। आयोग विरूद्ध 15 वैशाखमा पनि रेट दायर भएको थियो। सो रिटमा 16 वैशाखमा न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले कारण देखाओ आदेश र लिखित जवाफ माग गर्ने आदेश गरेको थियो।

0: हेल्थसँग कहिले गरिदिनु सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको उत्तर प्रदेशमा बुधबार तीव्र गतिमा आएको हावाहुरी र पानीका कारण मृत्यु हुनेको संख्या 104 पुगेको छ। तीव्र हावाहुरी र वर्षाका कारण उत्तर प्रदेशका विभिन्न जिल्लामा पर्खाल भत्किने, रूख भाँचिने हुनुका साथै कच्ची घरहरू भत्किएका छन्। उत्तर प्रदेशका अधिकारीहरूका अनुसार बनारस, प्रयागराज र कानपुरमा धेरै क्षति भएको छ। भारतको मौसम विभागले पश्चिमी वायु र स्थानीय मौसम प्रणालीको असर राज्यका विभिन्न भागमा देखिएको जनाएको छ। अधिकारीहरूका अनुसार भनेका छन् प्रयागराज र कानपुर क्षेत्रका केही जिल्लामा बिजुलीका तार चोडिँदा र पोल ढल्दा धेरै घण्टासम्म विद्युत आपूर्ति अवरूद्ध भएको हो। ग्रामीण क्षेत्रमा बालीमा पनि क्षति पुगेको छ।
3: खेलकुद समाचारको साथमा
4: हेल्दी लाइफ्स गुड।
5: राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको 24 संस्करणमा शीर्ष खेलाड़ी द्वय प्रिन्स दहाल र रसिला महर्जनले विजय शुरूआत गरेका छन्। त्रिपुरेश्वर स्थित राखेपा कवर हलमा भएको प्रतियोगितामा पुरूष सिंगलतर्फ एपीएफबाट खेलेका प्रिन्सले कोशी प्रदेशका विशाल तामाङलाई 21-10, 21-17 सोझो सेटमा हराए। महिलातर्फ पहिलो वरियताकी आर्मीकी रसिलाले कर्णालीकी निशा सिंहलाई 21-3, 21-8 सहजै हराइन्।
2: अब मौसम सम्बन्धी जानकारी। मुलुकमा हाल पश्चिमी र स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। हाल कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै कोशी प्रदेशका एक दुई स्थानमा हल्का तथा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस मापन गरियो छ भने अधिकतम तापक्रम 29 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। सूर्योदय बिहान 5:14 भयो भने सूर्यास्त भरै साँझ 6:45 हुनेछ।
5: हवस् श्रेष्ठ कान्तिपुर राहरीको यो बुलेटिन अहिले यहीँ सकिन्छ। पूजनी र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार।
6: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी संघ सभाको आयोजना तथा झापामेटे आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संघ सभाको खादरीमा मेटी आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते स्थान खादरी नगरपालिका 1 संखुवा सभा। नोट यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98-520-60-177 98-520-60-177। नेपाल नेत्र ज्योतिषम तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी संखुवा।

0: किरात राय समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राय ययोखा दिङलाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई, किरात राय ययोखा दिङला भोजपुर।
1: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 9852119333 र 9852058488।
2: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcss2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुशीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 9743846084।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57841 र 029562-66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
7: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
6: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
7: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
6: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
7: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादबारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2023 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार गर्ने सेवाहरू: नर्स च्यातिएको, खर्ची खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2063 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा। अग्रिम दर्ताको लागि सम्पर्क नम्बर 98425 75 770 029 553 40 र 98 07 00 1555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295572067, मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र ढिलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख

0: सेवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
1: नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि।
1: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98520161612।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 MHz।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्खसभा खाँचरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमोमेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खाजबरी नगरपालिका एक भानुचोक शङ्ख सभा।
2: खाजबरी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका एक वडा कार्यालय।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083/14 सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
2: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट छेउ शंखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, शंखुवा सभा,
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420959801, जनक पौडेली, 98520958344 र 029560248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, शंखुवा सभा।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, शंखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले,
6: सम्पर्क 98433-47262,
2: 98105555580
6: र व्हाट्सएप नम्बर 98520288646।
7: आयो सबको घर घरमा।
8: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
8: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
10: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
11: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
12: चर्चा अनि परिचर्चाहरू भने हामी गरिरहन्छौँ आदरणीय सज्जन कार्यक्रममा हरेक दिन। यो कार्यक्रम हामी 8 बजेबाट 9 बजेसम्म लिएर आउने गर्छौं। तपाईँलाई थाहा छ हामी यो कार्यक्रममा तपाईँहरूलाई विशेष गरी वास्तु धर्म संस्कार अनि संस्कृति सम्बन्धी धेरैभन्दा धेरै कुराहरूको परिचर्चा गर्ने प्रयास गर्छौं। हामीलाई धेरै व्यक्तिहरूले गुरु हाम्रा छोरा नातिहरू बिहान अलि ब्रह्म मुहूर्तमा उठ्दैनन् तर तपाईँको कार्यक्रम सुन्छन्, तपाईँले केही नियमका कुराहरू भनिदिनु भए हाम्रा छोरा नाति संस्कारी हुन्थे कि भनेर धेरैले भन्नुभयो। बिहान उठेर ब्रह्म मुहूर्तमा नुहाउँदा के हुन्छ, कस्तो बेला नुहाउँदा शुभ हुन्छ लगायतका विभिन्न कुराहरूको चर्चाहरू गरिदिनु होला है भन्नुभएको छ हामीलाई, होइन। अब हामी तपाईँलाई जानकारी गराउँछु कसै कसैले फेरि नान्दीमुखी श्राद्धको बारेमा कति दिन पहिले गर्न मिल्छ, के लेखेको छ भन्ने कुरा हामीलाई प्रश्न गर्नु भएको छ, हामी त्यो पनि तपाईँलाई जानकारी गराउँछौ। कति व्यक्तिहरूले लौन गुरु राम्रा छोराछोरी पाउनु पर्यो, शास्त्रले भने अनुसारका कुराहरूलाई तपाईँहरूले चाहिँ धर्म संस्कार र संस्कृतिमा भने जस्तै गरी मन्त्रहरू उच्चारण गरेर शुद्ध पवित्र भएर गर्भदान गर्दाखेरि पुत्र राम्रो जन्मिन्छ भन्ने सुनेको छौँ, यसको पनि चर्चा गरिदिनु पर्यो। धेरै छ हामीसँग आजभोलि यस्ता तपाईँले राख्नुभएका जस्ता जिज्ञासाहरू हामीसँग धेरै छन्। यो तपाईँहरूका पनि जिज्ञासाहरू हुन सक्छन्, तपाईँहरूले पनि केही कुरा मनमा लागेको छ भने हामीलाई सम्पर्कमा ल्याउने प्रयास तपाईँ गर्न सक्नुहुन्छ आदरणीय सज्जन। म सबैभन्दा पहिले तपाईँहरूलाई प्रसङ्गबाट उद्धृत गराउँछु। सानो सानो नानी बाबुले पनि सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष तर्पण। नेपालका धेरै जिल्लाहरूबाट कार्यक्रम एकैसाथमा बजिरहेको छ, नेपालका कुना कन्दराबाट हामीलाई सुन्नु भएको छ। म यत्तिकै बोल्दिनँ, तपाईँलाई थाहा छ म शास्त्रमा भएका श्लोकहरूलाई बोल्छु। वास्तवमा के छ भने प्रत्येक दिन बिहान उठेर गंगाजीमा जसले स्नान गर्छ भने त्यसलाई पुण्य मिल्छ, शास्त्रमा लेखेको छ। ओम अरुणोदयमारभ्य प्रातः कालावधि प्रभो माघ स्नानवताम पुण्यम क्रमात्तत्र बधारणा। विशेष गरी माघ महिनामा मात्रै मैले तपाईँहरूले उद्धृत गर्न खोजेको होइन, शास्त्रले भनेको छ। माघ महिनाका विशेष चर्चाको बारेमा थोरै प्रसङ्ग तपाईँलाई मैले गर्न खोजिरहेको छु। तथापि दिनदिनै आज पनि तपाईँ स्मरण गर्दा भोलि पनि स्मरण गर्दा के छ भने ब्रह्म पुराणमा लेखिएको छ भगवानको जुनसुकै बेला पनि स्नान गर्दा फल मिल्छ माघ महिनामा चाहिँ भनेको छ। तर त्यसमा पनि उत्तम कुन हो त, हामी दैनिक रूपमा चाहिँ स्नान गर्दा गरिने उत्तम स्नान होइन, जुन बुद्धिमान मान्छेले चाहिँ सही समयमा स्नान गर्दाखेरि पुण्य मिल्छ त्यो समय कुन हो त, यो कुराको म तपाईँहरूलाई चर्चा गर्दैछु आज। स्नान धेरै प्रकारका हुन्छन्। उत्तमम तु सनक्षत्रम मध्यमम लुप्त का तारक सवितर युदिले भूप ततो हीनम प्रकृतितम। यो कहाँ लेखेको छ भने तपाईँलाई थाहा छ, शास्त्रमा लेखेको कुरा म तपाईँलाई बताइरहेको छु। निर्णय सिन्धुको द्वितीय परीक्षितको सप्तमम प्रकरणको हामी यो तपाईँलाई चर्चा गरिरहेका छौं। उत्तमम तु सनक्षत्रम मध्यमम लुप्त तारकम सवितर युदिते भूपह तत्वहीनम प्रकृतितम। यो शास्त्रले भन्यासार गर्ने हो भने बिहान ब्रह्म मुहूर्तमा, यानि कि गाउँ घरको भाषामा भन्दा, तारा देखिँदाखेरि बिहान उठ्दाखेरि उज्यालो पनि भइसकेको छैन, उज्यालो हुनभन्दा पहिले पहिले नै माथि आकाशमा तारा देखिरहेका छन्, टलटली टल्किरहेका छन्। त्यो बेलाको अवस्थामा गरेको स्नान तारा आकाशबाट अन्तर्ध्यान नहुन्जेलसम्म, यानि कि तारा नडुबिन्जेलसम्म, उज्यालो नभइन्जेलसम्म, त्यस बेला गरिने स्नानलाई भेद गरेको छ र घाम उदाइसकेपछि गर्ने स्नानलाई पनि भेद गरिएको छ। सबैभन्दा पहिलो उत्तम स्वनक्षत्रम तु उत्तमम स्नानम, नक्षत्र भनेको तारा देखिँदाखेरि गरिने स्नानलाई के भनिन्छ? उत्तम स्नान भन्ने गरिन्छ। मध्यमम लुप्त तारकम, तारा पनि लुप्त भयो, घाम पनि उदाइसकेको छैन भने त्यसलाई मध्यम खालको स्नान भनिन्छ। स्नान गरेर मात्रै भएन नि हजुर, त्यही भएर हामी भन्छौ नि बाह्र बजे नुहाउनु हुँदैन, आठ बजे नुहाउनु हुँदैन भन्छौ हामी। त्यही भएर ज्योतिष दर्पण कार्यक्रम आउनुभन्दा पहिले स्नान गरिसक्नु पर्यो भक्तहरूले। अब बिहानै उठ्ने बित्तिकै चार बजे पाँच बजे नै ब्रह्म मुहूर्तको बेलामा हिनम प्रकृति हिन स्नान, एकदम पतित स्नान हुन्छ सूर्य उदय भइसकेपछि गरिने स्नान भनेको। चन्द्रमा देखिँदैमा ब्रह्म मुहूर्तमा चार र साढे चार बजे स्नान गरेको स्नान असाध्य पवित्र र पावन हुन्छ। जसले स्नान गर्दाखेरि तारा देखिँदैन, घाम पनि उदाएको छैन, भर्खर बिहान छ बजेतिर भने त्यसलाई मध्यमम भनिन्छ, अनि सूर्य उदय भइसकेपछि यानि कि घाम उदाइसकेपछि गर्ने स्नानलाई के भनिन्छ? निज खालको एकदम पतित खालको स्नान भनिन्छ। स्नान त गरियो केवल मयालको लागि, केवल देखावटीको लागि, धर्मशास्त्र त्यसलाई स्वीकार गर्दैन। आज नै सज्जन ब्रह्म मुहूर्तमा स्नान गर्ने मान्छेको यति धेरै फुर्ति बढ्छ, यति धेरै जाँगर चल्छ, उसको अनुहारमा यति धेरै राम्रो चमक आउँछ, कुरै नगर्नुहोस्, फरक हुन्छ हजुर। मैले धेरैचोटि कार्यक्रममा तपाईँलाई बताइसकेको कुरा हो, जो ब्रह्म मुहूर्तमा जाग्छ यानि कि उठ्छ, स्नान आदि आफ्नो नित्य कर्म जप तप सन्ध्या वन्दन योग ध्यान यस्ता काम गर्छ भने उसको अनुहारमा एउटा शक्ति प्रदान हुन्छ, होइन? त्यसो हुँदाखेरि तपाईँले यो स्नान गर्दाखेरि पनि ध्यान दिनुहोला। अब अर्को एउटा कुरा शास्त्रमा के लेखेको छ भने, बुढाबुढी हुनुहुन्छ, वृद्ध हुनुहुन्छ, 70-75-80 वर्ष कटेको मान्छेले त दैनिक रूपमा स्नान नगर्नु भनेर पनि लेखेको छ, बुझ्नुभयो? दुई चार महिनाको बालक, एक दुई वर्षको बालक र 80 वर्ष कटेको बाबाहरूले स्नान गरिरहनु पर्दैन, मतलब पर्न पर्छ तर अति आवश्यक छैन, स्वास्थ्य हेरेर गर्नुपर्छ। जबरजस्ती गर्ने स्नानलाई फेरि गौवत्याको स्नान पनि भन्ने भनेर शास्त्रमा लेखिएका छन् हजुर, फेरि त्यो पनि ध्यान दिनु होला। फेरि त्यसो हुँदाखेरि तपाईँले के गर्नु पर्यो भने, स्नान गर्ने पनि एउटा विधि रहेछ, यो विधि अनुसार तपाईँले स्नान गर्नु पर्यो, होइन? अनि तपाईँहरू उन्नति र प्रगति के गर्न चाहनुहुन्छ त्यो अनुसारले कामहरू गर्दै तपाईँहरू अगाडि बढ्नको लागि म तपाईँलाई जानकारी गराए। अब हामी तपाईँलाई, सबैको मनमा चिन्ता छ हजुर, छोरो भएन, गाउँघरका मान्छेले ओहो छोरो पाइन फलाल्ने भन्या छन्, पुराण सुन्न गयो छोरो नहुने मान्छेले पिण्डदान जलदान गर्न पाउँदैन, उसले श्राद्ध पाएन भने भोलि आफू नरकमा पर्ने शास्त्रहरूमा पनि गुरुहरूले बताउनुहुन्छ, पुराण आदि कर्ममा पनि, होइन? म आज एकदम महत्वपूर्ण कुरा भन्छु, यो सकिन्छ भने रेकर्ड गरेर राख्नुहोला, यो रेकर्ड गरेर राख्नुभयो र यो पाठ गर्नुभयो, पाठ गर्न आउँदैन सुन्नुभयो र सुनिसकेपछि पनि तपाईँले के गर्नु, स्त्री प्रसङ्ग यानि कि पत्री प्रसङ्ग यानि कि सहवास भन्दा पूर्व यो मन्त्र सुनेर कम्तीमा पनि 11 बार सुनेर तपाईँले सहवास गर्नुभयो, गर्भधान तपाईँले चाहिँ विद्यदान गर्नुभयो भने पुत्र हुन सक्ने सम्भावना निर्णय सिन्धुहरूमा पनि लेखिएका छन्, हजुर शास्त्रहरूमा पनि लेखिएका छन्। यो त म तपाईँलाई एउटा ऋग विधानमा भनिएको प्रसङ्गहरू म तपाईँलाई जानकारी गराउँछु। ओम विष्णु योनिम कल्पयतु तुष्टा रूपिणीम पिंसतु आसिंचतु प्रजापतिर्धारता गर्भम दधातु ते गर्भम देहि सिनिबाली गर्भदेही सरस्वती गर्भते अश्विनौ देवाया दत्तम पुष्पर सृजा हिरण्य आरई यम निर्मन्थलो अश्विना तम ते गर्भ हवामही दशमी मासी सुनवे। यो मन्त्र हो हजुर, फेरि भनिदिन्छु ध्यान दिएर सुन्नु होला। यो कहाँ लेखेको छ भन्दा ऋग विधानमा लेखिएको छ, ओम विष्णु योनिम कल्पयतु तुष्टा रूपिणी पिंसतु आसिंचतु प्रजापतिर्धाता गर्भदधातु मे गर्भम देहि सिनिबाली गर्भदेहि सरस्वती गर्भम ते अश्विनौ देवा वा दत्तम पुष्परस्त्रजा हिरण्यै अरण्यम निर्मन्थतु अश्विना तम ते गर्भ हवामहे दशमे मासि सुनवे। यो मन्त्रहरू जपेर तपाईँले के गर्ने गर्भधान गर्ने लेखिएको छ, बगैँचा लेखिएको छ। विष्णु योनिम जपेत सुक्तम योनिम सृष्टम त्रिभिर्व्रते गर्भधानम ततः कुर्याद सुपुत्रो जायते ध्रुवम। ध्रुवम निश्चय उसको पुत्र प्राप्ति हुन्छ। तर तपाईँले मन्त्र जप्नुभन्दा पहिले त्यो दिन स्नान गर्नुपर्छ, आफ्नो कर्ममा लिप्त हुनुपर्छ। यज्ञोपवित संस्कार भइसकेको छ भने यज्ञोपवित संस्कार घाँटीमा हुनुपर्छ है हजुर। फेरि आफ्नो फाइदाको लागि मात्र एउटा मन्त्र पढ्ने बित्तिकै सबै हुँदैन, बिहान बिहान मन्त्र जप गर्नुपर्छ, तीर्थहरू गर्नुपर्छ, ध्यान गर्नुपर्छ, मनन गर्नुपर्छ, चिन्तन गर्नुपर्छ होइन। यी सबै कर्महरू गर्नुभयो भने के हुन्छ, तपाईँहरूको लागि धेरै कुरामा राम्रो हुन्छ। यो चाहिँ म तपाईँलाई निर्धक्क हुनको लागि अनुरोध गर्छु, किनभने तपाईँहरूले जहिले पनि कर्महरू गर्दाखेरि कर्म पूर्ति गर्नुपर्छ,

0: यदि तपाईँलाई केही अप्ठ्यारो परेको छ भने गुरु लौ न के गर्ने भनेर सल्लाह गर्नुहोला। यज्ञादिहरू कर्महरूबाट हामी तपाईँको सबै कुराहरूको निर्मलता गराइदिन्छौ। यो म तपाईँलाई छोटो चर्चा यो कार्यक्रममा राखे आदरणीय सज्जन। हामी धेरै तपाईँहरूलाई जानकारी गराउने एउटा प्रयास गरिरहेका छौँ। अब छोटो प्रसङ्गमा फेरि म तपाईँलाई भनिहाल्छु, नान्देमुखी गर्दा कति दिनसम्म हुन्छ गुरु भन्नुहुन्छ क्या, मेरो त लामो परिवार छ अनि लामो परिवारमा कति दिन पहिले गर्दाखेरि हुन्छ बा केही भइहाल्ने हो कि भन्नुहुन्छ होइन। एक विंशत्यमहार यज्ञम विवाहे दशवासरा त्रिसठ चौलो पनयने नान्दी श्राद्धम विधीयते हे। आहा कति राम्रो श्लोक छ अन्त। हामी नान्दीमुखी श्राद्ध गर्छौँ हजुर, हामी यज्ञमा के छ भने आफू कुनै पनि घरमा यज्ञ लगाउँदैछौ त्योभन्दा पहिले कोही मान्छे बा त्यस्तो अशुभ भइहाल्छ कि बा केही समस्या आइहाल्छ कि त्यस्तो बा यज्ञहरू अधुरो हुन्छ कि भन्ने गर्ने श्राद्धलाई नान्दीमुखी श्राद्ध भनिन्छ। यस्तालाई विवाहमा गरिने यज्ञ विशेष गरी हामी विवाह तपाईँको छोराको होस् अथवा छोरीको होस् दस दिन पहिले गरेर मिल्छ नान्दीमुखी श्राद्ध, विवाह कर्म रोकिन्छ कि भन्ने हिसाबले। तपाईँको छोराको व्रतबन्ध गरेर छ तीन दिन अगाडिदेखि तपाईँको नान्दीमुखी श्राद्ध गरेर मिल्छ। फेरि व्रतबन्धमा पनि के छ भने चुडो पैन भन्ने गरिन्छ, केश मुण्डन गर्ने चलन छ, त्यसको लागि तीन दिन र यज्ञ पवित्रको लागि छ दिन भनिएको छ। हामी सरदरको हिसाबमा सात दिन भन्ने गर्छौ होइन। अनि यस्ता विशेष विशेष दिनमा चाहिँ हामी नान्दीमुखीहरूको श्राद्ध गर्ने गरिन्छ। सामान्यतया तपाईँहरूले तीन दिन पहिले गर्न सक्नुहुन्छ, तपाईँले सात दिनसम्म पहिले गरेर पनि सकिने खालको शास्त्रहरूमा लेखिएका कुराहरू म तपाईँलाई जानकारी गराउँछु आदरणीय सज्जन होइन। त्यसो हुँदाखेरि तपाईँले विशेष गरी कर्महरू अनिवार्य रूपमा गर्नुहोला। कर्म गर्दाखेरि तपाईँलाई फल अवश्य मिल्छ, त्यो कर्म तपाईँले गर्नु भएन भने तपाईँको त्यो कर्म बिग्रियो भने तपाईँको कर्मबाट तपाईँ च्युत हुनुभयो भने तपाईँको धर्म कर्म सबै कुराहरू विनाश हुँदै गयो भने के हुन्छ, तपाईँको धर्म कर्महरू सबै विनाश भयो भने तपाईँका कर्महरूले साथ दिँदैनन् हजुर। त्यो कर्मले साथ दिन भने तपाईँहरू अधुरो हुनुहुन्छ। त्यो अधुरो हुनुभन्दा बरु एउटा कुनै एउटा कर्म गरौँ है, कर्म गरिसकेपछि धेरै कुराहरूका फल मिल्छन्, तपाईँलाई त्यो कर्मले माथि पुर्याइदिन्छ आदरणीय सज्जन। यो कर्महरू गरौँ भन्दै कार्यक्रममा एकैछिन पालो भएको छ छोटो विश्रामको, विश्रामपछि तपाईँलाई कार्यक्रममा पुनः स्वागत गर्छु। कार्यक्रम ज्योतिष तर्फ नेपालभरबाट सुन्दै हुनुहुन्छ, सँगै रहनुहोला।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष तर्क। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुटाउनुहोला।
2: के तपाईँ भूल वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 9843597658, 9812473601।

0: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

रेखित छुरीको विश्राम पछि कार्यक्रममा ज्योतिष दर्पणमा तपाईँलाई पुनः स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी हामी तपाईँसँग छौ र तपाईँसँग भएका विभिन्न जानकारी र तपाईँसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने एउटा प्रयास गरिरहेका छौ। हामी तपाईँहरूसँग विशेष जानकारी र तपाईँहरूसँग भएका विभिन्न जानकारीहरू यहाँ तपाईँहरूलाई दिने एउटा प्रयासमा गरिरहेका छौं। हामी तपाईँलाई भएका विभिन्न जानकारी अनि तपाईँहरूसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान मात्रै तपाईँलाई बताइरहेका हुन्छौं। दैनिक रूपमा हामी तपाईँहरूलाई ग्रहमा, चिनामा, कुण्डलीमा ए फलानु दोष लागेछ यो शान्ति गर्नु, फलानु ग्रह लागेछ यो शान्ति गर्नु, होइन धेरै कुराको तपाईँलाई चर्चा गर्छौं। आज हामी तपाईँलाई एउटा कुरा महत्वपूर्ण कुराको जानकारी गराउँछौं। मैले प्राय जसो राहु अनि सूर्य र राहु र चन्द्रमाको परस्पर दृष्टि भयो अथवा योग भयो अथवा सँगै बस्यो अथवा विभिन्न कुराले ग्रहण योग लाग्यो भन्ने गरिन्छ ज्योतिष शास्त्रमा। अनि सबै गुरुले भन्ने गर्नुहुन्छ सूर्य ग्रहण युगको शान्ति कसरी गर्ने, कहाँ लेखा छ खै भन्नुहुन्छ। म आज तपाईँलाई पाना पाना पल्टाएर भन्दैछु। सबै कुराहरू हामीले जे बोलिरहेका छौं शास्त्रमा, धर्ममा, संस्कारमा लेखेका कुराहरू मात्रै भनेका छौं। हामी यत्तिकै तपाईँहरूलाई बताइरहेका छैनौ। आदरणीय सज्जन, ग्रहणको समयमा जन्मेको व्यक्तिहरू के हुन्छन् त? सौनकजी भन्नुहुन्छ ग्रहणे चन्द्र सूर्यस्य प्रसुतिर यदि जायते व्याधि पीडा तथा स्त्रीणाम आदौ तु ऋतु दर्शना। पीडा हुन्छ हजुर। इत्थम संजायते तस्या मृत्यु न संशय। कोही कोही मान्छे चाहिँ त्यस्तो भए ग्रहण युगमा जन्मिनुभन्दा पहिले गर्भबाट पनि खेर जान सक्छन्। यसको यो कारण के हो भने आमा र बुबाले कुन बेला चाहिँ सहवास गरे त्यसमा पनि भर पर्ने कुरा शास्त्रबाट अलिकति केही संकेत दिन खोजेको मलाई लाग्छ। ग्रहणे चन्द्र सूर्य प्रसुत्र यदि जायते व्याधि पीडा तथा स्त्रीणाम आदौ त ऋतु दर्शनात्। आज एकदम महत्वपूर्ण कुराको म तपाईँलाई जानकारी गराइरहेको छु। हजुर, यो तपाईँहरू धेरैलाई यो पर्छ किनभने आजभोलि कलियुग हजुर सत्ययुग होइन। कुन पूर्णिमा, कुन औंसी, कुन संक्रान्ति, कुन एकादशी कसैले केही बार्नेवाला छैन हजुर। त्यसो हुँदाखेरि हामी अलिकति सचेत पनि बनौ भन्ने हिसाबले म तपाईँलाई कुराको जानकारी गराइरहेको छु। आमा र बाबाको प्रसंगबाट हामी यहाँ आफ्नो जन्म हुन्छ, जन्म हुनुभन्दा पहिले हाम्रो गर्भबाटै चाहिँ कुन ग्रहमा जन्मिने अथवा कस्तो बेला चाहिँ गर्भधारण भएको छ, त्यो बेलाको अवस्था कस्तो रहन्छ भन्ने हिसाबमा हामी सबैलाई थाहा हुन्छ। त्यसो हुँदाखेरि तपाईँले एउटा कुरा के को पनि ध्यान दिनु पर्यो भने हामी धेरै कर्महरू गर्छौं, त्यो कर्मको फल यानि कि हामी कर्म गर्दै गर्दाखेरि कति कुराहरू हामीले बा भुलेका पो छौं कि भन्ने कुराको पनि हामीले हेक्का रहनु जरुरी रहेछ है। हामी कार्यक्रममा ज्योतिष दर्पणको अवस्थामा एउटा कुरा भन्छु, स्त्री जातिलाई सबैभन्दा धेरै ग्रहण युगमा जन्मे पनि ऋतु धर्ममा अलिकति विनाश हुन्छ। यानि कि छोरी मान्छेलाई महिनावारी मेन्सुरेसनको बेलामा के समस्या हुन्छ शास्त्रमा लेखेको छ। अब यसको शान्ति कसरी गर्ने, होइन? अब यो शान्ति गर्दाखेरि अलिकति शान्ति गर्दाखेरि चाहिँ विशेष गरी चन्द्र ग्रहण योग लागेको मान्छेलाई चन्द्रमाको मूर्ति बनाएर प्राण प्रतिष्ठाहरू गरेर इमन देव अश्वपत्न गुङ शुभधम महते सत्राय यो मन्त्रले, यानि कि चन्द्रमाको मन्त्रले के गर्ने, त्यसको प्राण प्रतिष्ठाको विधानले आह्वान गरेर त्यहाँ पूजा गरेर महामृत्युञ्जयको जप गर्ने र चाँदीको चन्द्रमाहरू बनाएर दान गर्ने अथवा सकिँदैन भने सामान्य विधि फूलहरू दान गरेर पनि यो विधि हुन्छ। मेन कुरा चाहिँ पूजा हुनु पर्यो, मेन कुरा चाहिँ जप हुनु पर्यो है। सूर्य ग्रहण लागेको छ के गर्ने, आ कृष्णेन रजसा व्रतमानो निवेशन व्रतम व्रतञ्च, यी यस्ता कुराहरूको चाहिँ मन्त्रहरूको जप गर्ने। यो मन्त्रहरू जप गरिसकेपछि धेरै कुरामा राम्रो हुन्छ। आदरणीय सज्जन, हामी
कति मान्छेहरूले सुन दान गर्नुपर्छ भनिदिनुहुन्छ गुरुहरूले, ओहो बाहुनहरूलाई सुन चाहिने होइन, मान्छेको एउटा गुरुले आफ्नै लागि मागा जस्तो गर्नुहुन्छ, तपाईँहरू अलिकति भ्रममा हुनुहुन्छ। त्यसो हुँदा तपाईँहरू अलिकति एउटा आध्यात्मिक पाटोमा हिँडिसकेको मान्छेले शङ्का गर्न छोडिदिनुहोस्। ग्रह शान्ति विधान गुरुहरूद्वारा गराउनुहोस्, राम्रोसँग विधान गराउनु भयो भने तपाईँहरूलाई धेरै कुरामा राम्रो हुन्छ। त्यसो हुँदा तपाईँहरूलाई एउटा कुराको म फेरि पनि जानकारी गराउँछु, तपाईँहरू धेरै चञ्चल, तपाईँहरू धेरै चुलबुले भएर हुँदैन, तपाईँहरू स्थिर हुनुपर्छ। धर्म कर्महरू गुरुले भनेका आदेश नियम पालनाहरू तपाईँले गरेर अगाडि बढ्नुभयो भने तपाईँलाई हो वास्तवमा फाइदा हुने। तपाईँ कुनै पनि खोलामा बाट पारि जाँदाखेरि कुनै नाउमा आएर नाउको त्यो जुन नाउ चलाइरहेको व्यक्तिले म तिमीलाई पारि पुर्याइदिन्छु पैसा देऊ मलाई भनौने, उसले पैसाको लागि तपाईँलाई बार्गेनिङ गरेको छैन, तपाईँको उसले सेवा पनि गरिरहेको छ। किनभने तपाईँ पारि तर्दा खोलामा डुब्दा पानीमा चिप्लिन सक्नुहुन्थ्यो, डुब्न सक्नुहुन्थ्यो, तपाईँको वस्त्रहरू शरीर भिज्न सक्थ्यो, तपाईँलाई उसले सेवा पनि गरेको छ। सेवा गरे बापत तपाईँले केही दिने दक्षिणा आफ्नो ठाउँमा छँदैछ, चलेको नियम संसारले दिन्छन्, जता पनि कसैले फेरि केही पनि गर्न सक्दैन। तथापि त्यस्तै गरी गुरुहरूले तपाईँको कर्म गरिदिनुहुन्छ, कर्म गर्दा हामी भन्ने गर्छौँ यज्ञको पत्नी हो दक्षिणा, बिना दक्षिणाको यज्ञ परिपूर्ण हुँदैन आदरणीय सज्जन। त्यसो हुँदाखेरि तपाईँले यो कर्महरू बुझेर कामहरू गर्नुहोला, तपाईँलाई धेरै कुरामा राम्रो हुन्छ। यो कर्म बुझ्नुभयो र कर्म अनुसारको तपाईँले कामहरू पनि गर्नुभयो भने तपाईँहरूलाई धेरै कुरामा राम्रो हुन्छ है। यसो गर्नुहोला, मैले तपाईँले यो कुराको चर्चा अनि परिचय गरिहाले होइन। अब हामी तपाईँलाई वेदोक्त धर्महरूको बारेमा पनि तपाईँलाई जानकारी गराइरहेका छौँ होइन। हामी बच्चाहरूलाई माथिल्लोपट्टि दाँत आए गुरु के गर्ने भन्छौ नि होइन। यहाँ शास्त्रहरूमा लेखिएको छ क्या हजुर, मातरम पितरम वाथ खाद्यदात्मानमे वचः गज पृष्ठगतम बालम नोस्तम वाहनास्पयेत द्विजः तद भावेतु धर्मज्ञ कांचने वा वरासने सर्वौषधौ सर्वगंधिर बीजै पुष्पै फलस्तथा पञ्चगव्येन रत्नश्च पताकाभिश्च भार्गव स्थाली पाकेन धातारम पूजयेत तदंतरम सप्ताहम चात्र कर्तव्यम तथा ब्राह्मण भोजनम भद्रासने निवेश्यनम मृतिभीर भूले फलस्तथा सर्वौषधै सर्वगंधै सर्वबीजैस्तथैव च स्नापयेत् पूजयश्चात्रम बन्नी शोभम समीरणम पर्वतांश तथा ख्यातान देवदेवांश केशवम एतेषामेव जुहुयाद् घृता मग्नो यथा विधि ब्राह्मणानां तु दातव्या ततः सम्पूज्य दक्षिणा। शास्त्रले भन्दै छ दक्षिणा दिनु भनेर ए मेरो भगवान्। यी के छ भने माथिबाट दाँत आयो सबैको चिन्ताको विषय, सबैको हात हातमा छोरा छोरी छन् अहिले, कति माया लाग्छ ला माथिबाट दाँत आयो बर्बाद हुने भयो मेरो छोरोलाई होइन, सबैको मनमा चिन्ता हुन्छ हजुर। यसको म आज तपाईँलाई एकदम ढुक्क शान्त हुने खालको जानकारी दिइरहेको छु। के छ भने माथिबाट दाँत आउनु अथवा अशुभ बेलामा अशुभ महिनामा दाँत आउनु बालक र बालकको आमा बाबाहरूलाई अनि आफैलाई पनि पिर्छन्, आफै पनि रोगी हुन्छन्। भन्न त के लेखा छ भने अलिकति मृत्यु नि हुन्छ भनेर पनि शास्त्रमा लेखेका छन्, तर कष्ट चाहिँ हुन्छ पक्कै पनि होइन। अब यहाँ म आज तपाईँ एकदम धेरै कुराको चर्चा गर्छु, अवश्य म सुन्नुहोला यो कार्यक्रम, म तपाईँलाई फेरि पनि दोहोऱ्याउँछु एकचोटि, किनभने यो एकदम महत्वपूर्ण कुराहरू छ। मातरम पितरम वाथ खाद्यात्मा नमेवत गज पृष्ठगतम बालम, माथिबाट दाँत आयो अशुभ महिनामा दाँत आयो भने शास्त्रको नियम छ हात्ती माथि चढाउनु लुरादेश्याम, छोराको नियम आफू पनि चढ्न पाइने भयो होइन।
अथवा हात्ती पाइँदैन गुरु के गर्ने हाम्रोतिर त हजुर पो चितवनतिर हुनुहुन्छ हामी यानि कि कुट तास तालिस पत्र हलेदु कचुर जटामसी पत्थर कुमकुम श्रीखण्ड बोजु र चाबो सर्वगन्ध यी कस्तुरी श्रीखण्ड पत्थर कुमकुम ओहो यस्ताहरू यस्तो माथि चाहिँ के गर्नु सबै कुराले चाहिँ पानीमा मिसाएर त्यो बच्चालाई के गर्नु स्नान गर्नुपर्छ लेखेको छ कहाँ लेखेको छ गुरु भन्दा गुरुहरूले पनि कार्यक्रम सुनिरहनु भएको छ म तपाईँहरूलाई शास्त्रमा देखाइदिन्छु आउनुहोला सम्पर्कमा रहनुहोला है अब तँ पनि गर्न सकेन के गर्ने तँ पनि गरिएन भने गाईको दुधमा पकाएको खिर ब्राह्मणलाई भोजन गराउनु तर भैँसीको दुधमा पकाएको खिर ब्राह्मणलाई अपाच्य हुन्छ हजुर पेट अगाउनको लागि खान्छन् ब्राह्मणले तर तपाईँको दान तपाईँको शान्ति मिल्दैन हजुर कहिले पनि किनभने शास्त्रमा लेखेको छ नि त हजुर होइन त्यसो हुँदाखेरि तपाईँहरूले के गर्नुपर्ने गाईको खिरमा पकाएको गाईको दुधमा पकाएको खिरलाई ब्राह्मणहरूलाई भोजन गराउनु सकिन्छ भने गाई नै दान दिनु अब त्यति मात्र छैन भगवान अग्नि देवता चन्द्र देवता वायु देवता र प्रसिद्ध पर्वतहरूको देवताहरूको भगवान नारायणको सत्यनारायण पूजा लगाउनु आज एकदमै भावुक भन्न भनेको छु मैले तपाईँलाई याद गर्नुहोला सुन्नुहोला काम लाग्ने कुरा भनेको छु अनि सकिन्छ भने घरमा आहुति यानि यो हवन आदि कर्महरू पनि गर्नु जसको अशुभ महिनामा दाँत पलायो अथवा माथिबाट दाँत पहिलो पालि पलायो भने यो कर्म गर्ने अहिले भने जति पनि भने यी कर्महरू गर्नुपर्छ अब यो के छ भने यज्ञ गराइसकेपछि ब्राह्मणलाई दक्षिणा दिएन भने पूरा हुँदैन तर कति दिने भन्ने तपाईँको आफ्नो स्वविवेकलाई दिनुहोस् फेरि त्यसमा हामीलाई केही भन्नु छैन तर तपाईँले दक्षिणा बिनाको यज्ञ कहिल्यै पनि नलगाउनुहोला है अब के छ भने आमाहरूलाई कष्ट हुन्छ मामाहरूलाई कष्ट हुन्छ भनिएको छ प्रथमम दन्तनिर मुक्तिर ऊर्धम बालचित भवेद क्लेशाय मातुल श्रेह तथा प्रोक्ता मनिषिभिः मनिषिभिः ऋषिहरू भन्नुहुन्छ एकदम विद्वान गणहरू भन्नुहुन्छ माथिबाट पहिलो महिनामा दाँत आयो भने मामालाई धेरै कष्ट आमालाई कष्ट लेखेको छ शास्त्रमा बकैदा यस्ता कुराहरू तपाईँले ख्याल गर्नुहोस् यो ख्याल गर्नुभयो भने धेरै कुराहरूमा तपाईँलाई राम्रो हुन्छ है यो ब्रह्मयामले भनेका छन् पहिलो महिनामा माथिबाट दाँत आउनु झनै धेरै कष्ट है हजुर फेरि ल धेरै नै कष्ट हो यो अथवा जन्मिँदैखेरि दाँत लिएर आउने बच्चा पनि एकदम आयु क्षण हुन्छ भनेर लेखाएको छ छोटो आयु हुन्छ भनेर लेखाएको छ अब तपाईँहरूका कुराहरू तपाईँहरूलाई यस्तै यस्तै कुराहरू के चाहिएको छ तपाईँले हामीलाई हाम्रो पात्र एप्लिकेसनमा गएर सनातन रेडियो नेटवर्कमा कमेन्ट गर्नुहोला गुरु यसको बारेमा लु त भोलि चर्चा भन्नु म त्यही कुरा भोलि भनिहाल्छु फेरि भोलि भएन भने पाँच दिन पछाडि दस दिन पछाडि भए पनि भन्छु तर तपाईँले यस्तै बारेमा धेरै चर्चा अनि परिचर्चाहरू हामी अवश्यमा गर्ने प्रयास गरिरहेका छौँ आदरणीय सज्जन अब यो विशेष गरी मामाहरूलाई पनि कष्ट हुन्छ गुरु मामाहरूले के गर्ने त भन्दा सुन चाँदी तामा काँसको पात्रमा दही भात भनेर यानि कि दही भात मुसेर चाहिँ के गर्ने मामाहरूले सकिन्छ भने भान्जा भान्जीको हातमा राखिदिने अनि भन्ने रक्षमाम भागिनेय भागिनेयी भन्ने लो भान्जालाई रक्षा गरिदिनु भान्जीलाई रक्षा गरिदिनु भन्नेको क्या त्यसो गरियो भने सबै के हुन्छ सबै कुराको शान्ति हुन्छ सबैले सबै कर्महरू गर्नुपर्छ कर्म गरियो भने सबैको फल मिल्छ मैले तपाईँलाई यो अलिकति थोरै प्रसङ्ग तर एकदम घटलाग्दा कुराहरू जस्तो लाग्छ मलाई चाहिँ मेरो हिसाबमा तपाईँलाई कस्तो लागिरहेको छ तपाईँहरूले सुन्नुभयो सम्पर्कमा रहनुभयो आदरणीय सज्जन
हामी यो कार्यक्रममा ज्योतिष दर्पण हरेक दिन यसै समयमा तपाईँहरूको रेडियो सेटमा गुन्जायमान भइरहेका हुन्छौँ। यस्तै तपाईँहरूलाई के यस्तो हुन्छ कि यो के हुन्छ भने हामी बोल्दै जाने मान्छेलाई कताको प्रसङ्ग भन्दा तपाईँलाई ठिक हुन्छ। अब पूर्वतिरको संस्कार एउटा हुन्छ, पश्चिमतिरको संस्कार एउटा होला, तर तपाईँहरूलाई कथाको बारेमा भनिदिने भन्ने कुरा हामीलाई पनि थाहा हुँदैन। त्यसो हुँदा तपाईँले फोन गरेर हुन्छ अथवा हामीलाई कुनै पनि फेसबुकतिरबाट, फेसबुकमा लक्ष्मण सुवेदी 333 सर्च गरेर त्यहाँबाट पनि हामीसँग जोडिन सक्नुहुन्छ। अनि हाम्रा नम्बरहरूमा वाट्सएप भाइबर गरेर पनि गुरु यस्तो बारेमा भनिदिनु पर्यो पनि भन्न सक्नुहुन्छ। लगायत धेरै माध्यमद्वारा छन्। विशेष चाहिँ हामी हाम्रो पात्र एप्लिकेशनबाट सनातन रेडियो नेटवर्कबाट यो कार्यक्रमलाई प्रसारण गरिरहँदा तपाईँहरूसँग त्यहीँबाट कन्टिन्यू हुन पाए, त्यहीँ तपाईँका जिज्ञासाहरू आयो भने हामी यसको बारेमा धेरै चर्चा अनि परिचर्चा अवश्य गर्नेछौ। भोलि पनि तपाईँलाई यस्तै कुराहरूको जानकारी गराउँछौ आदरणीय सज्जन। आजको लागि भने हामी कार्यक्रमको अन्तिम भागमा आइसकेका छौ। यतिन्जेल तपाईँहरूले कार्यक्रम सुनिदिनु भयो, कार्यक्रमलाई मन पराइदिनु भएको छ, माया गर्नु भएको छ, धेरै विशेष विशेष आभार तपाईँलाई दिन चाहन्छु। भोलि पनि यस्तै प्रसंगहरूको साथमा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी उपस्थित हुन्छु। तपाईँहरूलाई कुनै पनि प्रसंगहरू चाहिएमा 98 453 97 658 र 98 42 73 601 तपाईँ सिधा रूपमा सम्पर्कमा आउँदै आफ्नो अनि आफन्तहरूको बारेमा धेरै भन्दा धेरै चर्चा अनि परिचर्चाहरू तपाईँले सक्नुहुन्छ। आदरणीय सज्जन, यति भन्दै भोलि तपाईँ र मेरो भेट पुनः हुनेछ, तबसम्मको लागि भने आज्ञा दिनुहोस् भन्दै आजको लागि आज्ञा चाहन्छु। तपाईँको दिन आनन्दमय, गर्मी धेरै बढ्दो छ, केही हल्का शीतलता हुँदै गइरहेको छ। तपाईँ सम्पूर्णलाई आशीर्वाद शुभ आशीर्वाद सहित तपाईँको दिन आनन्दमय रहोस्, भगवतमय रहोस्, राधा कृष्णमय रहोस्। श्रीराधे।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुटाउनुहोला।
1: यो आवाज हो संस्कार र संस्कृतिको सम्वाह सनातन रेडियो नेटवर्कको। के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 158 93 6001
2: लागि पनि सम्झन सक्नुहुनेछ।
1: यो आवाज हो संस्कार र संस्कृतिको सम्वाह सनातन रेडियो नेटवर्कको।

0: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना।
1: चितवनमा
2: हाम्रा यहाँ वृन्दावन बठै ज्योतिष विद्या पढबटी आएका ज्योतिष विद्याका बारेमा भौति जानकारी भएका भौति वर्ष अगाडि बठै ज्योतिष विद्याका बारेमा जान्ने देश र परदेशमा सम्मान र ख्याति पाएका ज्योतिष पण्डित लक्ष्मण सुवेदीले कम्प्युटर
3: महिनामा आयो भने के हुन्छ भन्दा आफू भन्दा सानाका भाइहरू गर्व खेर गाका गाई हुने भए नजन्मिने भए भाइहरू है तेस्रो महिनामा युट्युबमा जानु सबै र मेरो युट्युब च्यानललाई सबैले सब्सक्राइब गरिदिनु है। मीन मेष र वृश्चिक लग्न छोडेर जन्म समयबाट छैटौं महिनामा अथवा पाँचौं महिनामा अथवा छैटौं र पाँचौं महिनामा भएन भने के भन्या छ अलिकति विधि पुगेन भने अलिकति गाह्रो हुन्छ विधि। यसमा चाहिँ एकदम ध्यान दिनुपर्छ है तपाईँहरूले बुझ्नुभयो कि भएन। अब छोरा मान्छेको जन्म भयो भने छैटौं महिनामा अनि छोरी मान्छेको जन्म भयो भने पाँचौं महिनामा त्योसम्म भएन भने अलि पछि जाने फेरि है। त्यसमा पनि के छ विषम महिनामा स्थिर संज्ञक भनेको उत्तर फाल्गुनी उत्तर साढा उत्तर भाद्रपदा र रोहिणी अनि मृगशिरा रेवती चित्रा नक्षत्र र अनुराधन नक्षत्र अनि हस्ता नक्षत्र अश्विनी नक्षत्र तिष्य नक्षत्र अभिजित नक्षत्र अनि चर संज्ञक स्वाति पुनर्वसु श्रवण धनिष्ठा सतभिषा नक्षत्रहरूको शुभ बेलामा चाहिँ भात खुवाउनु पर्छ। पहिलो चोटि भात खुवायो अन्नप्राशन है हजुर। हाम्रो गाउँ घरमा के भन्छ पास्नी होइन हो कि होइन अस्ति कसले हो मलाई भात खुवाई सँगसँगै छेवर गर्न हुँदैन भन्ने हुन्थ्यो के कपाल खोल्न मन लाग्यो होला ए हरि। अब त्यसमा पनि फेरि लग्नहरू पनि शुद्धि चाहियो। कस्तो कस्तो लग्न चाहियो त भन्दा लग्नमा चाहिँ केन्द्रवर्तीमा एक चार सात र दस यो कोठामा चाहिँ अनि त्रिकोण भनेको पाँच र नौमा चाहिँ के हुनु पर्यो अनि तृतीय भावमा शुभ ग्रह स्थित हुनु पर्यो। लग्नबाट दशौं भावमा ग्रह रहित अथवा तृतीय एकादश थाममा षष्ठौं भावमा पाप ग्रह त्यस्तो हुनु अनि लग्न छैटौं हो अनि अष्टम भावमा चन्द्रमा रहित भयो भनी चाहिँ बल्ल के हुन्छ अन्नप्राशन गर्न शुभ हुन्छ। अब यी सबै कुरा मिलाउँदाखेरि गाह्रो छ सबै कुरा मिल्न चाहिँ। तपाईँहरूलाई चाहियो भने छोराछोरीको भात खुवाई गर्न चाहियो भने छोरो छ भने तीन महिनादेखि नै हेराउनु क्या चार महिनादेखि नै छ महिना सकिन आज गुरुबा पाँच दिन लागि छ अब छ साइड पाँच दिनमा भन्नुहुन्छ छैन भने के गरिन् त भन्नुहुन्छ अलिक पहिले फोन गर्न सकिन्न अनि म खोजिदिइहाल्छु दिन अब पाँच दिन बाँकी छ गुरुबा के गर्ने अरे अब ल अन्तिममा आएर त्यही भएर कुरो मिल्दैन है हजुर। अब यो फेरि के छ भने यो अन्नप्राशनको यति मात्रै मुहूर्तले हुँदैन फेरि अलिकति म तपाईँलाई एउटा कुरो के भन्छु भने पात्रमा चाहिँ अन्नप्राशनको मुहूर्त सबै कुरा मिलाएर लेखिदिएको हुन्छ अनि पात्रभन्दा अरू बेला जस्तै यो हामीले सामान्य मुहूर्त हेऱ्यो भने अरू बेला पनि निक्लिन्छ तर अरू बेला निक्लेको बेला के हुन्छ लग्न शुद्धिहरू क्षीण चन्द्रमाहरू रिक्त तिथिहरू हामीले त्यसलाई के गरिएको हुन्छ हेरिएको हुँदैन क्या हजुर। अनि त्यस्तो भएपछि के हुन्छ अलिकति ग्रहहरूमा दोष लाग्न सक्छ है। यो अन्नप्राशन गर्ने मुहूर्त पनि एकदमै ठूलो मुहूर्त हो। जस्तो अन्न खुवायो त्यस्तै हाम्रो बच्चाहरूको बुद्धि बच्चाहरूको विवेकहरू उत्पन्न हुन्छ आदरणीय सज्जनहरू। अब यहाँ संस्कार मध्येमा धेरै संस्कार बाँकी छन्। हामीले सबै संस्कारको चाहिँ चर्चा परिचर्चाहरू तपाईँलाई दिने प्रयास गरिरहेका छौं। हामीले अब तपाईँलाई बालकको कुन कुन बेलामा चाहिँ कुन कुन ठाउँमा चाहिँ बालकलाई भूमिमा राख्नुहुन्छ, भूमिमा बसाउनुहुन्छ भनेर हामीले तपाईँले यो छोटो चर्चा गर्छौं। अब यही चर्चामा चाहिँ भूमिमा राख्ने दिन तपाईँले शुभ दिन थाहा पाउनुभयो र पहिलोचोटि बच्चालाई भूमिमा राखेर अनि अगाडिपट्टि के सामान दिनुहुन्छ नि, कहिलेकाहीँ मैले भिडियोमा देखाउँछु, त्यो साँच्चीकै कुरा हो। बच्चालाई सुताइदिने, बच्चाले टुकटुक हिँड्दै गरेर अलिकति परपट्टि लगेर एउटा पैसाको नोट, एउटा कुनै हात हतियार, एउटा कुनै कलम कापी, यस्ता चिजहरू अगाडि राखिदिने, अनि त्यो बच्चालाई छोडिदिने र आफै बच्चा गएर जे छुन्छ नि हो त्यसमै के हुन्छ, बच्चाको लिन हुन्छ भनेर शास्त्रहरूमा पनि लेखेको छ। त है यो मुहूर्त चिन्तामणीमा लेखेको छ, यो गुरुबारलाई पनि थाहा नहुन सक्छ कति गुरुबारलाई। मुहूर्त चिन्तामणी मैले धेरैचोटि भनेको छु, मुहूर्त चिन्तामणी भनेको ज्योतिषको एकदमै खारिने शास्त्रको ग्रन्थ हो। मुहूर्त चिन्तामणी नपढ्ने गुरुबा ज्योतिषै भन्दैनन्, पक्का हो। होइन आजभोलि त पाँच दिने ज्योतिष क्लास, एक महिने ज्योतिष शिविरमा पढेर म पनि ज्योतिष हुँ भन्ने खालका छन्। त्यस्तासँग अलिकति भर नपर्नु, अल्प विद्या भयंकरी हुन्छ, फेरि अलिअलि जानेको मान्छेले खाल्टोमा डुबाइदिइहाल्छ। हजुर, त्यही भएर पूर्ण ज्ञान भएको गुरुबाहरूसँग गएर चिनाएर आउनु। अनि पढ्नेवाला गुरुबाहरूले अब भाइहरू हुनुहुन्छ भने पनि एकदम खालिएर, अहिले कमाउने होइन हजुर, पहिले इज्जत कमाउने हो, इज्जत सँगसँगै पैसा आउँछ। पैसाको लागि कुनै पनि भाइ बहिनीहरूले ज्योतिष पढ्दै हुनुहुन्छ भने कमाउने तर्फ कुनै पनि ध्यान नदिनु। पहिले के गर्ने, ज्योतिषमा धेरै पर्दैन, सयवटा श्लोक घोकेर त्यसको रस खानुहोस्, त्यसपछि ज्योतिष तपाईँलाई छोड्ने मन लाग्दैन, ज्योतिष तपाईँले पुरै सकेर छोड्नुहुन्छ। ज्योतिष गुरुबालाई श्लोक सोध्यो भने पाँचवटा पनि आउँदैन, अनि कहाँबाट रस पस्छ। कम्तीमा सयवटा श्लोकको अर्थसहित कण्ठस्थ भयो भने पो हामीले चाहिँ होइन त्यसको गहिराई बुझ्नलाई हामीलाई त्यहाँ जान मन लाग्छ। रसै छैन ज्योतिषमा, चुचेचोला आउँदैन, राशिको स्वामी आउँदैन, यस्तो भएछ अलिक गाह्रो हुन्छ। म तपाईँहरूलाई भूमिमा राख्ने दिनहरू भन्न खोज्दै थिएँ तर समयमा अलिकति डाँडो काटिसकेको जस्तो लाग्यो मलाई। प्राविधिकबाट खै समय भन्दै हुन्छ, घडी देखाउँदै हुनुहुन्छ आदरणीय सज्जन। कार्यक्रमको समय अवधिभर हामी तपाईँलाई धेरै कुराको ज्ञान दिने प्रयास गरिरहन्छौ। यो तपाईँहरूलाई रेडियोमा सुन्दा कस्तो लागिरहेको छ, कुन जिल्लाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ एकचोटि मलाई म्यासेज पनि गरिदिनु होला। अनि तपाईँले यस्तै यस्तै केही कुराहरू चाहियो भने हामीलाई दिनैभरि पनि फोन गर्नुहोला, अनि चिना हेर्नको लागि पनि दिनैभरि सम्पर्क भने गर्दै गर्नुहोला। संस्कार र संस्कृति सहित ज्योतिष दर्पण कार्यक्रममा हामी 8 बजेबाट 9 बजेसम्म सनातन रेडियो नेटवर्क हुँदै नेपालभर ल्याउने प्रयासमा छौं। आइरहेको छ, सयौं रेडियोबाट आइरहेको छ, अन्य रेडियोहरूबाट पनि यो कार्यक्रम तपाईँहरू जोड्न चाहनुहुन्छ भने सम्पर्क भने हामीलाई गर्नुहोला। है हाम्रा नियमहरूमा रहेर तपाईँले कार्यक्रम प्रसारण गर्न पाउनुहुनेछ। दैनिक रूपमा नेपालका विभिन्न जिल्लाहरूबाट कार्यक्रम बजिरहेको छ। आजको लागि यति नै बीचमा नै प्रयास गरे, भोलि बिहान तपाईँहरू मेरो भेट पूर्ण रेडियोको ध्वनि तरङ्गबाट हुनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस्, तपाईँको दिन मंगलमय आनन्दमय रहोस्। जय श्री कृष्ण, जय श्री राधे।

0: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
3: किन र काका?
2: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
3: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
2: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
3: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
2: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
3: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
2: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
3: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
2: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
3: प्रोप्राइटर सुनु एन भीम कदाइली।
2: सम्पर्क 0294400084 र 98040485827।
4: ओहो लु, नमस्कार है सर। ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
5: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
6: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले सङ्खुवा सभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
6: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
6: ठटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
4: डिजाइनर सुमन ठटाल, 98615349444
6: र 0295901155।
7: मोर स्टाइल, मोर डिजाइन, ठटाल टेलर्स।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आर्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9905209 47 9009 0062।
9: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: नमस्कार, शान्तिपुर डायरीका साथमा म पुजनी समाचार अब विस्तारमा। आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल आगामी सोमबारदेखि हुने भएको छ। यसका लागि संसदको बैठक सोमबार बिहान 11 बजे बोलाइएको छ। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेबाट प्रस्तुत विधेयकमाथिको छलफल आगामी जेठ 4, 5 र 6 गते हुने तय गरिएको हो। गैराती अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा संसदमा 3 दिनको समय छुट्याउनु भएको हो। छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको छ। नेपाली कंग्रेसले क्रियाशील सदस्यता वितरण नवीकरण र अध्यावधिकको समयावधि बढ़ाएको छ। अध्यावधिक गर्ने समय आगामी जेठ 21 गतेसम्म लम्ब्याइएको हो। महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले तोकिएको समयभित्र सदस्यता अध्यावधिक नगर्ने र कंग्रेस परिचय पत्र प्राप्त नगर्ने व्यक्तिले पार्टीको 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने भनिएको छ। पार्टीलाई डिजिटल रूपमा बलियो सदस्य नेटवर्क भएको संगठन बनाउन कंग्रेसले विभिन्न अनलाइन माध्यमहरू समेत प्रयोगमा ल्याएको जनाएको छ। सदस्यहरूले नेपाली कंग्रेसको सदस्यता पोर्टलमा उपलब्ध स्वयं सदस्यता आवेदन फारम मार्फत आफ्नै मोबाइलबाट विवरण अध्यावधिक गर्न सक्ने कंग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मुलुकका अधिकांश क्षेत्रमा आज वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका 1-2 स्थानमा अहिले मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि कोशी बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी हिमाली तथा पहाड़ी भूभागका केही यसै गरी तराईका 1-2 स्थानमा मेघगर्जन सहितको मध्यम वर्षा हुने अनुमान गरिएको छ। पश्चिमी र स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीका कारण वर्षा भएको हो। आज राति कोशी मधेस प्रदेश सहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागमा 1-2 स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तेह्रथुमको लालीगुराँस नगरपालिकाले बादर धपाउन आज सार्वजनिक विदा दिएको छ। कृषकले दुःख गरेर उत्पादन गरेको बाली बादरले नष्ट गर्न थालेपछि सामूहिक रूपमा बादर धपाउनका लागि आज नगरपालिकाभर सार्वजनिक विदा दिएको हो। नगर प्रमुख अर्जुन माबोहाङले किसानको आर्थिक अवस्था मात्र होइन बाल बालिकाको शिक्षा र परिवारको दैनिकी समेत प्रभावित भएकाले आज सामूहिक रूपमा बादर धपाउन विदा दिइएको बताउनुभयो। विद्यालय उमेरका बाल बालिका समेत पढ़ाई छाडेर बाली जोगाउन बाध्य भएपछि विदा दिनु परेको नगरपालिकाको भनाई छ। नगरपालिकाले आज र भोलि सामूहिक रूपमा बादर लखेटेर नगरपालिकाको सीमाना बाहिर पठाउने कार्यक्रम तय गरेको छ। यसका लागि वडाले तोकेको समय र स्थानमा उपस्थित भई बादर धपाउने अभियानमा सहभागी हुन कृषि जनप्रतिनिधि कर्मचारी तथा सर्वसाधारण सबैलाई अनिवार्य सहभागी हुन भनिएको छ। विश्वका विभिन्न मुलुकमा आज विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ। दिगो विकास, सामाजिक समावेशिता र परिवारको सशक्त भूमिकामा केन्द्रित रहेर आज दिवस मनाउन लागि हो। यसै अवसरमा संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आगामी दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलनको तयारी स्वरूप दिगो विकासका लागि नीतिगत समाधानबारे विशेष छलफल हुँदैछ। सन् 1980 दशकदेखि परिवारसँग सम्बन्धित विषयमा राष्ट्र संघले विशेष ध्यान दिन थालेको हो। लुम्बिनी निर्माण व्यवसायी संघले निर्माण सामग्री तथा इन्धनमा भएको मूल्य वृद्धिका कारण निर्माण क्षेत्र गम्भीर समस्यामा परेको जनाएको छ। संघका अध्यक्ष रमेश बेलवासेले पछिल्लो समय लागत अत्यधिक बढ़ेकाले निर्माण क्षेत्र नराम्ररी प्रभावित भएको बताउनु भएको हो। डिजेल, बिटुमिन, फलाम, सिमेन्ट, ढुवानी खर्च तथा श्रमिक पारिश्रमिकमा निरन्तर वृद्धि भइरहेकाले पुरानै दरमा आयोजना निर्माण गर्न नसकिने अवस्था सृजना भएको उहाँको भनाई छ। इन्धन र बिटुमिनको भाव बढ़ेपछि निर्माण व्यवसायीहरू ठूलो आर्थिक दबावमा परेको गुनासो बढ़ेको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
0: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
0: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
0: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420 50541।

0: Extreme Energy Drink. Taste the difference, feel the energy.
1: Mommy, garmi bhaiya ke so kyun na? Kyun na lai? So, uthao hoti. Hoti? Garmi mana ya kwe. Refreshment ba, nutrition ni, chito hoti.
0: Coming up next.
2: The Good Morning Show.
3: ब्रेकपछि गान्धीको डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग. अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको चाहना बमोजिम इरानको हर्मुज जलमार्गको नाकाबन्दी खोल्न तयार रहेको बताउनु भएको छ. चीन भ्रमणका क्रममा समकक्षी सी जिनपिङसँगको भेटमा ट्रम्पले हर्मुज जलमार्ग खुला गरिने बताउनु भएको हो. संचार माध्यमसँगको कुराकानीमा ट्रम्पले चीनले ठूलो मात्रामा इरानी तेल किन्ने भएकाले हर्मुज स्ट्रेट खुला राख्न सी पनि इच्छुक रहेको दावी गर्नुभयो. इरानले हर्मुज स्ट्रेटबाट आवत जावत गर्ने जहाजहरूका लागि नयाँ नियम लागू गरेको छ. यो राजमार्गबाट यात्रा गर्ने जहाजहरूले इरानको निगरानी र स्वीकृतिमा चल्नुपर्नेछ. तीन दिन चीनको राजकीय भ्रमणमा रहेका ट्रम्प आज स्वदेश फर्किँदै हुनुहुन्छ. अब खेल प्रसंग. म्यान्चेस्टर सिटीले इंग्लिश प्रिमियर लीग फुटबलमा क्रिस्टल प्यालेसलाई 3-0 गोलले हराएको छ. गैराती सिटीलाई घरेलु मैदान इतिहाद रंगशालामा जित दिलाउन एन्टोनी सिमेनियो, ओमार मामौर र सार्भिन्होले एक एक गोल गरे. सिटीले पहिलो हाफमा 2 र दोस्रो हाफमा 1 गोल गरेको थियो. जितसँगै सिटीले प्रतियोगितामा 77 अंक जोड़ेको छ. जितका बावजूद उपाधि दौड़मा शीर्ष स्थानको आर्सेनललाई पछ्याएको सिटी 2 अंकले पछाडि छ. क्रिस्टल प्यालेस 44 अंकका साथ अंक तालिकाको 15 स्थानमा छ. यस्तै स्पेनिश लालिगाको पछिल्लो खेलमा डिपोर्टिभो अलावेजले शीर्ष स्थानको बार्सिलोनालाई 1-0 गोलले हराउँदै रेलिगेशन जोनबाट माथि उक्लेको छ. तर अलावेजलाई रेलिगेशन जोनको खतरा टरेको छैन. रेलिगेशनबाट बस्न टोलीले बाँकी 2 खेलमा 100% जित निकाल्नुपर्नेछ. अलावेजको घरेलु मैदानमा मेन्डी जोराजामा भएको खेलमा टोलीलाई जित दिलाउन इब्राहिम डियावेटले गरेको गोल निर्णायक बन्यो. अलावेज 40 अंकका साथ 16 स्थानमा उक्लिएको छ. हारका बावजूद बार्सिलोना 44 अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ. अवस्थै नै प्रसंगसँगै बिहान 9 बजेको कान्तिपुर डायरी सकियो. मध्याह 12 बजे अर्को बुलेटिनका साथ उपस्थित हुने नै छौ. अहिलेलाई म पूजा निविदा हुन्छु. नमस्कार.

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेशरतमा आँखा तथा कान उपचार केन्द्र खादबरी संघका सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बेर्तामुठको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संघको सभाको खादबरीमा मेची आँखा अस्पताल बेर्तामुठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852601177 9852601177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।

0: किरात राय समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन वसुरमा किरात राय समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राय यायोखा दिङलाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव संगदिम्बा राई, किरात राय यायोखा दिङला भोजपुर।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड। राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाक कान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय यही 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खाँदारी 1 प्रगति टोल खाँदारी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98 4 25 50 7 47 0 29 5 63 0 40 र 98 07 00 1 555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295752267, मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
0: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने पर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि।
0: नोट: एसटीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98521.

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: कर्मचारी आवश्यकता सम्बन्धी सूचना. यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्. आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मोमो मेकर एकजना. आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ. जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासबरी नगरपालिका एक भानुचोक शङ्ख सभा.
2: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान. रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज.

0: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, चार बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाणपत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083/14 सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankowasava.

0: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
1: एमसीएसए कम्प्युटर सेन्टर खाँदै सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSA कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

जोडी निकै सुहाएको छ, तर उहाँलाई धोका दिने काम कहिले नगर्नु। जब मन टुट्छ नि तब बाँच्न निकै गाह्रो हुन्छ।

0: खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
1: ए भामु, हजारो छ, टच बालेर जाऊ।
2: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
1: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
2: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
2: भन्नुभयो नि मिसले। त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
7: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन। यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन। दिस इज रेडियो संखुवा सभा 95.5 MHz.

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संघ सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901555।
0: More style, more design. Total Tailors.
3: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा

0: भएको छ।
1: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
0: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
0: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
0: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
0: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
0: सम्पर्क नम्बर 0295906667 र 98422226।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ कटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860-9640-00
2: र 9819-32-77-75।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842-59801, जनक पौडेली 9852-58344 र 0295-60248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: नमस्कार है वडा अध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त भनी। तपाईँहरू पनि एक सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
5: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
3: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
3: सम्पर्क नम्बर 0295-60679 र मोबाइल नम्बर 9842-82-776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
10: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग, संसदको मर्यादा र संसदीय अभ्यासको व्यवस्था गरेको आरोप। बाँदर धपाउनका लागि तेह्रथुमको लालीगुराँस नगरपालिकामा आज सार्वजनिक विदा, बाँदर धपाउने सामूहिक अभियानमा सहभागी हुन सबैलाई आह्वान। चीनको चाहना बमोजिम इरानको हर्मुज जलमार्गको नाकाबन्दी खोल्न तयार रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको संकेत। र इंग्लिश प्रिमियर लीग फुटबलमा म्यान्चेस्टर सिटीद्वारा क्रिस्टल प्यालेस 3-0 पराजित।
1: नेपाल लाइफको रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सरसरुला हुनेछ।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा पूजनी र तारा समाचार अब विस्तारमा।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको मर्यादा र संसदीय अभ्यासको व्यवस्था गरेको आरोप लगाउँदै नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने बताउनु भएको छ। उहाँले आज वक्तव्य जारी गर्दै प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा संसदप्रति गैर जिम्मेवार व्यवहार देखाएको दावी गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पढ़िरहनु भएका बेला प्रधानमन्त्री संसदबाट बाहिरिएको, त्यसपछि सभामा नफर्किएको तथा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा समेत अनुपस्थित रहेको, प्रतिपक्षले उपस्थितिको माग गर्दा पनि संसदमा नआएको र आफ्नै कार्यालयबाट संसदका गतिविधि लाइभ हेरेर बसेको विज्ञप्तिमा उल्लेख छ। अध्यक्ष राईले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाफ दिनुपर्ने, संसदीय परम्पराको समेत व्यवस्था गरेको उल्लेख गर्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने बताउनु भएको छ। उहाँले सरकारले संसदलाई छल्दै अध्यादेश मार्फत शासन चलाउन खोजेको आरोप समेत लगाउनु भएको छ। राईले सीमाको रक्षा गर्न नसकेको, गरीब तथा दुखी जनतालाई राहत दिन नसकेको भन्दै सरकारको आलोचना पनि गर्नुभएको छ।
0: तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन आज सार्वजनिक विदा दिएको छ। कृषकले दुःख गरेर उत्पादन गरेको बाली बाँदरले नष्ट गर्न थालेपछि सामूहिक रूपमा बाँदर धपाउनका लागि आज नगरपालिकाभर सार्वजनिक विदा दिइएको हो। नगर प्रमुख अर्जुन माबोहाङले किसानको आर्थिक अवस्था मात्र होइन बालबालिकाको शिक्षा र परिवारको दैनिकी समेत प्रभावित भएकाले आज सामूहिक रूपमा बाँदर धपाउन विदा दिइएको बताउनुभयो। विद्यालय उमेरका बालबालिका समेत पढ़ाइ छाडेर बाली जोगाउन बाध्य भएपछि विदा दिनु परेको नगरपालिकाको नगरपालिकाले आज र भोलि सामूहिक रूपमा बाँदर लखेटेर नगरपालिकाको सिमाना बाहिर पठाउने कार्यक्रम तय गरेको छ। यसका लागि वडाले तोकेको समय र स्थानमा उपस्थित भई बाँदर धपाउने अभियानमा सहभागी हुन कृषक जनप्रतिनिधि कर्मचारी तथा सर्वसाधारण सबैलाई अनिवार्य सहभागी हुन भनिएको छ।
1: जेएनजी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले बोलाएको बैठकमा सहभागी नहुने घोषणा गरेका छन्। छ बुधे माग अघि सार्दै उनीहरूले यो पूरा नभएसम्म बैठकमा नआउने चेतावनी दिएका हुन्। कार्यदलले जेएनजीका तर्फबाट 20 जना युवाहरूलाई प्रधानमन्त्री कार्यालयमा छलफलका लागि आउन आमन्त्रण गरेको थियो, तर सरकारको कार्यशैलीमा प्रश्न उठाउँदै आएका उनीहरू कोही पनि छलफलमा सहभागी नहुने भएका छन्। उनीहरूले जारी गरेको साझा विज्ञप्तिमा सबै सरकारवालाहरूको सहभागिता रहने गरी संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्नेमा एकलौटी रूपमा बहसपत्र कार्यदल बनाइएको प्रति आपत्ति जनाएका हुन्। उनीहरूले जेएनजी आन्दोलन लगायत विभिन्न राजनैतिक सामाजिक आन्दोलनहरूको जाँचबुझ र छानबिन आयोगका प्रतिवेदन सार्वजनिक र कार्यान्वयन गर्नुपर्ने माग अघि सारेका छन्। जारी विज्ञप्तिमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासी लगायतका नेपाली नागरिकमाथि राज्यले गरिरहेको दमन तथा मानवाधिकार उल्लंघन का घटना तत्काल रोकेर न्यायोचित व्यवस्थापनको माग गरिएको छ।
0: मध्य प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज बस्ने मध्य प्रदेश सभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नुभएको छ। मध्य प्रदेश सरकारमा सहभागी जनमत पार्टीले वैशाख 22 गते मध्य प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लाग्नु भएको हो। वैशाख 28 गते बसेको मन्त्री परिषदको बैठकले जेठ 1 गते विश्वासको मत लिने निर्णय गरेको थियो। मध्य प्रदेश सभामा हाल कायम रहेको 102 जना प्रदेश सभा सदस्यमा मध्य प्रदेश सरकारलाई बहुमतका लागि 52 जना प्रदेश मा सदस्यको समर्थन आवश्यक पर्दछ। अहिले पनि मध्य सरकारसँग 63 सांसदको समर्थन कायमै छ।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा मुगलिन सड़क खण्डको स्थलगत अनुगमन गर्नुभएको छ। पछिल्लो समय निर्माण कार्यमा देखिएको ढिलाईबारे मन्त्री लम्सालले निर्माण कार्य पूरा गरेर अनुगमन गर्नुभएको हो। पश्चिम एशियामा बढ़ेको तनावका कारण बिटुमिन तथा अन्य पेट्रोलियम पदार्थको आयातमा समस्या उत्पन्न हुँदा सो सड़क खण्डको निर्माण कार्य प्रभावित हुँदै आएको छ। इन्धन र बिटुमिनको अभावका कारण देशभरका विभिन्न सड़क आयोजनाहरूको निर्माण कार्य समेत सुस्त बनेको छ। निर्माण व्यवसायीले समस्या सरकारलाई पटक पटक अवगत गराउँदै आए पनि राज्य पक्षबाट सहयोग नपाएको गुनासो पनि बढ़दै आएको छ। व्यवसायीहरूको गुनासो र आयोजनामा देखिएको सुस्ततावारे बुझ्न मन्त्री निर्माण स्थलमै पुग्नु भएको हो।
0: आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता कर प्रस्ताव बाहेक माथिको छलफल आगामी सोमबारदेखि हुने भएको छ। यसका लागि संसदको बैठक सोमबार बिहान 11 बजे बोलाइएको छ। प्रतिनिधि सभाको हिजोको दोस्रो बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेबाट प्रस्तुत विधेयकमाथिको छलफल आगामी जेठ 4, 5, र 6 गते हुने तय गरिएको हो। गएराती अबेरसम्म चलेको बैठकमा सभामुख डोल प्रसाद अरियालले छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा संसदमा 3 दिनको समय छुट्याउनु भएको हो। छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको छ।
1: नेपाल चीन सीमा स्थित तातोपानी नाका ठप्प बनेको छ। चिनिया बजार झामो पुगेर सामान किनमेल गरी फर्किने स्थानीयको चहल पहल नयाँ सरकारी नियम लागू भएसँगै एकाएक रोकिएको हो। तातोपानी भन्सार कार्यालयले मितेरी पुल स्थित यात्रु शाखाबाट खाद्य तथा प्लान्ट क्वारेन्टाइन अनुमति नभएका सामग्री ल्याउन रोक लगाएपछि सीमावर्ती क्षेत्रको व्यापार ठप्प बनेको हो। त्यसका कारण भोटेकोशी गाउँपालिका र 12 विषय आसपासका 100 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। गाउँपालिका 2 का वडाध्यक्ष कुमार श्रेष्ठले नयाँ व्यवस्थाले स्थानीयको दैनिकी संकटमा परेको बताउनुभयो। तातो पानी लिस्तीकोट फुलपिकझी मार्मी लगायतका स्थानीय दैनिक रूपमा चिनिया बजार झामो पुगेर खाद्यान्न घरायसी तथा विद्युतीय सामान ल्याएर बिक्री गर्दै आएका थिए। त्यही आमदानीबाट घर खर्च बालबालिकाको पढ़ाई र ऋण व्यवस्थापन हुँदै आएको स्थानीयको भनाइ छ। तातोपानी नाका विगतमा भूकम्प बाढ़ी पहिरो COVID-19 र आग लागि जस्ता घटनाले पटक पटक प्रभावित हुँदै आएको थियो। केही महिना अघि चीनतर्फ लागेको डडेलोका कारण पनि नाका प्रभावित बनेको थियो। पानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेले सरकारको नयाँ व्यवस्था अनुसार क्वारेन्टाइन अनुमति नभएका खाद्य सामग्री रोकिएको स्पष्ट पार्नुभयो। वहाँका अनुसार भ्याटमा तर्ता भएका व्यावसायिक फर्मले आवश्यक प्रक्रिया पूरा गरेर मात्रै सामान आयात गर्न पाउने व्यवस्था छ।
0: नेपाली कंग्रेसले क्रियाशील सदस्यता वितरण नवीकरण र अध्यावधिकको समयावधि बढ़ाएको छ। अध्यावधि गर्ने समय आगामी जेठ 21 गतेसम्म लम्बाइएको हो। महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा बसेको बैठकले तोकिएको समयभित्र सदस्यता अध्यावधिक नगर्ने र कंग्रेस परिचय पत्र प्राप्त नगर्ने व्यक्तिले पार्टीको 15 महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने भनिएको छ। पार्टीलाई डिजिटल रूपमा बलियो सदस्य नेटवर्क भएको संगठन बनाउन कंग्रेसले विभिन्न अनलाइन माध्यमहरू समेत प्रयोगमा ल्याएको जनाएको छ। सदस्यहरूले नेपाली कंग्रेसको सदस्यता पोर्टलमा उपलब्ध स्वयं सदस्यता आवेदन फारम मार्फत आफ्नै मोबाइलबाट विवरण अध्यावधि गर्न सक्ने कंग्रेसले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।
2: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420501।
5: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
6: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
7: छुट्ला है छुट्ला है छुट्ला है छुट, 10 छैन 20 छैन पुरै 100।

0: छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
1: Red Bull, Babbal Energy.
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको चाहना बमोजिम इरानको हर्मोज जलमार्गको नाकाबन्दी खोल्न तयार रहेको बताउनु भएको छ। चीन भ्रमणका क्रममा समकक्षी सी जिनपिङसँगको भेटमा ट्रम्पले हर्मोज जलमार्ग खुला गरिने बताउनु भएको हो। संचार माध्यमसँगको कुराकानीमा ट्रम्पले चीनले ठूलो मात्रामा इरानी तेल किन्ने भएकाले हर्मोज स्ट्रेट खुला राख्न सी पनि इच्छुक रहेको दावी गर्नुभयो। इरानले हर्मोज स्ट्रेटबाट आवतजावत गर्ने जहाजहरूका लागि नयाँ नियम लागू गरेको छ। सो मार्गबाट यात्रा गर्ने जहाजहरूले इरानको निगरानी र स्वीकृतिमा चल्नुपर्नेछ। तीन दिन चीनको राजकीय भ्रमणमा रहेका ट्रम्प आज स्वदेश फर्किँदै हुनुहुन्छ।
3: म्यान्चेस्टर सिटीले इंग्लिश प्रिमियर लीग फुटबलमा क्रिस्टल प्यालेसलाई 3-0 गोलले हराएको छ। गैराति सिटीलाई घरेलु मैदान इतिहाड रंगशालामा जित दिलाउन एन्टोनी सिमेनियो, उमर मार्मोस र साभिनियोले एक गोल गरे। सिटीले पहिलो हाफमा 2 र दोस्रो हाफमा 1 गोल गरेको थियो। जीतसँगै सिटीले प्रतियोगितामा 77 अंक जोड़ेको छ। जीतका बावजूद उपाधि दौड़मा शीर्ष स्थानको आर्सेनललाई पछ्याएको सिटी 2 अंकले पछाडि छ। क्रिस्टल प्यालेस 44 अंकका साथ 15 स्थानमा रहेको छ। त्यस्तै स्पेनिस ला लिगाको पछिल्लो खेलमा डिपोर्टिभो अल्भाइज शीर्ष स्थानको बार्सिलोनालाई 1-0 गोलले हराउँदै रेलिगेशन जोनबाट माथि उक्लेको छ। तर अलावेजलाई रेलिगेशन जोनको खतरा टरेको छैन। रेलिगेशनबाट बस्न टोलीले बाँकी 2 खेलमा 100% जित निकाल्नुपर्ने रहेको छ। अलावेज 40 अंकका साथ 16 स्थानमा उक्लिएको छ। हारका बावजूद बार्सिलोना 44 अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ। हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। साँझ 6:30 बजे अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौं। अहिलेलाई पूजनी र तारा बिदा हुन्छौ। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
2: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
3: असार पहिलो हप्तादेखि।
2: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 026-522-033, 026-523-619 र 98-520-61-612।
4: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस संखुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16-914, 97-629-16-914। सिटी सेन्टर खादबारी नगरपालिका 1 भानुचोक संखुवा सभा।
8: दिना, दिना। कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति

0: लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
1: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9819327375। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययुक्खा दिङलाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव संगबिम्बा राई किरात राई ययुक्खा दिङला भोजपुर।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।

0: तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सम्कुवा सभा
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 98420 59 8 जनक पौडेली 98520 58 344 र 029560248।
1: दुर्गा ज्वेलरी उद्योग खाँचबारी एक बुद्ध टोल सम्कुवा सभा।
3: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सम्कुवा सभा 95.5 मेगाहर्ज।

0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
1: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल
1: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
0: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843218049।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफले।
1: सम्पर्क 9843447262,
0: 9010555580
1: र वाट्सएप नम्बर 9852028646।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0935605080, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

राज्य कन्ट्रोभर्सी डान्स फ्लोर सब खाली छोड्देऊ नाच्नेहरू सँगै नाचौ न नाच्नेले ताली ठोक्दो आफ्नै मनको मालिक म दुनियाँको किन सुनु डिजे म्युजिक बजा जबसम्म म चेन्ज नभन नाच न तिन दास भई सराई चुक्दै खाए सबै सुख तिरालाई स्टप लगाए अरे बच्चा हौ तिमी बच्चा ठुलो स्वरले नबोल मिस्टर आरजेको हो भन्छौ घर गएर टिभी खोला।

ज्यालो पार्ने प्लान बनाएको छु, डिजे भाइको टेन्सन छैन, रक्सी पिलाको छु, हल्ला नगर कोही उजुरी देला, अरे पुलिसको नि बालै होइन सेटिङ मिलाएको छु। जति क्यु नचक्छौ क्यु आजलाई माथि छ, तिमी नाच मैया नाच सारा रात बाँकी छ, आफ्ना जिएफ जिएफ सम्हाला नसामा त लिने छन्, बाँकी दुनियाँको ममा छोडिदेऊ आरजे।

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन वन कार्यालय संखुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खासदारीमा डाक्टर उमर बिन नयाँद्वारा यही 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नसा च्यातिएको, हड्डी खिएको, बाथ रोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, फिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेटागाडी सङ्खुवा सभा। अग्रिम दर्ताको लागि सम्पर्क नम्बर 98435577 0295360040 र 98070001555। यहाँ डिएसकेनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ। मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्मा आँखा तथा कान उपचार केन्द्र खादरी संघको सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघको सभाको खादरीमा मेती आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते। स्थान खादरी नगरपालिका 1 सङ्खुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520601177 98520601177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादरी सङ्खुवा सभा।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य रू 54 प्रति केजी, रू 1350 प्रति बोरा। स्टिम जिरा मसिनो चामल रू 79 प्रति केजी, रु 1975 प्रति बोरा, चीनी रु 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
4: मरेको के हो?
5: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एमसीएसए कम्प्युटर सेन्टर खादबारी सङ्ख्या सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर आउनुहोस्, सेवाको अवसर दिनु।

किरात राई समुदायको महान चाड साकेला उभौली एलेदुङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई यायुखा दिङ्लाले यही 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई किरात राई यायुखा दिङ्ला भोजपुर।

0: उच्चको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz
1: इनाक्सी एन्टरटेनमेन्ट।

खुसीको खबर खुसीको खबर खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा

0: सेवा तथा बिक्री वितरण प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञ द्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खसभा 95.5 MHz।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
6: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू, अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने, यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको, अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको, सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औँ तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
9: असार 1 हप्तादेखि।
8: नोट, एसईई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा छ धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98520161612।
9: खाँदबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4. बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाण पत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका एक वडा कार्यालय।
10: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
12: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
11: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
12: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
10: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
9: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083/14 सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।

0: नमस्ते, म दुर्गेश थापा। तपाईँ अहिले हेर्दै हुनुहुन्छ दुर्गेश युट्युब च्यानल। दुर्गेशको हरेक एक्टिभिटी र दुर्गेशको लाइभ पर्फर्मेन्स, नयाँ नयाँ भिडियोहरू, नयाँ नयाँ गीतहरू तपाईँ हेर्न चाहनुहुन्छ भने दुर्गेश युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोस्। थ्याङ्क यू।
1: हेलो एभ्रीबडी, आई एम दुर्गेश थापा, लभ यु अल।

0: तपाईहरू एउटै पेसामा पनि हुनुहुन्छ, एक अर्कालाई बुझ्नु पनि भएको छ। तपाईँहरू बिहे गर्न चाहनुहुन्छ भने मेरो कुनै आपत्ति छैन। सायद जुराएर आउनुहोस्, बिहे गरिदिन तयार छु।
1: ओहो, बिहेको तयारी त राम्रैसँग भएछ नि त।
2: कसरी थाहा भयो?

0: आज मेरो ड्युटी रातमा टेन भोलि चाहिँ बिदा मिलाउनु पर्ला बिहेको तयारीको लागि
1: दुई तिन हप्ताको मिलाउनु
0: दुई तिन हप्ता दुई तिन हप्ता त किन
1: हनिमुन जानु परेन
0: कहाँ जाने भन न त
1: काठमाडौँ जाउँ न

0: सर मेरो बिएको कार्ड
1: कंग्रेचुलेसन
0: थ्याङ्क यू सर
1: केटीको हो
0: हाम्रै डिपार्टमेन्टको सुन्तली हजुर आउनुपर्छ नि हामीलाई आशीर्वाद दिनु
2: ओके
0: हस् सर
3: ट्रिगर मगाउनु भोलि हामी

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धथोकबाट दूरसंचार जाने बाटो।
8: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
9: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
12: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई, बिउ बिजन निरीक्षक, 9852119333 र 9852058488।
13: ओहो लु नमस्कार है सर।
14: ओहो लु नमस्कार है सर। नमस्कार,
13: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
14: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
13: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
15: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
16: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
15: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
16: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
15: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
16: डिजाइनर सुमन ठटाल 9865349444
15: र 0295901155।
17: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
18: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
19: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
18: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
19: हो र, मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
18: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
19: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
17: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
20: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
21: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
22: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
21: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
23: किन र काका?
21: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
23: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
21: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
23: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
21: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
23: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
21: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
23: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
21: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
23: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
21: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
23: प्रोप्राइटर सुनु एन भीम कदाइली।
21: सम्पर्क 0291400084 र 9804548.

0: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि।
0: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98521660।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 34562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
1: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँदारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2023 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, सिस्ट, नाकान घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2023 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली, खाँदारी 1 प्रगति टोल, खाँदारी नगरपालिकाको गेट अगाडि संखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435 7740 029553040 र 98070001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
4: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: पसे भने अघि त पुत्र खुब नाच्छु भन्दै थियो, जाउन त नाच।
1: अब नाच्छु त भन्यो भने आफूलाई भजन कीर्तन गर्न आउँदैन, यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन। यो खुट्टो चिलाएर है सक सक सक सक सक भइरहेछ, यसो देखाइदिन्छु क्या हो,
0: जाउन त।
1: यो भजन कीर्तन चाहिँ एकैछिन है, अब हाम्रो पालो हाम्रो पालो ल केटी हो, अब थर्ड जेनेरेसनको भजनको पालो।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्रे,
2: सम्पर्क 9843447262,
0: 9010555580
2: र वाट्सएप नम्बर 9852286646।
3: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
0: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू:
3: दाँत नदुखाइ खोल्ने,
0: दाँत भर्ने, दाँतको आसुति गर्ने,
3: दाँतको एक्सप्रेस सुविधा,
0: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा:
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 9842505041।
4: मानसिक समस्याबाट बच्ने उपायहरू:
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
4: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
4: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
5: असल साथीहरूसँग मात्रै संगत गरौं।
4: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
5: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
4: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू:
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9952160580 र 9942108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी एक, सङ्खुवा सभा।
9: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधैछ।
4: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
5: टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौँडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो। कालीकोटको खाँडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ अर्थात टनल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाँडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआवजा वितरण गर्ने काम भइरहेको आयोजनाले जनाएको छ। खाँडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली प्रदेशकै समृद्धिका लागि कोसेडुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग हुने गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा समेत गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
7: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
6: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
7: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
6: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
7: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
6: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
8: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि।
10: उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटे तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको
8: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556-94-333-493-555। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू उत्तर दक्षिण जोड्ने काली गण्डकी करिडोर म्याग्दीको बेनी मुस्ताङको जोमसोङ कोरला सड़क आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96.80 करोड़ रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसोङ सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसोङ कोरला सड़क आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको काली गण्डकी नदी म्याग्दीको अन्नपूर्ण गाउँपालिका 3 रूपसे झरना थासाङ 2 सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। 5 पुल निर्माणका लागि 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना प्रमुख शर्माले बताउनुभयो। उत्तर दक्षिण जोड़ने कोरला सड़क आयोजना अन्तर्गत अहिलेसम्म 15 पक्की पुल निर्माण सम्पन्न भइसकेको छ। कोरला सड़क अन्तर्गत उपल्लो मुस्ताङको घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको र चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने अवस्थामा रहेको आयोजनाले जनाएको छ। सरकारले विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई विज्ञान प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। त्यस्तै वैज्ञानिक अनुसन्धान अन्तरिक्ष विज्ञान तथा खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालयगत रहने व्यवस्था गरिएको छ। नयाँ मन्त्रालयका कामबारेको विस्तृत खबर तपाईले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ। अब विदेशको खबर। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर 3-3 रूपियाँले बढ़ेको हो। त्यस्तै सीएनजीको मूल्य पनि प्रति किलो 2 रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव हुनुभन्दा ठीक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर 2 रूपियाँले घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सिर्जनामा पर्ने समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारतले सामान्यतया आफ्नो कच्चा तेलको झण्डै आधा हिस्सा हर्मुज जलमार्ग हुँदै आयात गर्ने गर्छ। इन्धनमा मूल्य वृद्धिसँगै भारत सरकारले ऊर्जा खपत घटाउने र विदेशी मुद्रा जोगाउने उद्देश्यले मितव्ययिता कार्यक्रम पनि कड़ा बनाएको छ। अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फा नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ। एन्फा महासचिव सहितको पदाधिकारीले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायतलाई भेटेर छलफल गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो। यसअघि राखेपले पटक पटक दिएको निर्देशन पालना नगरेको भन्दै खेलकुद विकास समिति ऐन 2077 दफा 29(2) टेकेर एन्फा नेतृत्वमाथि निलम्बन गर्ने निर्णय गरेको थियो। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सले खेल्दैछन्। यो खेल राति 7:45 लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंकसहित तालिकाको 5 स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंकसहित पुछारमा छ। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 पटक भेट भएकोमा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। मुआवजा विवाद मिलेसँगै हेटौँडा ढल्केवर प्रसारणलाई निर्माणले गति लियो। कालीकोटको सेराबाडामा 420 MW जलविद्युत आयोजना निर्माण शुरू। उत्तर दक्षिण जोड्ने कोरला सड़कमा 5 पुल निर्माणका लागि स्रोत सहमति, 1 महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने। भारतमा 4 वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़्यो, ऊर्जा खपत घटाउन मितव्ययिताका कार्यक्रममा कड़ाई। र आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
13: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
14: साली नदीको शिर,
15: मणि चूडको काख,
14: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
15: शान्ति र आनन्दको अनुभूति,
14: भीडभाडबाट टाढा,
15: शहरबाट नजिकै,
14: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
15: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
16: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
19: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
20: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारबन्झाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा 1466 जना शिक्षकलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ। शिक्षा अधिकारी नवराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनौट गरेर तालिम सञ्चालन गरिएको हो। यसमा बाल विकास सहजकर्ता ईसीडीमा 124, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श बारे 134, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ 164 र संस्थागततर्फ 116 जनालाई तालिम प्रदान गरिएको छ। यस्तै सूचना र प्रविधि बारे 385 जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्यांकन र विषयगत रूपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्यांकन बारे 460 जना र प्रारम्भिक बाल शिक्षादेखि कक्षा 3 सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा 83 जना शिक्षक सहभागी भएका छन्। शिक्षकहरूको क्षमता विकास गर्ने, यसरी सिकेका ज्ञान, सीप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षा सुधारको कार्यक्रम अगाडि बढ़ाएको शिक्षा अधिकारी ढकालको भनाइ छ। आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा ग्रीस र यूएई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेको बुल्लु नगरपालिका 1 का 52 वर्षीय मधुसूदन पराजुली र पर्वतको कुस्मा नगरपालिका 2 का 32 वर्षीय प्रकाश बास्तोला रहेका छन्। मधुसूदनले ग्रीस पठाइदिने भन्दै दुईजनाबाट 23 लाख रूपियाँ र प्रकाशले यूएई पठाइदिने भन्दै एकजनाबाट 3 लाख रूपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले मधुसूदनलाई काठमाडौँ महानगरपालिका 12 र प्रकाशलाई काठमाडौँ महानगरपालिका 28 पक्राउ गरेको जनाएको छ। सामाजिक सञ्जाल मार्फत महिलालाई दुःख हैरानी दिने काममा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका 11 का 23 वर्षीय समीर तामाङ रहेका प्रहरीले जनाएको छ। टिकटक लगायतका सामाजिक सञ्जालमा पीड़ितको फोटो राखी ब्ल्याकमेल गर्ने तथा व्यक्तिगत फोटो भिडियो बाहिर ल्याइदिने धम्की दिँदै पीड़ितबाट आर्थिक लाभ समेत लिएको भन्ने उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको टोलीले तामाङलाई काठमाडौँ महानगरपालिका 13 कलंकीबाट पक्राउ गरेको हो। त्यस्तै ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघात मुद्दामा फरार प्रतिवादी काठमाडौँको तारकेश्वर नगरपालिका छ बस्ने 23 वर्षीय आदित्य थापा पनि पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी भई फरार रहेका थापालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। र काठमाडौँ उपत्यकामा गाड़ी दुर्घटना न्यूनीकरण तथा सड़क सुरक्षालाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीले सञ्चालन गरिरहेको विशेष जाँच अभियान अन्तर्गत यान्त्रिक अवस्था कमजोर भएका 17 गाड़ीका चालक कार्यवाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयले किर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालयको प्रवेशद्वार क्षेत्रमा विशेष गाड़ी जाँच अभियान सञ्चालन गरेको थियो। अभियानको क्रममा 47 गाड़ीको प्राविधिक तथा यान्त्रिक अवस्था परीक्षण गर्दा 17 मापदण्ड अनुसार नरहेको ट्राफिक प्रहरीले जनाएको छ। उपत्यका ट्राफिक प्रहरीका अनुसार जाँचको कतिपय गाड़ीमा ह्याण्ड ब्रेक दुरूस्त नभएको, लाइट बिग्रिएको, टायर अत्याधि खिएको तथा अन्य प्राविधिक समस्या देखिएको थियो। दिउँसो 3 बजेको राष्ट्रिय र चारभञ्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 10 महिनामा झण्डै 60% बजेट खर्च, विकास खर्च 28% मात्र, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। काठमाडौँ महानगरपालिकाद्वारा 1466 जना शिक्षकलाई तालिम, सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा जोड़। र वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने 2 जना पक्राउ। अहिलेलाई चारभञ्जाङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेलाई बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खातबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार

0: दनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गगना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली, 98-520-58-344 र 029-560-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
5: असार पहिलो हप्तादेखि।
4: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 026-522-033, 026-523-619 र 98-520-61-612।
6: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्ख्या सभा 95.5 MHz।

0: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेत्रकमा आँखा तथा कान उपचार केन्द्र खादबरी संघ सभाको आयोजना तथा झापामेटे आँखा अस्पताल बिर्तामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघ सभाको खादबरीमा मेटे आँखा अस्पताल बिर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177 9852602177। नेपाल नेत्र ज्योति संघ पेत्रकमा आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।
0: किरात्राई समुदायको महान चाड साकेला उभौली एलेदुङ 5086 पावन वर्षमा किरात्राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात्राई ययुक्खा दिङ्लाले यही 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई किरात्रा ययोखा दिङ्ला भोजपुर।
5: डिभिजन वन कार्यालय संखुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय संखुवा सभा।
6: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 9852119333 र 9852058488।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्छ। नमस्कार उप प्रमुख ज्यू।
9: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankowasava.

0: सबै घर घर आयो हजुर सबको मन छुना सबको मन छुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
3: खुसीको खबर खुसीको खबर खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295-75-267, मोबाइल 97-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादबारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नर्स च्यातिएको, हड्डी थिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, पिल्स, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी एक प्रगति टोल खादरी नगरपालिकाको गेटागाडी सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-435-75-0-29-5-63-40 र 98-07-00-1-505। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक साधनहरू पनि पाइन्छ।

0: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
2: नमस्कार वडाध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी बन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ बन्दै विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
2: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
4: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
5: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
6: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
0: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धसुक बाटो दूरसंचार जाने बाटो।
10: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842597841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर अनलाइन।

0: म्युजिक भिडियोको लागि पूर्वाञ्चल म्युजिक .com हेर्न, लाइक गर्न, कमेन्ट गर्न एवं सब्स्क्राइब गर्न नबिर्सिनुहोला। थ्याङ्क यू सो मच।
1: ए दाई, ए दाई, पक्नुस् त, पक्नुस्। के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: अनि नानी, विषादी प्रयोग नगरे

0: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
1: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनसादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
0: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
1: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
0: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
0: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
1: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
0: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
1: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
0: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
1: प्रोप्राइटर सुनु एन भीमका दाइली।
0: सम्पर्क 0291404084 र 9804045827।
2: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
4: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
2: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
4: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
2: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
4: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: डिजाइनर सुमन ठटाल, 9865349444
4: र 0295901155।
5: More style, more design. Total Tailors.
6: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाणपत्र, 6. व्यक्तिगत संस्थागत PAN नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक

0: हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
1: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन हो।
6: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना, बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
7: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
9: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो
10: नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: होटल टेलरिङ सेन्टर खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल 98615 39 444
11: र 029590155।
12: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खानबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै छाउबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एम सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
13: प्रोप्राइटर सुनु एन भीम कदाइली।
7: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 5 बजे
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029 56 22 01 र 97 499 22 520।
5: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
6: असार पहिलो हप्तादेखि।
5: नोट: एसीईको ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98520161612।
7: खुशीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू: 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय: बिहान 7 बजेदेखि। स्थान: नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन: 0295752067। मोबाइल: 97 56 86 460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
8: डिभिजन वन कार्यालय संखुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय संखुवा सभा।
9: कृषि ज्ञान केन्द्र संखुवा सभाको सूचना। बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र संखुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई बिउ बिजन निरीक्षक 98512 19333 र 98520 58488।
10: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस संखुवा सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामोमिटर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97 629 16 914 सिटी सेन्टर खाजरी नगरपालिका 1 भारत चौक संखुवा सभा।
11: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
12: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
12: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
12: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजू करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरू तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा एक नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि एक जग्गा धनी प्रमाण पूर्जा, दुई जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, तीन पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, चार बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, पाँच व्यवसाय दर्ता प्रमाण पत्र, छ व्यक्तिगत संस्थागत पान नम्बर, सात राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खादबारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2063 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नस च्यातिएको, हड्डी खिएको, बाथरोग, एलर्जी, दम, जन्डिस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, फिस, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादरी एक प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि संकुल सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435750740 09355360

0: अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संघको सभाको आयोजना तथा झापामेटे आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघको सभाको खाँदबारीमा मेटे आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते, स्थान खाँदबारी नगरपालिका 1 संखुवा सभा। नोट, यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520-60177, 98520-60177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
6: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: माथि त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई
1: आहा कति राम्रो तर हामीसँग त पखेटा छैन कसले पुर्याइदिन्छ र

0: nani and babu lai dherai dherai maya garne hune hamro tapai darshak lai dhanyabad hamro video lai ajhai gardi like share and subscribe gardinuhola.
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदुङ 5086 पावन वसुरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई यायुखा दिङ्लाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङ्ला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यङराज राई र सचिव सङ्गिम्बा राई किरात राई यायुखा दिङ्ला भोजपुर।
4: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छूटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य रू 54 प्रति केजी, रू 1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल रू 79 प्रति केजी, रू 1975 प्रति बोरा। चिनी रू 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
5: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
6: असार पहिलो हप्तादेखि।
5: नोट, एसईई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98520161612।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
13: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
13: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
13: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
13: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
13: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
13: बाङ्गो टिङ्गो दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
13: मनकामना डेन्टल क्लिनिक, खाँद्री नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
14: सम्पर्क नम्बर 0295906667 र 98422267।
15: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

सैनिक आवासीय महाविद्यालय फुलबारी पोखराको पहिलो प्रस्तुति बागीहरूको संग्रह आलो सर्वत्र बजारमा उपलब्ध छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बिरुजु 7 खर्ब 55 अर्ब पुग्यो। एक वर्षमै 88 अर्ब 9 करोड़ रूपियाँ थपियो। बढ़दो बिरुजु प्रति राष्ट्रपतिको चिन्ता।
2: अध्यावधिक बिरुजु रु 7 खर्ब 55 अर्ब 17 करोड़ पुगेको छ।
3: पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ।
0: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालो बजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसुनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। प्रतिकार योजना स्वीकृत।
1: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
4: महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
0: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
1: र राखी पले इन्फोमाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
6: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्। तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा महालेखा परीक्षकको प्रतिवेदन। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश भएको छ। राष्ट्रपति भवनसित निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति समक्ष महालेखा परीक्षक तोयम रायाले 63 औं प्रतिवेदन पेश गर्नुभएको हो। लेखा परीक्षणबाट आर्थिक वर्ष 2081-82 को कुल बेरुजु 88 अर्ब 9 करोड़ 11 लाख रूपियाँ कायम भएको छ। मध्ये संघीय सरकारी कार्यालयतर्फ 53 अर्ब 48 करोड़ 77 लाख, प्रदेश सरकारी कार्यालयतर्फ 5 अर्ब 22 करोड़ 87 लाख, स्थानीय तहतर्फ 19 अर्ब 4 करोड़ 77 लाख तथा समिति एवं अन्य संस्थातर्फ 10 अर्ब 32 करोड़ 70 लाख रूपियाँ रहेको छ।
2: यो वर्ष लेखा परीक्षणबाट कुल बेरोजु 88 अर्ब 9 करोड़ 11 लाख कायम भएको छ। अध्यावधिक बेरोजुतर्फ संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औल्याइएको अध्यावधिक बेरुजु रु 7 खर्ब 55 अर्ब 17 करोड़ पुगेको छ।
0: हालसम्म अध्यावधिक बेरुजु 7 खर्ब 55 अर्ब 17 करोड़ पुगेको छ। प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले बढ़दो बेरुजु प्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाबदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड़ दिनुभयो।
3: विगत लामो समयदेखि बढ्दै गएको सरकारी खर्चको बेरुजुलाई हेर्दा सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको छ। बेरुजु फर्सोट गरी वित्तीय अनुशासन कायम गर्ने दिशातर्फ अग्रसर हुनु सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढी जवाफदेही हुनुपर्ने देख्दछु।
0: एक वर्षमै बेरुजु 88 अर्ब थपिएको र बेरुजु 7 खर्ब 55 अर्ब पुगेको बारे विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
1: फेरि पनि अर्थ सम्बन्धी खबर। चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको झण्डै 60% भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार बितेका 10 महिनामा 11,73,52,01,00,000 बजेट खर्च भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले कुल 19,64,11,00,000 बराबरको बजेट ल्याएकोमा अहिलेसम्म वार्षिक विनियोजनको 59.75% खर्च भएको छ। कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि चालूतर्फ 11,80,98,00,000 विनियोजन भएकामा वैशाख मसान्तसम्ममा 68.98% अर्थात 8,14,65,55,00,000 रूपियाँ खर्च भएको छ। त्यस्तै पुँजीगत तर्फ 4,07,88,80,00,000 विनियोजन भएकामा 27.91% अर्थात 1,13,84,92,00,000 बराबर खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ अहिलेसम्म बजेट खर्च 65.30% रहेको छ। यो शीर्षकमा चालू आर्थिक वर्षका लागि सरकारले 3,75,24,20,00,000 विनियोजन गरेकामा अहिलेसम्म 2,45,01,54,00,000 रूपियाँ बराबर खर्च भएको छ। वैशाख मसान्तसम्ममा सरकारको आमदानी वार्षिक लक्ष्यको 66% खुम्चिएको छ। चालू आर्थिक वर्षका लागि कुल 15,33,44,69,00,000 बराबर आमदानी गर्ने लक्ष्य रहेकामा सरकारले अहिलेसम्म 10,12,05,24,00,000 बराबर आमदानी गरेको हो।
0: कृषि वन तथा पर्यावरण मन्त्रालयले मल आयातकर्ता तथा डिलरहरूले रासायनिक मल नियन्त्रण आदेशमा उल्लेखित रासायनिक मलको स्पेसिफिकेशन अनुसार मलको कारोबार गर्न निर्देशन दिएको छ। मन्त्रालयले आदेशको प्रावधान विपरीत गलत विवरण तथा लेबल राखी रासायनिक मलको पैठारी तथा मिश्रण बिक्री वितरण नगर्न आग्रह गरेको हो। सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्ने व्यापारीलाई प्रचलित कानून बमोजिम कार्यवाही गर्ने मन्त्रालयका कृषि अर्थविज्ञ महानन्द जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार रासायनिक मल तत्वीय संरचना न्यूनतम अधिकतम पोषक तत्वको मात्रा भौतिक तथा रासायनिक गुणस्तर भएको मल मात्र पैठारी एवं बिक्री वितरण गर्न पाइने व्यवस्था छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बिक्री कार्यालय तथा डिपो वा मल आयातकर्ता वा डिलरका रूपमा दर्ता भएका विश्वासिलो स्रोतबाट मल खरिद गर्न किसानलाई अनुरोध गरेको छ। बजारमा पाइने रासायनिक मलको मूल्य स्रोत एवं गुणस्तरको बारेमा मल विक्रेतासँग आवश्यक सोधखोज तथा गुणस्तर एकिन गरी खरिद गर्न मन्त्रालयले आग्रह गरेको छ।
1: यस वर्ष मनसूनजन्य विपदबाट 2,26,000 जनसंख्या प्रभावित हुने आकलन गरिएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले देशभरि झण्डै 51,868 घरधुरीका 2,26,661 जनसंख्या प्रभावित हुने आकलन गरेको हो। प्राधिकरणका सहसचिव अमृत श्रेष्ठ,
9: यस वर्ष देशभरि करिब 51,668 घरधुरी प्रभावित हुने, करिब 2,26,000 चाहिने 661 जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ। यसको लागि हामीले सबै निकाय कोलिजहरूसँग तयारी अवस्थामा रहने गरेर कार्ययोजनामा राखेको थियो। सो कार्ययोजना आजको 34 कार्यकारी समितिको बैठकबाट पारित गरिएको छ।
1: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसूनमा सरदर भन्दा कम वर्षा र सरदर भन्दा बढ़ी गर्मी हुने प्रक्षेपण गरिसकेको छ। यो अवस्थाले केही उच्च हिमाली भेगमा हिमताल विस्फोटन भएर तल्लो तटीय क्षेत्रमा बाढ़ी, पहिरो, डुबान, जमीन कटान तथा आकस्मिक बाढ़ी जस्ता मनसूनजन्य विपदको जोखिम हुने सम्भावना छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको हिजो बसेको बैठकले मनसून पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ। बैठकले खोज तथा उद्धार टोली गठन तथा परिचालन सम्बन्धी मापदण्ड 2083 परिमार्जन सहित स्वीकृत गरेको छ।
0: लामो समयदेखि काममा अवरोध भइरहेको हेटौँडा ढल्केभर दुहबी 400 केबी प्रसारण लाइन निर्माणले गति लिएको छ। स्थानीय बासिन्दाको असन्तुष्टिका कारण रोकिँदै आएको प्रसारण लाइन सरकारको पहलपछि निर्माण शुरू भएको हो। यसमा मुख्य गरी मुआवजा र जग्गा विवाद थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले अवरोध खुलाउन पहल गर्नुभएको थियो। जग्गा धनीले मुआवजा स्वीकार गरेकोले प्रसारण लाइनको टावर निर्माण अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। सन् 2012 निर्माण शुरू भएको प्रसारण लाइन अन्तर्गत हेटौँडाको हटिया क्षेत्रमा टावर निर्माण रोकिँदा आयोजना वर्षौंदेखि प्रभावित बनेको थियो। कुल 288 किलोमिटर लम्बाईको आयोजना मध्ये पूर्वी खण्ड 154 किलोमिटर लामो ढल्केवर इनरुवा खण्ड 3 वर्ष अघि नै संचालनमा आइसकेको छ, तर 134 किलोमिटर लामो हेटौडा ढल्केवर खण्ड भने मुआवजा विवादका कारण ढिलाइ भइरहेको थियो।
1: फेरि पनि जलविद्युतकै खबर। कालीकोटको खाडाचक्र नगरपालिका 8 सेराबाडामा 420 मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। आयोजनाको पावर हाउस र सुरुङ टनेल निर्माणको आज औपचारिक शिलान्यास गरिएको छ। ऊर्जा तिला पावर कम्पनी प्रालीद्वारा निर्माण हुन लागेको यो आयोजनाको कुल लागत झण्डै 70 अर्ब रूपियाँ रहने अनुमान गरिएको आयोजनाका प्रतिनिधि कृष्ण बहादुर चौधरीले बताउनुभयो। यो आयोजनाको सुरुङ तिला गुफा नगरपालिकाको धनाडादेखि शुरू भई खाडाचक्र नगरपालिकाको सेराबाडामा निस्कनेछ। आयोजनाका लागि आवश्यक पर्ने जग्गा अधिग्रहणको काम अन्तिम चरणमा पुगेको र प्रभावित क्षेत्रका बासिन्दाहरूलाई जग्गाको मुआवजा वितरण गर्ने कार्य भइरहेको आयोजनाले जनाएको छ। खाडाचक्र नगरपालिकाका मेयर कमल बहादुर शाहीले यो आयोजना कर्णाली देशकै समृद्धिका लागि कोशे ढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो। तिला नदीको पानी उपयोग गरी निर्माण हुन लागेको यो आयोजनाले राष्ट्रिय प्रसारण लाइनमा ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। काठमाडौँ महानगरले कक्षा 11 र 12 का लागि उपलब्ध गराउने छात्रवृत्ति बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरुजु 7 खर्ब 55 अर्ब पुग्यो। 1 वर्षमै 88 अर्ब 9 करोड़ रूपियाँ थपियो। बढ़दो बेरुजु प्रति राष्ट्रपतिको चिन्ता। 10 महिनामा झण्डै 60% बजेट खर्च। विकास खर्च 28% मात्र। अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित तुनी आकलन। प्रतिकार्य योजना स्वीकृत लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। राष्ट्रिय परीक्षा बोर्डले कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि संचालन हुने ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ। बोर्डका अनुसार ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि 9 गतेसम्म संचालन हुनेछ। गएको वैशाख 28 गते सार्वजनिक भएको एसई परीक्षामा 1,46,507 जना विद्यार्थी नन ग्रेडेड भएका थिए। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। ग्रेड वृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि संचालन गर्न आग्रह गरेको छ। गरी वृद्धि परीक्षामा पास भएकाहरूले यसै वर्ष कक्षा एघारमा भर्ना हुन पाउनेछन्।
0: फेरि पनि शिक्षाकै प्रसंग, एसईको नतिजा सार्वजनिक भएसँगै केही दिनमै कक्षा एघारको भर्ना प्रक्रिया शुरू हुँदैछ। देशभरका पालिकाले विद्यार्थीलाई प्रोत्साहन गर्न छात्रवृत्तिमा आवेदन खुला गरिरहेका छन्। यसै क्रममा काठमाडौँ महानगरपालिकाले पनि शैक्षिक सत्र 2083का लागि कक्षा एघार र बाह्रको छात्रवृत्ति परीक्षा आवेदन आजदेखि खुल्ला गरेको छ। यो अवसर देशभरिका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसई उत्तीर्ण गरेका विद्यार्थीका लागि खुल्ला गरिएको हो। यसै विषयमा साथी महेश गेवालीले काठमाडौँ महानगरको शिक्षा शाखा प्रमुख नवराज ढकालसँग कुराकानी गर्नुभएको छ।
13: सामुदायिक विद्यालयलाई पनि निश्चित कोटा छुट्याइएको छ, त्यसै गरी संस्थागत विद्यालयहरूको लागि पनि कोटा छुट्याइएको छ, त्यसै गरी काठमाडौँ महानगरपालिका क्षेत्रमा स्थायी बसोबास भएकालाई पनि निश्चित कोटा छुट्याइएको छ। छात्राहरूको लागि जनजातिहरू, पिछडेका वर्ग, पिछडेका क्षेत्र, मधेसी, अल्पसंख्यक, अपाङ्ग र यो चाहिँ विभिन्न शहीद परिवारहरू, यो विस्थापितमा परेका, जिन्जी आन्दोलनमा चाहिँ घाइते भएका परिवार समेतको लागि हामीले सकेसम्म समावेशी हिसाबले सबै पक्षलाई समेट्ने गरी हामीले यो छात्रवृत्ति कार्यक्रमलाई अगाडि बढाएका छौँ।
16: परीक्षा चाहिँ कसरी सञ्चालन हुन्छ?
13: आजबाट अनलाइन फर्म चाहिँ भर्न सकिन्छ। निशुल्क रूपमा कुनै पनि दस्तुर लाग्ने छैन। जेठ 10 गतेसम्म विद्यार्थीहरूले यो आवेदन फारम भर्न सक्नेछन्। यही जेठको 17 गते हामीले चाहिँ बिहान 8 बजी 10 बजीसम्म काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका हामीले तोकेका केन्द्रहरूमा परीक्षा सञ्चालन हुनेछ। तुरन्तै हामीले 48 घण्टाभित्रै 2 दिनभित्रै यसको चाहिँ नतिजा पनि सार्वजनिक गर्ने हाम्रो चाहिँ योजना रहेको छ। मेसिनबाटै यसको चाहिँ परीक्षा सार्वजनिक गर्छौं, यसमा कुनै म्यानुअल हुने छैन र यसलाई चाहिँ पूरै मर्यादित, व्यवस्थित, पारदर्शी र अत्यन्तै गोपनीयता कायम गरेर प्रतिस्पर्धी र पारदर्शी ढंगले परीक्षा सञ्चालन गर्ने र त्यसको नतिजा प्रकाशन गर्नेछौं।
16: विशेष गरी परीक्षा चाहिँ कक्षा 10 को पाठ्यक्रममा आधारित हुने भनेर सूचनामा पनि आइसकेको छ र त्यसै अनुसार विद्यार्थीहरूले तयारी गर्नु पर्यो।
13: कक्षा 10 का अनिवार्य विषयहरू छन् साइन्स, म्याथ, इंग्लिश, नेपाली र सामाजिक विषय। यो 5 वटा विषयको निश्चित अंकभार पनि तोकिएको छ र तिनै विषयमा आधारित भएर 100 वटा वस्तुगत प्रश्नहरू हुनेछन्। तिनै विषयवस्तु र पाठ्यक्रममा आधारित रहेर हामीले चाहिँ प्रश्नपत्र तयार गर्नेछौँ।
16: यहाँले अघि नै परीक्षाको निष्पक्षता कायम गरिनेछ भन्ने कुरा गर्नुभएको थियो, त्यो चाहिँ कसरी गरिन्छ?
13: प्रश्नपत्रहरू तयार गर्दाखेरि विज्ञहरूबाट विभिन्न सहमगत रूपमा चाहिँ प्रश्नहरू हामीले तयार गर्छौँ। विभिन्न सेटहरू तयार हुन्छ र त्यसरी जसरी लोक सेवा शिक्षा सेवा आयोगहरूले जुन एउटा नर्म्स अन्तर्गत चाहिँ प्रश्नपत्रहरूको चाहिँ गोपनीयता पोस्ट र विज्ञहरू पनि हामीले छनौट पनि गोप्य ढंगले छनौट गर्नेछौँ र त्यही ढंगले हामीले प्रश्नपत्रहरू प्राप्त गर्नेछौँ र त्यो विभिन्न मोडुलेसन गरेर फाइनल सेट हामी तयार गर्छौँ। त्यसमा चाहिँ गोपनीयता अत्यन्तै कायम गर्छौँ र त्यही अनुसारको परीक्षा चाहिँ सञ्चालन गर्ने र त्यस अनुसार नतिजा निस्किने भएको हुनाले त्यही ढंगले पारदर्शी ढंगले गर्ने, यसमा चाहिँ 70% नै प्रतिस्पर्धा र मर्यादा कायम गर्ने हामीले निरन्तरता दिनेछौँ।
16: तपाईँहरूले नाम निकाल्नुहुन्छ र त्यसपछि विद्यालयले विद्यार्थी भर्ना गर्न चाहिँ कुनै आनाकानी गर्नुभयो भने
13: हामीले मनन गर्ने विद्यार्थीहरूलाई उहाँहरूले बिना शर्त भर्ना गरेर उहाँहरूले चाहिँ त्यो छात्रवृत्ति प्रदान गर्नुपर्ने हुन्छ र यो पटक हामीले प्रष्ट रूपमा के पनि भनेका छौँ भनेदेखि छात्रवृत्तिमा गएका विद्यार्थीहरूले सरकारी कानून बमोजिम तिर्नपर्ने कुनै दस्तुरहरू बाहेक, जस्तो परीक्षा दस्तुरहरू बाहेक कुनै पनि शुल्कहरू लिन नपाउने गरी हामीले कार्यविधिमा नि स्पष्ट व्यवस्था गरेका छौँ र विगतमा भन्दा अहिले फरक कुराहरू भनेको 10% भने त्यो गत साल, तर अहिले हामीले निशुल्क शिक्षा, निशुल्क र अनिवार्य शिक्षा ऐन 2075 भएको व्यवस्था अन्तर्गत 500 विद्यार्थी हुनेले 10%, 500 देखि 800 विद्यार्थी हुनेले 12%, 800 भन्दा बढी विद्यार्थी हुनेले 15% स्कलरसिप दिन पाउने जुन चाहिँ व्यवस्था छ त्यसलाई कार्यान्वयन गर्ने गरी हामीले कार्यविधिमा त्यो व्यवस्था गरेका छौँ। त्यही ढंगले हामीले छात्रवृत्तिमा भर्ना गर्न पठाएका विद्यार्थीलाई उहाँहरूले आनाकानी गर्नुभयो भने प्रचलित कानुन भवन चाहिँ हामीले कार्यवाही गर्नुपर्ने हुन्छ।
16: अभिभावकदेखि लिएर विद्यार्थी हुनुहुन्छ, उहाँहरू सबैलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
13: यसमा चाहिँ अब सहभागी भएर र विद्यार्थीहरूलाई पनि यसमा राम्रो तयारीका साथ परीक्षा दिएर र महानगरपालिकाले व्यवस्था गरेको छात्रवृत्ति पूर्ण रूपमा उपयोग गरिदिनु हुन सम्पूर्ण अभिभावकहरू विद्यार्थीहरूलाई हार्दिक आह्वान पनि गर्न चाहन्छु।
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाको शिक्षा शाखा प्रमुख नवराज ढकाल। फेरि पनि खबरकै सिलसिला, सरकारले विज्ञान प्रविधि र नवप्रवर्धन क्षेत्रलाई केन्द्रमा राख्दै औपचारिक रूपमा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्धन गठन गरेको छ। अहिले यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराख्नु भएको छ। नवगठित विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालयलाई विज्ञान प्रविधि तथा नवप्रवर्धनसँग सम्बन्धित नीति, कानून तथा मापदण्ड निर्माण गर्ने अधिकार दिइएको छ। यस्तै वैज्ञानिक अनुसन्धान, अन्तरिक्ष विज्ञान र खगोल विज्ञान सम्बन्धी अध्ययन र अनुसन्धानको जिम्मेवारी पनि यो मन्त्रालय अन्तर्गत रहने व्यवस्था गरिएको छ। सरकारले विज्ञान र प्रविधिको खोज, अनुसन्धान, आविष्कार, प्रवर्धन तथा विकासलाई संस्थागत बनाउने उद्देश्यसहित मन्त्रालय गठन गरेको जनाएको छ। नयाँ मन्त्रालयका काम बारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
19: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
18: हाम्रा सेवाहरू
19: ओपीडी सेवा,
18: विशेषज्ञ ओपीडी सेवा,
19: निशुल्क औषधि वितरण,
18: सशुल्क फार्मेसी सेवा,
19: फिजियोथेरापी सेवा,
18: अकुपंचर सेवा,
19: योग परामर्श सेवा,
18: क्रियाकल्प सेवा,
19: पूर्व कर्म पञ्चकर्म सेवा,
18: छार सूत्र सेवा,
19: जलौका सेवा,
18: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
19: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
18: विस्तृत जानकारीका लागि
19: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
20: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। जंगली च्याउ खाँदा चितवनमा एक बालिकाको ज्यान गएको छ। इच्छाकामना एक कुलबाङकी 6 वर्षकी नमुना चेपाङको आज बिहान घरमै ज्यान गएको हो। च्याउ खाएका सजन चेवाङ र मनिता चेमाङ बिरामी भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको अस्पतालका वरिष्ठ फिजिसियन एवं सहायक मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयो। ज्यान गुमाउने नमुना तथा बिरामी सजन र मनिता एकै परिवारका हुन्। डाक्टर पौडेलका अनुसार जंगली च्याउमा एमेनिटा विष हुन्छ, यसले कलेजो तथा मृगौलामा पनि असर गर्ने हुँदा ज्यानै जानेसम्मको जोखिम हुन्छ।
0: लगातार 3 दिन घटेको शेयर बजार आज सामान्य बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी आज 1.77 अंकले बढ़ेर 2731.94 बिन्दुमा पुगेको छ। आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र म्यूचुअल फण्ड बाहेक अरू समूहको सूचक सामान्य बढ़ेको छ। आज 127 कम्पनीको शेयर बढ़ेकोमा 120 घटेको छ। त्यस्तै 22 कम्पनीको शेयर बढ़ भएन। आज नबिल बैंकको डिभेन्चर 2079.71% बढ़ेको छ। सामान्य बजार बढ़ेको दिन युनियन हाइड्रो पावरको शेयर सबैभन्दा धेरै 14.79% घटेको छ। आज नेप्सी बढ़े पनि कारोबार रकम घट्यो। हिजो 3.29 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीको 79,34,000 कित्ता शेयर 3.09 अर्ब रूपियाँमा किनबेच भएको छ।
1: शेयरपछि सुनचाँदीको खबर। आज सुनचाँदीको भाव घटेको छ। सुनको भाव तोलामा 4,000 रूपियाँले घटेर तोलाको 2,98,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 3,02,500 रूपियाँ थियो। यस्तै आज चाँदीको भाव तोलामा 355 रूपियाँले घटेर तोलाको 5,355 रूपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।
0: उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर, म्याग्दीको बेनी, मुस्ताङको जोमसुङ, कोरला सड़क आयोजना अन्तर्गत 5 पुल निर्माणका लागि 96.80 करोड़ रूपियाँ बराबरको स्रोत सहमति प्राप्त भएको छ। मालडुङ्गा बेनी र बेनी जोमसुङ सड़क खण्डमा पक्की पुल निर्माणका लागि अर्थ मन्त्रालयले स्रोत सहमति दिएको हो। कोरला सड़कमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्री स्तरीय निर्णय भएको बेनी जोमसुङ कोरला सड़क आयोजनाका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो। आयोजनाका अनुसार कोरला सड़क अन्तर्गत पर्वत म्याग्दी जोड्ने बेनीको कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीन रूपसे झडना, थासाङ दुई सुनखोला र घट्टे खोलाको बेलीब्रिज रहेको ठाउँ, थासाङ गाउँपालिका टुकुचेको थापा खोलाको बेलीब्रिज रहेको ठाउँमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो। पाँचवटै पुल निर्माणका लागि एक महिनाभित्रै ठेक्का प्रक्रियामा लगिने आयोजना

0: काल दर्पणमा अब केही विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई दिने चीन भ्रमण सम्पन्न भएको छ। बेजिङमा दुई दिनको बैठकपछि ट्रम्प आज वाशिङटन प्रस्थान गर्नुभएको बीबीसीले जनाएको छ। ट्रम्पले चीनिया राष्ट्रपति शी जिनपिङसँगको आफ्नो वार्तालाई अत्यन्तै सफल, विश्वव्यापी रूपमा चर्चा भएको र अविस्मरणीय भनेर वर्णन गर्नुभएको छ। चीनिया सरकारी संचार माध्यमका अनुसार शी जिनपिङले यो भ्रमणलाई ऐतिहासिक र कोषेढुङ्गा भन्नुभएको छ। यद्यपि दुई देशहरूबीच कुनै ठूलो व्यापार सम्झौता वा नयाँ सम्झौताको घोषणा भयो छैन। ट्रम्पले यात्राको क्रममा संचार माध्यमसँग कुरा गर्न सक्ने र बैठकको बारेमा थप विवरणहरू खुल्न सक्ने खबरमा उल्लेख छ। दुई नेताहरूबीच व्यापार, तेल आपूर्ति, इरान युद्ध र ताइवान जस्ता मुद्दामा छलफल भएको थियो। यसअघि ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा शी जिनपिङले इरानलाई सैन्य उपकरण नदिने प्रतिबद्धता जनाएको दावी गर्नुभएको थियो। अमेरिकी राष्ट्रपतिका अनुसार चीनले हर्मुज जलमार्गलाई फेरि खोल्ने बताएको छ। उहाँका अनुसार चीनले अमेरिकाबाट तेल किन्न पनि सहमति जनाएको छ।
1: खबरमा छिमेकी भारतको खबर। भारतमा चार वर्षपछि पेट्रोल र डिजलको मूल्य बढ़ेको छ। आजदेखि लागू हुने गरी पेट्रोल र डिजलको मूल्य प्रति लिटर तीन तीन रूपियाँ बढ़ेको हो। यस्तै सीएनजीको मूल्य पनि प्रति किलो दुई रूपियाँले वृद्धि भएको छ। नयाँ मूल्य अनुसार अब राजधानी दिल्लीमा पेट्रोलको भाव प्रति लिटर 97.77 रूपियाँ भारतीय रूपियाँ र डिजलको भाव प्रति लिटर 90.67 रूपियाँ भारतीय रूपियाँ कायम भएको छ। भारतमा सन् 2022 अप्रेलदेखि इन्धनको मूल्य स्थिर रहेको थियो। यद्यपि सन् 2024 मार्चमा लोकसभा चुनाव भन्दा ठीक अघि पेट्रोल र डिजल दुवैको मूल्य प्रति लिटर दुई रूपियाँ घटाइएको थियो। मध्यपूर्वमा चलिरहेको युद्ध र हर्मुज जलमार्गमा उत्पन्न अवरोधका कारण भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेको हो। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले सर्वसाधारणदेखि उद्योग क्षेत्रसम्म थप आर्थिक दबाव सृजना गरेको समाचार संस्था एएफपीले जनाएको छ।
0: नेपाल दर्पणमा अब केही खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। राखेपले आज निशर्त एन्फामाथिको निलम्बन फुकुवा गरेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राखेपका सदस्य सचिव रामचरित्र मेहता तथा एन्फाका पदाधिकारी सहितको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। यसअघि स्वीकृति बिना नै चुनाव गर्न लागेको भन्दै राखेपले गएको चैत 12 गते एन्फालाई 3 महिना लागि निलम्बन गरेको थियो। निलम्बनपछि एन्फा नेतृत्वले चैत 13 लागि तय भएको चुनाव स्थगित गरेको थियो। एन्फामाथिको निलम्बन फिर्ता लिन अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले पनि राखेपलाई आग्रह गरेका थिए।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति लखनऊ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्स खेल्दैछन्। यो खेल राति 7:45 लखनऊको एकाना क्रिकेट रंगशालामा शुरू हुनेछ। प्रतियोगितामा चेन्नई 11 खेलमा 12 अंकसहित तालिकाको 5 स्थानमा छ। प्लेअफ होडबाट बाहिरिसकेको लखनऊ 11 खेलमा 6 अंकसहित पुछारमा छ। आईपीएलमा यी दुई टोली बीच अहिलेसम्म 6 पटक भेट भएकामा लखनऊ र चेन्नईले समान 3-3 खेल जितेका छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: महालेखा परीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश। बेरोजू 7.55 खर्ब पुग्यो। एक वर्ष नै 88.9 करोड़ रूपियाँ थपियो। बढ़दो बेरोजू प्रति राष्ट्रपतिको चिन्ता।
0: अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कार्यवाही गरिने। यस वर्ष मनसूनमा 2 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुने आकलन। प्रतिकार्य योजना स्वीकृत।
1: काठमाडौँ महानगरद्वारा कक्षा 11 र 12 को छात्रवृत्तिका लागि आजदेखि परीक्षा आवेदन खुल्ला। अनलाइन मार्फत देशैभरबाट आवेदन दिन सकिने।
0: अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमण पूरा। कुनै ठूलो व्यापार सम्झौताको घोषणा भएन।
1: र राखेपले एन्फामाथिको निलम्बन फुकुवा गर्यो। आईपीएल क्रिकेटमा आज राति लखनऊ र चेन्नई खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी हृदय रिमाल र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। कृषि मन्त्र नाट सँग
1: युद्ध याममा रोपिएका लेकाली फलफूल र नर्सरीमा लगाइएका कटिङ ग्राफ्टिङ र बिजु बिरुवालाई सुक्खाबाट जोगाउन बोटको वरिपरि छापो राखी आवश्यकता अनुसार सिँचाई गर्नुहोस्।

0: Subisu, Gig Fiber, exceeding expectation.
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध.
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं. फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं.
1: विद्युतीय उपकरण बन्द गरौं. टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं.
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं.
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं. पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ.
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं.
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं.

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

0: अनलाइन सपिङ नै गरिन्छ धेरै जसो, तर अब टिकटकमा 5K जति फलोअर भएको नेपाल स्लिपर्स फेसन भन्ने पेजमा चाहिँ अब हेर्दाखेरि राम्रै थियो। त्यही भएर वाट्सएप नम्बरमा कन्ट्याक्ट गरेको, पेमेन्ट पनि गरियो, पेमेन्ट गरेपछि चाहिँ ब्लक भयो, केही पनि रेस्पोन्स छैन। यस्तो चिट पनि हुँदो रहेछ।
1: उनी हुन् रजनी श्रेष्ठ। केही समय अघि व्हाट्सएप मार्फत कारोबार गर्दा ठगीमा परेको बताएकी उनले यस्ता ठगीबारे, प्रहरीमा उजुरी गर्ने प्रक्रिया बारे थाहा नपाउँदा गुमाएको पैसा फिर्ता आउने आशा गुमाएकी छन्। समयको सदुपयोग गर्न खोज्दा उल्टै पैसा नै गुमाउनु परेको भन्दै उनले अनलाइन सेवाबाट सामान खरिद गर्दा पीड़ित हुनु परेको सुनाइन्।
0: मैले पुलिसकोमा रिपोर्ट त गरेको छैन, कसरी गर्ने नै थाहा भएन। पुलिस स्टेशन गएरी गर्न त सकिएन, अब पैसा आउँछ भन्ने त केही पनि आश त छैन।
1: पछिल्लो समय नेपालमा व्हाट्सएप मार्फत हुने अनलाइन ठगी अर्थात स्क्यामिङका घटना तीव्र रूपमा बढ्दै गएको देखिएको छ। डिजिटल प्रविधिको प्रयोग सँगै संचार सजिलो भए पनि साइबर अपराधीहरूले यही माध्यमलाई ठगीको नयाँ हतियार बनाएका छन्। तथा साइबर सुरक्षा विज्ञहरूका अनुसार ठगहरूले व्हाट्सएपमा नक्कली प्रोफाइल बनाएर आफन्त वा साथीको नाममा सन्देश पठाउने, लटरी जितेको झुटो सूचना दिने, ब्याङ्क खाता अपडेट गर्नुपर्ने भन्दै ओटीपी माग्ने जस्ता तरिकाबाट मानिसलाई फसाइरहेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोका अनुसार आर्थिक वर्ष 2082/83 वैशाखसम्म मात्र 15,953 उजुरी परेका छन्। यी मध्ये 558 साइबर ठगीका मुद्दा परेको साइबर ब्यूरोको तथ्याङ्कमा उल्लेख छ। तीमध्ये 555 जनाको रकम फिर्ता भइसकेको र बाँकीको प्रक्रिया जारी राखेको ब्यूरोले जनाएको छ। केही गरी ठगीमा परे प्रहरीमा उजुरी गर्ने प्रक्रियाबारे जानकारी दिँदै साइबर ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले भने,
2: हाम्रो साइबर ब्यूरोको वेबसाइटमा गएर त्यहाँबाट फारमहरू लिएर साइबर ब्यूरोकै मेलमा पठाएको हुन्छ। अर्को कुरा, जुनसुकै प्रहरीकारले मुद्दा चल्ने इलाका प्रहरीकारले अथवा प्रहरी कार्यालयमा गएर यो छवि सम्बन्धी उजुरी दिन सकिन्छ र त्यही प्रहरीकारले त्यसमा अनुसन्धान गर्दछ।
1: साइबर सुरक्षा विज्ञहरू भन्छन् धेरैजसो प्रयोगकर्ताले यस्ता सन्देशको सत्यता नजाँची तुरन्त प्रतिक्रिया दिने भएकाले ठगीका घटना बढ़िरहेका छन्। कमजोर डिजिटल साक्षरता र सावधानीको कमी पनि प्रमुख कारण मानिएको छ। यस्ता ठगीबाट जोगिन अप्नाउनु पर्ने सावधानी बारे प्रहरी उपरीक्षक गिरी भन्छन्,
2: शंकास्पद लिङ्कहरू आएका छन् आफ्नो मोबाइलमा मेलमा भने त्यस्ता लिङ्कहरूमा क्लिक नगर्ने, इमेलको पासवर्डहरू एकदम बलियो राख्न पर्यो, आफ्नो ब्याङ्क एकाउन्टहरू फेसबुकहरू इमेलहरू चाहिँ अलि सुरक्षित बनाउँछ, कुनै पनि हातमा कुनै पनि दबामा कुनै पनि प्रभावमा कुनै पनि लोभमा ओटिपी ब्याङ्क डिटेल पिन नम्बरहरू कोहीसँग पनि सेयर गर्नु हुँदैन। अपरिचित व्यक्तिहरूबाट आएका कलहरू विशेष गरी व्हाट्सएप कलहरू जहाँ चाहिँ तुरन्तै आफू चाहिँ ब्ल्याकमेल पर्ने सम्भावना हुन्छ त्यस्ता कलहरू उठाउनु हुँदैन। सामाजिक सञ्जालहरू तर गोपनीयता हुन्छ राख्नु पर्यो, प्रोफाइलहरू फोटोहरूलाई प्राइभेटाइज गर्नु पर्यो। अनलाइन सपिङहरू गर्दाखेरि एकदमै सचेत हुनुपर्छ, सकेसम्म चाहिँ क्यास अन डेलिभरी भन्ने र अफर गरेकाहरू अनलाइनहरूबाट सपिङ गर्दाखेरि राम्रो हुन्छ। र पनि प्री पेमेन्ट गर्ने हाफ पेमेन्ट गर्ने कुराहरूमा तरिका के हुन्छ भने त्यस कारणले चाहिँ तपाईँको पैसा होल गयो, तपाईँको पैसा आएन, हामीले भने आन्सर गर्नु अथवा हामीले त्यही भेरिफाई कोड बनाउँछ त्यो कोड पठाउनु अथवा तपाईँको त्यही स्टेटमेन्ट पठाउनु भनेर भन्न सक्छ। त्यसको आफू सपिङ सम्भावना प्रबल हुन्छ।
1: व्हाट्सएप अहिले ठगी गर्नेहरूका लागि सजिलो माध्यम बनेको छ, त्यसैले प्रयोगकर्ताले अत्यन्त सावधानी अप्नाउनु आवश्यक छ। मोबाइल र इन्टरनेट प्रयोग बढ्नु, डिजिटल भुक्तानी, ई सेवा, मोबाइल ब्याङ्किङको व्यापक प्रयोग हुनु ठगीका मुख्य कारण हुन्। ठगीमा परेका मानिसहरूले रकम फिर्ता लिनका लागि प्रक्रिया झन्झटिलो भएको भन्दै प्रहरीमा उजुरी दर्ता नगराउँदा पनि यस्ता घटना बढ्दै गएका हुन्। सानो रकम लिन त्योभन्दा बढ़ी खर्च र समय लाग्ने भएकाले पनि कतिपय चुप लागेर बस्ने गरेका छन्। कतिपयले भने ठगीमा परेको निकै लामो समयपछि मात्रै उजुरी गर्दा अपराधीहरू पक्राउ गर्न चुनौती हुने र रकम फिर्ता हुन समय लाग्ने भन्दै प्रहरी उपरीक्षक गिरीले भने,
2: यसरी आदेश खानु पर्दैन। हामीले पैसा फिर्ता गर्छौँ, वैशाख 1 गतेदेखि 25 गतेसम्म हामीले 1,15,07,54 रुपियाँ फिर्ता गरिसकेका छौँ। 1 महिनामा 2 करोड रुपियाँ फिर्ता गर्यौँ, पैसा फिर्ता हुन्छ। तर एउटा कुरा के भने, जति सजिलो तरिकाले पैसा गएको हुन्छ उहाँहरू भ्रममा परेर त्यति सजिलो तरिकाले आउने भन्ने छैन। हामीले मेहनत गर्छौँ, उहाँले सहयोग गर्नुहुन्छ, त्यही अनुसार पैसा फिर्ता चाहिँ हुन्छ। अलिकति समय
1: व्हाट्सएप मेसेजिङ एप भाइबर इमो टिकटक लगायत सामाजिक सञ्जाल मार्फत हुने साइबर ठगीका समग्र केसहरू ठूलो संख्यामा दर्ता हुने गरेको प्रहरीले जनाएको छ। प्रहरीको तथ्याङ्कमा व्हाट्सएप अलग्गै नम्बरमा नभए पनि यो सबैभन्दा बढ़ी प्रयोग हुने ठगी माध्यममा परेको छ। विशेषज्ञहरूको भनाईमा डिजिटल सुरक्षाबारे जनचेतना बढ़ाइएन भने यस्ता अनलाइन ठगीका घटना अझै बढ़न सक्ने जोखिम कायमै रहनेछ। कुनै पनि आर्थिक कारोबार गर्नु अघि सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गरी पुष्टि गरेपछि मात्र व्यवहार गर्न सुझाइएको छ। व्हाट्सएप लगायत सामाजिक सञ्जालमा आउने शंकास्पद र अपरिचित सन्देशलाई विश्वास गर्नु अघि पुष्टि गर्ने बानी बसालौं। सामाजिक सञ्जालमा आउने सन्देशको सत्यता जाँच गरे मात्र यस्ता ठगीबाट जोगिन सकिनेछ। रेडियो कान्तिपुरका लागि पूजनी श्रेष्ठ काठमाडौं।
3: कान्तिपुर सविस्तार।
4: नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई स्मार्ट टेलिकमको सम्पत्ति लिलामीको विषयमा पक्राउ गरिएपछि बैंकिङ क्षेत्र तरंगित भएको छ। यो घटनाले बैंकको अधिकार, सरकारी सम्पत्ति र कानूनी क्षेत्राधिकार लगायतबारे बहस समेत सृजना भएका छन्। बैंकका प्रमुख कार्यकारी अधिकारी पाण्डे पक्राउ परेपछि विकसित घटनाक्रमबारे तयार पारिएको एक सामग्री अबको क्रममा।
5: सरकारी स्वामित्वमा आएको स्मार्ट टेलिकम प्रणालीको सम्पत्ति गैर कानून रूपमा बिक्री गरेको आरोपमा प्रहरीले बैंकका सीईओ पाण्डेलाई पक्राउ गरेको हो। स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएपछि कम्पनीका सम्पत्ति सरकार अन्तर्गत जानुपर्ने अवस्थामा बैंकले ऋण असुलीका नाममा त्यो सम्पत्ति लिलामी प्रक्रिया अघि बढ़ाएको थियो। सोही प्रकरणमा पाण्डेलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा स्मार्ट टेलिकम स्मार्ट सेलको सम्पत्ति लिलामी प्रक्रियासँग सम्बन्धित मुद्दामा नियन्त्रणमा लिइएको हो। सो लिलामी प्रक्रिया कानूनी रूपमा मिले नमिलेको बारे अनुसन्धान गरिरहेको प्रहरीले पाण्डेलाई पक्राउ गरेर अनुसन्धान अघि बढ़ाउने तयारी गरेको छ। कम्पनीको सम्पत्ति लिलामीका क्रममा ऋण असुली समितिका अध्यक्ष समेत भएका पाण्डे अनुसन्धानको घेरामा तानिएका हुन्। नेपाल दूरसंचार प्राधिकरणबाट दूरसंचार सेवा सञ्चालन अनुमति लिएको स्मार्ट टेलिकमले समयमै लाइसेन्स नवीकरण नगरेकाले दूरसंचार ऐन अनुसार सो कम्पनीको अनुमति स्वत खारेज भयो। स्मार्ट टेलिकमले पाण्डे सीईओ रहेको बैंकबाट ठूलो परिमाणको कर्जा लिएर संचार क्षेत्रमा काम गर्दै आएको थियो। यद्यपि सरकारी निकायसंघको समझदारीमा भए निश्चित समयपछि कम्पनीका टावर, नेटवर्क, उपकरण लगायतका सम्पत्ति नेपाल दूरसंचार प्राधिकरण अन्तर्गत जानुपर्ने व्यवस्था थियो, तर लक्ष्य अनुसारको काम गर्न नसकेपछि धराशायी बनेको कम्पनीले कर्जा समेत चुक्ता गर्न नसकेपछि बैंकले ऋण असुल गर्न सम्पत्ति लिलामी प्रक्रिया अघि बढ़ाएको थियो। बैंकले लिलाम प्रक्रियाबाट स्मार्ट सेलका सम्पत्ति अर्को सेवा प्रदायक एनसीएललाई बिक्री गरेपछि सरकारको स्वामित्वमा गइसकेको सम्पत्ति बैंकले बिक्री गरेको भन्दै विवाद शुरू भएको देखिन्छ। स्मार्ट टेलिकमको सम्पत्तिको विषयमा जोड़िएका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी, पलिना श्रेष्ठ र नरेन्द्र उलाकलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। पलिना स्मार्ट सेलको सम्पत्ति लिलामी प्रक्रियामा सहभागी प्रोफेशनल बिजनेस नेटवर्क प्रणाली र नरेन्द्र ट्रान्सगेट टेक प्रणालीका संचालक हुन्। प्रहरीले गरेको अनुसन्धानमा करिब 40 करोड़ रूपियाँ बराबरको घर भाड़ा र बिजुली महसुल सम्बन्धी विषय समेत उठाइएको छ। प्रहरीका अनुसार लिलामी सूचनामा खरिदकर्ताले स्मार्ट टेलिकमको बाँकी घर भाड़ा र बिजुली बकौता पनि तिर्नुपर्ने शर्त उल्लेख गरिएको थियो, तर सो रकम संकलन गरिए पनि सम्बन्धित पक्षलाई भुक्तानी नगरिएको आशंका गरिएको छ। यही कारण बैंकका सीईओ पाण्डेमाथि अनुसन्धान टोलीले ठगी, विश्वासघात वा आर्थिक हिनामिनाको सम्भावना रहेको भन्दै पक्राउ गरेको हो। पाण्डेलाई पक्राउ गरिएको भन्दै राष्ट्र बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अधिकारीहरू भने असन्तुष्ट देखिएका छन्। दूरसंचार ऐन 2053 अनुसार पाण्डेलाई पक्राउ गरिएको सीआईबीको दावीका बीच उनीहरूले ऋण लिलामी गर्दा आपराधिक विश्वासघातको अर्थ लगाउन नहुने बताएका छन्। राष्ट्र बैंक, बैंकर एसोसिएशन र विभिन्न बैंकका सीईओहरूले पाण्डे पक्राउको घटनामा क्षेत्राधिकार उल्लंघन भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको ध्यानाकर्षण समेत गराएका छन्। बैंकको सीईओ राष्ट्र बैंकको नियमनभित्र रहने र ऋण लिलामीको विषयमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 तथा सुरक्षित कारोबार ऐन 2063 मात्र आकर्षित हुने भन्दै उनीहरूले क्षेत्राधिकारबारे सीआईबीको ध्यानाकर्षण गराएका हुन्। यसैबीच अनियमितताका घटनामा जोड़िएका व्यक्तिमाथि अनुसन्धान शुरू गरिएको भन्दै सो कदमको समर्थन पनि भइरहेको छ। सार्वजनिक सम्पत्ति र ठूलो रकम जोड़िएको विषय भएकाले निष्पक्ष अनुसन्धान हुनुपर्ने माग पनि उठिरहेका छन्। तर अर्को पक्षले बैंकले ऋण असुल गर्न खोज्दा सीईओ पक्राउ गर्नु गलत सन्देश हुन सक्ने बताएका छन्। यसले बैंकिङ क्षेत्रमा डर र अस्थिरता बढ्न सक्ने उनीहरूको तर्क छ। सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा चल्ने बैंक तथा संस्थाको कर्जा असुली गरेको कारण प्रमुख कार्यकारी अधिकृतको पक्राउले बैंकको शाख नै गिर्न सक्ने र बैंकको स्थायित्वमा आँच आउन सक्ने बैंकर संघहरूको दावी छ। पछिल्ला केही दिन यता सरकारले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा विभिन्न क्षेत्रका उद्योगी व्यवसायी निर्माण व्यवसायी र बैंकरहरूलाई पक्राउ गरेको घटनाप्रति सरकारवालाले आपत्ति जनाएका छन्। यसैबीच सर्वोच्च अदालतले पाण्डेलाई किन थुनामुक्त नगर्ने भनी सरकारसँग कारण माग गरेको छ। आफ्नो श्रीमानलाई गैर कानून रूपमा थुनामा राखिएको भन्दै नेहरू दाहालले सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सुनवाई गर्दै अदालतले सो आदेश गरेको हो। सीईओ पाण्डे पक्राउ परेको घटनासँगै बैंकिङ क्षेत्र त्रसित देखिन्छ। स्पष्ट प्रमाण बिना बैंकिङ क्षेत्रका शीर्ष अधिकारी पक्राउ पर्न थाले भने यसले लगानीकर्ता र बैंकिङ प्रणालीमा नकारात्मक असर पर्न सक्ने चिन्ता पनि व्यक्त हुन थालेका छन्। रेडियो कान्तिपुरका लागि नवीन कोइराला।
4: कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आकृति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ शंखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
9: वाटर ले

0: छोटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सर्तहरू लागू हुनेछ।
1: हेलो नुडल लवर्स, के छ खबर? आई एम डेभिल्स हट चिकन नुडल्स। हट भन्ने बित्तिकै मुखबाट पानी आयो होइन? लाइक इट। नेपालको हटेस्ट डेभिलिसियस टेस्टको लागि तयार हो भने आउनुहोस्, म तपाईँको नजिकैको पसलमा छु। डेभिल्स हट चिकन नुडल्स।
2: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। राप्रपाको यही जेठ 28 र 29 केन्द्रीय कार्य समिति बैठक बस्ने भएको छ। केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले केन्द्रीय कार्य समितिको बैठक यही जेठ 28 र 29 गते काठमाडौँमा बस्ने निर्णय गरेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। संविधान संशोधनका लागि बहसपत्र निर्माण कार्य दलले पार्टीसँग मागेको सुझावका लागि सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी प्रदान गरिएको छ। राप्रपाले पार्टीको स्थापित मान्यता र घोषणा पत्रको स्पिरिट अनुसार संविधान संशोधनको सुझाव पेश गर्ने प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तै राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङद्वारा प्रस्तुत हालै सम्पन्न निर्वाचनका सम्बन्धमा सातवटै प्रदेशमा भएको समीक्षा बैठकको सुझावसहितको प्रतिवेदनलाई परिमार्जनसहित आगामी कार्य सम्पादन बैठकमा र त्यसपछि केन्द्रीय कार्य समिति बैठकमा पेश गरिने निर्णय पनि गरिएको छ। प्रतिनिधि सभाको निर्वाचनका कारण यसअघि स्थगित गरिएको पार्टीको जिल्ला स्थानीय र सबै तहको अधिवेशन पुनः सञ्चालन गर्ने निर्णय गरिएको छ भने निकट भविष्यमा हुने महाधिवेशनका लागि विधान बमोजिम सबै स्थानीय तह, क्षेत्र, प्रदेशसभा, जिल्ला एवं प्रदेशको अधिवेशनमा तदारूकताका साथ जुट्न पार्टी पंक्तिलाई राप्रपाले आह्वान गरेको छ। त्यस्तै पार्टीको आगामी महाधिवेशनको मिति निर्धारण एवं तालिका बनाई आगामी कार्य सम्पादन बैठकमा पेश गर्न उपाध्यक्ष हेमजङ गुरूङ, महामन्त्री धवल शमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी दिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो।
3: लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। प्रशासनिक खर्च कटौती गर्न नयाँ आर्थिक वर्ष साउन 1 गतेदेखि लागू हुने गरी हाल कायम 12 मन्त्रालयबाट घटाएर 8 मात्र कायम गर्ने आज बसेको मन्त्री परिषद बैठकले निर्णय गरेको हो। लुम्बिनीमा प्रदेश स्थापनाका बेला शुरूमा 6 मन्त्रालयबाट काम भएको थियो। मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयको संख्या बढ़ाएर 11 पुर्याएका थिए। त्यसपछि मुख्यमन्त्री बनेका माओवादीका कुलप्रसाद केसीले आफ्नो नेतृत्वको सरकार जोगाउनकै लागि मन्त्रालयको संख्या 17 पुर्याएका थिए। प्रदेशसभाको दोस्रो कार्यकाल शुरू भएपछि लीला गिरीले 10 झारेका थिए, तर चेतनारायण आचार्य मुख्यमन्त्री भएपछि मन्त्रालयको संख्या 12 पुर्याइएको थियो। अहिले उनी मुख्यमन्त्री आचार्यले साउन 1 गतेदेखि कार्यान्वयन गर्ने गरी मन्त्रालयको संख्या 8 मात्र कायम गर्ने निर्णय गरेका हुन्।
2: जेएनजी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले बोलाएको बैठकमा सहभागी नहुने घोषणा गरेका छन्। 6 बुँदे माग अघि सार्दै उनीहरूले यो पूरा नभएसम्म बैठकमा नजाने चेतावनी दिएका हुन्। कार्यदलले जेएनजीका तर्फबाट 20 गुवाहरूलाई प्रधानमन्त्री कार्यालयमा छलफलका लागि आउन आमन्त्रण गरेको थियो, तर सरकारको कार्यशैलीमा प्रश्न उठाउँदै आएका उनीहरू कोही पनि छलफलमा नहुने बताएका हुन्।
3: तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर आतंक नियन्त्रण गर्न भनेर आज सार्वजनिक विदा नै दियो। कृषकले दुःख गरेर उत्पादन गरेको अन्न बाली र तरकारी बाँदरले नष्ट गर्ने क्रम बढ़ेपछि समस्या समाधानका लागि सामूहिक रूपमा बाँदर आतंक नियन्त्रण गर्न सो अभियान सञ्चालन गरिएको प्रसंगसहित धनकुटा सहकर्मी विनोद घिमिरेको रिपोर्ट।
4: आराको खोजीमा गाउँ पस्ने जंगली जनावरको उपद्रवका कारण कृषि उत्पादनमा भइरहेको बढ़दो नोक्सानीले मध्यपहाड़ी क्षेत्रका किसान हैरान छन्। किसानलाई दिउँसो बाँदर र रातभरि मृग, दुम्सी र बँदेल जस्ता जनावरले बाली नाली खाएर दुःख दिने गरेका छन्। जंगली जनावरबाट बाली जोगाउन यहाँका किसानले वर्षको करिब 8 महिनासम्म खेतबारीमै बिताउनु पर्ने अवस्था छ। यस्तै समस्याले आजित भएपछि तेह्रथुमको लालीगुराँस नगरपालिकाले आज सार्वजनिक विदा दिएरै बाँदर धपाउने अभियान शुरू गरेको छ। लालीगुराँस नगरपालिकाले आजबाट सामूहिक रूपमा बाँदर लखेटेर नगरपालिकाको सिमाना बाहिर पठाउने कार्यक्रम तय गरेको थियो। नगर प्रमुख अर्जुन मावहाङले बाँदरको समस्या सामान्य देखिए पनि यसले ग्रामीण किसानको जीविकामै गम्भीर असर पारिरहेको बताएका छन्। किसानले लगाएको मकै, आलु, कोदो, फलफूल र तरकारी बाँदरले नष्ट गरिरहेको र बाँदर धपाउन ठूलो जनशक्ति आवश्यक पर्ने भएकाले लालीगुराँस नगरपालिका भर शुक्रबार अत्यावश्यक बाहेक सबै सेवा बन्द गरी सार्वजनिक विदा घोषणा गरेको लालीगुराँस नगरपालिकाका प्रमुख मावहाङ बताउँछन्।
5: बाँदर व्यवस्थापनको विषयलाई संघीय सरकार भयो, प्रदेश सरकार भयो, बाँदरले अहिले सबैभन्दा ठूलो समस्या भनेको अलैँचीको गु नै खाइदिन्छ, अलैँचीको फुल च्याती दिन्छ, मकै त अब पाकेपछि खाने हो। त्यति भए चाहिँ मुख्य कुरा विद्यार्थीहरू पढ्न पाउँदैन, साना साना बाजु पढ्न पाउँदैन र गाउँघरका मान्छेहरू बाख्रा कुखुरा पाल्ने, भैँसी गाई पाल्ने, आफ्नो सेवा आफ्नो व्यवसाय गर्न बाँदरले एकदमै उपयोग गर्छ।
4: नगरपालिकाको निर्णय अनुसार आज तेह्रथुमको लालीगुराँस नगरपालिकाका 9 वडामा जनप्रतिनिधि, कर्मचारी र स्थानीय किसान भेला भएर बाँदर आउने गौडा गौडा चाहँदै धपाएका छन्। नगरपालिकाले बाँदर नियन्त्रणका लागि अस्थायी संरचना निर्माण गरी आजबाट 4 हेरालो समेत खटाएको छ। लालीगुराँस नगरपालिकाले नगरपालिकाको 8 वडाको मेगा पुछार 6 र 8 संगम स्थल नागेश्वरी तथा वडा नम्बर 5 सिंथापा पुछार क्षेत्रमा खटिने गरी बाँदर हेरालो खटाएको हो। बाँदर हेरालोले मासिक 20,000 रुपियाँ पारिश्रमिक र 5,000 रुपियाँ प्रोत्साहन भत्ता पाउनेछन्। उनीहरूले नगरपालिकाले व्यवस्थापन गरेको घुम्ती डेरामा बसेर नगरपालिकाको सिमानामा बाँदरको गतिविधि नियन्त्रण गर्नेछन्। नगर प्रमुख मावहाङले आफ्नो कार्यकालको शुरूमै बाँदर नियन्त्रणका लागि रुँगालोको व्यवस्था गर्दा धेरैले मजाक बनाएको स्मरण गर्दै अहिले भने समस्या झनझन विकराल बन्दै गएको बताएका छन्। उनले बाँदरको दीर्घकालीन व्यवस्थापनका लागि जंगलमै फलफूल रोपेर बाँदरलाई आहारा उपलब्ध गराउने व्यवस्थापनमा पनि नगरपालिका लागिरहेको जनाए। उनले आउँदो आर्थिक वर्षबाट बाँदरको आहारा व्यवस्थापनका लागि जंगलमा फलफूलका बिरुवा रोप्ने काम गर्ने जनाएका छन्। उनले केन्द्र सरकारले बाँदर समस्यालाई राष्ट्रिय समस्या मानेर दीर्घकालीन समाधानका कार्यक्रम ल्याउन समेत माग गरेका छन्। स्थानीय तहले मात्रै बाँदर व्यवस्थापनको समस्या समाधान गर्न नसक्ने भएकाले कृषि उत्पादन जोगाउन र किसानलाई राहत दिन संघीय सरकारले ठोस नीति र कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ। पछिल्ला वर्षहरूमा तेह्रथुममा मात्रै होइन मध्यपहाडी सबैजसो जिल्लामा बाँदरको समस्या तीव्र बन्दै गएको छ। विशेष गरी मकै, आलु, फलफूल तथा तरकारी खेतीमा बाँदरले क्षति पुर्याउँदा किसान खेतीपाती नै छोड्न बाध्य भएको गुनासो गरिरहेका छन्। लालीगुराँस नगरपालिकाले सार्वजनिक विदा सहित सामूहिक रूपमा बाँदर थपाउने निर्णय गरेपछि यस विषयले अहिले चर्चा पाएको छ। रेडियो कान्तिपुरका लागि विनोद घिमिरे धनकुटा।
3: डायरीमा पुनः ब्रेकको पालो।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
1: किन आयो मौसम
2: रेड बुल बबाल एनर्जी
3: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
4: आर्थिक समाचारको साथमा
3: राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महालेखा परीक्षकको आर्थिक वर्ष 2081-82 को वार्षिक प्रतिवेदन पेश गरिएको छ। राष्ट्रपति भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष महालेखा परीक्षक तोयम रायले सो प्रतिवेदन पेश गर्नुभएको हो। सो अवसरमा राष्ट्रपति पौडेलले वित्तीय अनुशासन र पारदर्शिता कायम गर्न सरकारवालाहरूलाई निर्देशन दिनुभएको छ। वहाँले लामो समयदेखि सरकारी खर्चमा बेरुजो बढ़दै जानुले सार्वजनिक निकायहरूको जवाबदेहिता र आर्थिक अनुशासन खस्किएको महसुस भएको बताउनुभयो। राष्ट्रपति ले बेरुजु फर्छेउटलाई प्राथमिकतामा राख्दै वित्तीय सुशासन कायम गर्ने दिशामा सार्वजनिक निकायका पदाधिकारीहरू अझ बढ़ी जिम्मेवार र जवाबदेह हुनुपर्ने बताउनुभयो। उहाँले महालेखा परीक्षकको प्रतिवेदनमा उठाइएका विषयवस्तुले सम्बन्धित निकाय र सरकारवालालाई आफ्नो जिम्मेवारीप्रति थप बोध गराउने विश्वास समेत व्यक्त गर्नुभयो। यसैबीच महालेखा परीक्षकको कार्यालयले गत भदौ 23 र 24 भएको जनजी आन्दोलनका कारण 179 सरकारी निकाय तथा कार्यालयको लेखा परीक्षण हुन नसकेको जनाएको छ। महालेखाको 63 वार्षिक प्रतिवेदन जनजी आन्दोलनका कारण करिब 1.5 खर्ब रूपियाँको लेखा परीक्षण हुन नसकेको उल्लेख छ, जसका कारण 1,47,90 करोड़को लेखा परीक्षण गर्न नसकिएको कार्यालयले जनाएको छ। जेएनजी आन्दोलन र प्रदर्शनपछिको घटनाका कारण ती कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएकाले लेखा परीक्षण नगरिएको महालेखाको कार्यालयले जनाएको छ। त्यस्तै देशभरका 80 राजमार्गलाई छुट्याइएको बजेट अर्कै सड़क आयोजनामा खर्च गरेको पाइएको छ।
5: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ। चीनको उच्चस्तरीय भेटवार्ताका क्रममा व्यापार सम्झौता तथा इरान युद्ध अन्त्यका लागि बेजिङबाट ठोस सहयोग प्राप्त हुने अपेक्षा गरिए पनि कुनै महत्वपूर्ण उपलब्धि बिना भ्रमण सकिएको हो। सन् 2017 पछिको सो भ्रमण अमेरिकाका राष्ट्रपतिद्वारा गरिएको पहिलो चीन भ्रमण हो। ट्रम्पले आगामी मध्यावधि निर्वाचन अघि घट्दो लोकप्रियता सुधार गर्न ठोस आर्थिक तथा व्यापारिक उपलब्धि हासिल गर्ने लक्ष्य राखेको बताइएको छ। भ्रमणका क्रममा भव्य स्वागत, सैनिक प्रदर्शन तथा विशेष उद्यान अवलोकन जस्ता कार्यक्रम आयोजना गरिए पनि बन्द कोठाभित्र भने चीनिया राष्ट्रपति शी जिनफिङले ताइवान मामिलामा संयम हुन भनिएको समाचारमा उल्लेख छ। ट्रम्पले बोइङ विमान बिक्री जस्ता तत्काल व्यापारिक सम्झौतामा जोड़ दिए पनि लगानीकर्तालाई खासै प्रभावित पार्न नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसअघि चीन भ्रमणका क्रममा ट्रम्पले चीनको चाहना बमोजिम इरानको हर्मुज जलमार्गको नाकाबन्दी खोल्न तयार रहेको बताउनु भएको थियो। समकक्षी शी जिनफिङसँगको भेटमा ट्रम्पले हर्मुज जलमार्ग खुला गरिने बताउनु भएको हो।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
4: खेलकुद समाचारको साथमा
6: एलजी लाइफ गुड।
3: राष्ट्रिय खेलकुद परिषदले आज अखिल नेपाल फुटबल संघ इन्फा माथिको निलम्बन फुकुवा गरेको छ। त्यसअगाडि परिषदले इन्फालाई गत साल 11 तीन महिना निलम्बन गरेको थियो। शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेल, परिषदका सदस्य सचिव रामचरित्र मेहता र इन्फाका महासचिव किरण राई तथा प्रवक्ता सुरेश शाहबीच बसेको बैठकले निलम्बनको निर्णय फिर्ता लिने निर्णय गरेको हो। प्रवक्ता सुरेश शाहका अनुसार निलम्बनको निर्णय बिना शर्त फिर्ता लिएको हो। परिषदले इन्फाको चैत 13 को प्रस्तावित चुनावलाई लिएर निलम्बन गर्ने निर्णय गरेको थियो। बैठकमा एन्पाकाको सदस्य रविन्द्र जोशी र शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार सिद्धि व्यञ्जनकार पनि सहभागी थिए।
5: आजलाई यही सकिन्छ। भोलि बिहान 6:30 नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौ। अहिलेलाई नवीन र तारा बिदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9819327375।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 औं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
5: असार पहिलो हप्तादेखि।
4: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 9852061612।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू:
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: किरात राई समुदायको महान चाड साकेला उभौली एलेदोङ 5086 को पावन अवसरमा किरात राई समुदाय तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सुख शान्ति समृद्धि सामाजिक सद्भाव तथा एकताको हार्दिक शुभकामना व्यक्त गर्दछौ। साथै साकेला उभौलीको अवसरमा किरात राई ययोखा दिङलाले यमित 2083 साल जेठ 2 गतेका दिन दिङला बजारमा साकेला शिलान्यास तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने भएको हुँदा उक्त शिलान्यास कार्यक्रममा उपस्थित तथा सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अध्यक्ष यंगराज राई र सचिव संगबिम्बा राई किरात राई ययोखा दिङला भोजपुर।
1: जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
5: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
6: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: आयो सबको घर घरमा।
0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
2: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
3: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: छ्या, यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
1: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429801,
3: जनक पौडेली, 98520358344 र 029562248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी एक बुद्ध टोल, सङ्कुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47262,
4: 98105555580
5: र वाट्सएप नम्बर 98520286646।
6: कृषि ज्ञान केन्द्र सङ्खुवा सभाको सूचना, बिउ बिजन बिक्री वितरण तथा उत्पादन अनुमति पत्र लाइसेन्स प्राप्त गर्न इच्छुक व्यक्ति संस्थाहरूका लागि बिउ बिजन उत्पादन तथा व्यवस्थापन सम्बन्धी 3 दिने अभिमुखीकरण तालिम सञ्चालनको लागि आवेदन पेश गर्न हुन सम्बन्धित सरकारवालाहरूमा यो सूचना प्रसारित गरिएको छ। आवेदन पेश गर्ने अन्तिम मिति 2083 जेठ 4 गते सोमबार। आवेदन फारम कृषि ज्ञान केन्द्र सङ्खुवा सभाको फेसबुक पेजबाट डाउनलोड गर्न सकिनेछ। विस्तृत जानकारीको लागि सम्पर्क फोन नम्बर सरोज राई, बिउ बिजन निरीक्षक, 98512-19333 र 98520-58488।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। अब तपाईँहरूकै सहर खाँचबारीमा डाक्टर उमर बिन नयाँद्वारा नियमित 2083 साल जेठ 2 गते शनिबारको दिन कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। त्यसैले जुनसुकै बिरामीहरूले समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। हाम्रा उपचार हुने सेवाहरू नसक्यातिएको, खर्ची खिएको, बाक्रो, एलर्जी, दम, जन्डेस, ग्यास्ट्रिक, अल्सर, कब्जियत, पायल्स, सिस्टुला, मानसिक रोग, डिप्रेसन, महिला तथा पुरुषको यौन समस्या, नपुंसकता, बाजुपन, थाइराइड, ब्लड प्रेसर, फिस, नाकन घाँटी तथा अन्य रोगहरूको सफल उपचार गराइन्छ। समय नियमित 2083 जेठ 2 गते शनिबार बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली, खाँचबारी 1 प्रगति टोल, खाँचबारी नगरपालिकाको गेटागाडी, सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98435-50-770-09-5363-040 र 98-07-00-1555। यहाँ डिएक्सनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
8: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो सङ्ख सभा 95.5 MHz।

0: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: स्थानीय तहको र गतका बिरुजु पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भा होइन, तर सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई यहाँ अनुरोध गरेँ।
3: हरेक वर्ष जस्तो बेरुजु बढ्दा आर्थिक सुशासनमा कमी आउनेदेखि सरकारी कोषको दुरूपयोग बढ़ने अर्थविदको भनाई छ। यसले देशको आर्थिक अनुशासनलाई कमजोर बनाउने, भ्रष्टाचार र अनियमितता बढ़ने भन्दै चिन्ता व्यक्त गरिएको छ। बढ़दै गरेको बेरुजुलाई कसरी कम गर्न सकिन्छ? सीआईएनसँग कुरा गर्दै अर्थविद प्राध्यापक डाक्टर चन्द्रमणि अधिकारीले भन्नुभयो,
4: खरिद कानूनहरूमा पनि अलिकति संशोधन गर्नु आवश्यक छ। जस्तो नो बिडिङवालालाई मात्रै दिने भन्ने भनेको छ, त्यो नो बिडिङवालाले काम गर्दै गर्दै जाँदाखेरि कहिलेकाहीँ पैसा पुग्दैन, उसले काम गर्न सक्दैन, त्यस्ता कुराहरू पनि हुन्छन्। त्यस कारणले एउटा त कानूनलाई चाहिँ नि व्यवहारिक ढंगले, विधिसम्मत ढंगले कानून सच्याउने, योजनाहरू निर्माण गर्दाखेरि तयारी भएका योजनाहरूमा पनि गर्ने, अरू भुक्तानी प्रणाली गर्दाखेरि पनि कानूनको पालना गर्ने काम गर्यो भने त्यो बेरुजु क्रमशः कम भएर जान्छ। बेरुजु भनेको रुजु नभएको, कानून भन्दा बाहिर गएर खर्च गरेकोलाई बेरुजु भएको हुनाले कानूनको पालना गर्नु नै सबभन्दा ठूलो चाहिने उपाय हो।
3: यसरी सरकारले कृषि क्षेत्रको विकासका लागि एकै आर्थिक वर्षमा 32 अर्ब रूपियाँ भन्दा बढ़ी अनुदान वितरण गरेको छ। तर वास्तविक किसान भने अनुदानको पहुँच बाहिर देखिएको महालेखा परीक्षक कार्यालयले जनाएको छ। परीक्षकको प्रतिवेदन अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विभिन्न 12 कार्यक्रम मार्फत कुल 32 अर्ब 13 करोड़ 79 लाख रूपियाँ अनुदान खर्च गरेको छ। आर्थिक गतिविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 40 दफा 5 अनुसार अनुदान पाउने निकायले खर्चको अनुगमन र वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। यसले अनुदानको वास्तविक उपयोगबारे स्पष्ट जानकारी अभाव भएको महालेखाको भनाई छ। अभिलेख स्पष्ट रूपमा किन राखिएन? सीआईएनसँग कुरा गर्दै महालेखा मन्त्रालयका सूचना अधिकारी लालकुमार श्रेष्ठले भन्नुभयो,
5: वास्तवमा अब त्यो हामीसँग रिपोर्टिङको मेकानिजम नै छैन होइन। संहिता भन्दा अगाडि लागू हुनुभन्दा पहिला जुन किसिमको रिपोर्टिङ हुन्थ्यो त्यो रिपोर्टिङ मेकानिजम चाहिँ ब्रेक भएको कारणले गर्दा अहिले तलबाट के अरे स्थानीय र प्रदेश सरकारबाट वितरण भएको अनुदानको विवरण चाहिँ संघीय मन्त्रालयसँग अथवा कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग त्यो उपलब्ध छैन। तर माथिल्लो जुन संघीय निकायहरूले चाहिँ आयोजनाहरू अथवा के अरे चाहिँ यहाँ संघीय निकायहरूबाट चाहिँ वितरण भएको र सञ्चालन भएको कार्यक्रमको अनुदानको विवरण चाहिँ बुकमा प्लस वेबसाइटमा पनि चाहिँ त्यो पाउन सकिन्छ। त्यो भएको कारणले गर्दाखेरि अब त्यो अब यदि त्यो तलको पनि रिपोर्टिङ हुन्थ्यो भने क्युमुलेटिभ रूपमा एकमुष्ट रूपमा चाहिँ यति भयो अथवा यतिले चाहिँ पाए भन्ने हुन सक्छ होइन। तर अब त्यो नभएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले भन्नुपर्दा चाहिँ संघीय निकायबाट यति यति गएको छ भनेर त्यो जुन हामीले वार्षिक पुस्तिकामा अथवा अनुदानको विवरण भनेर छुट्टै पुस्तकहरू पनि सम्बन्धित निकायले निकालेको हुन्छ, त्यसबाट थाहा पाउन सकिने अवस्था होस्।
3: किसान सूचीकरण र परिचय पत्र वितरण कार्य अझै पूर्ण नहुँदा समेत अनुदान वितरण प्रक्रियामा पारदर्शिता कमजोर देखिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 7 मुलुकसँग द्विपक्षीय सम्झौता श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। मन्त्रालयका सचिव डाक्टर दीपक काफ्लेले नेपालका तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरी पत्राचार गरिसकिएको बताउनुभयो। त्यस्तै वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने मन्त्रालयको तयारी रहेको छ। सचिव काफ्लेले अबको 1-2 दिनभित्रै सम्बन्धित अधिकारीहरूसँग छलफल गरी आवश्यक कानूनी तथा प्राविधिक समस्या समाधान गरिने बताउनुभयो।
6: 7 मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्नको लागि हामीले अब चाहिँ त्यसको प्रक्रियाहरू अगाडि बढ़ाइसकेका छौं। अब यो अर्को मुलुकको पनि कन्सर्न भएको हुनाले हाम्रो तर्फबाट गर्ने कामहरू हामीले गरेका छौं। अब उताको मुलुकहरूबाट रेस्पोन्स आउने चाहिँ आएको छैन, त्यसलाई पनि हामीले फलोअप गर्छौं र स्थानीय तह मार्फत 15,000 रोजगारी प्रवर्धन गर्ने भनेका छौं। त्यो कामहरू सम्बन्धित अधिकारीहरूले हेर्नु पर्यो, कहाँ पुगेको छ त्यसलाई चाहिँ गर्छौं। पुनः श्रम स्वीकृतिलाई फुल्ली अटोमेसन गर्ने कुरामा अन्तरालयमा आएको छ। हामीले सम्भवत अब 1-2 दिनमा हामी त्यसलाई हेरेर त्यसको निरूपण के गर्नुपर्ने हो हामी सम्बन्धित अधिकारीहरूसँग छलफल गर्छौं।
3: मन्त्रालयले विभिन्न 100 व्यावसायिक फर्महरूमा श्रम अडिट गर्ने कार्यलाई अघि बढ़ाएको छ, जस अन्तर्गत मुख्य गरी व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको अवस्थाबारे अनुगमन गरिनेछ। उहाँले त्यसका लागि कानूनी सुधारका सम्बन्धमा 5 कानून संशोधनको तयारी गरिएको बताउनुभयो। विपदका समयमा पशु उद्धार प्राथमिकतामा नपरेको भन्दै पशु अधिकार कर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षमा 3102 पशु वस्तु मौसमी विपदका कारण मरेका छन्। विपदका बेला मानिसको उद्धार पहिलो प्राथमिकता भए पनि सतर्कता अपनाउन सके वस्तु भाउबाट हुने क्षति कम गर्न सकिने पशु चिकित्सकहरू बताउँछन्। तर विपदका समयमा पशुको उद्धार प्राथमिकतामा नपर्ने पशु सेवा विभागका निर्देशक उमेश दहालले सीआईएनसँग बताउनुभयो।
7: तथापि यो के भनेदेखि पशु सेवा विभागको प्रयास भन्दा पनि समग्र यो क्षेत्र भनेको त वास्तवमा सबैको समन्वयमै तत्काल भनौँ न, हामी धेरै कामहरू गर्छौँ तर कतै पनि हुनुहुन्छ र हामी उहाँहरू सबैको सहयोग लिएर काम गर्ने गरेका छौँ। तर मूलत यसमा आबद्ध रहनुभएको पशु कल्याण सम्बद्ध जुन पशु कल्याण महासंघहरू छ उहाँसँग आबद्ध भएको संस्थाहरूसँग पनि बेला बेलाको अन्तर्क्रियाहरूमा हामीले यो कुराहरू भन्ने गरेका छौँ। भाइ हाम्रो दायित्व हामीले बिर्सिनु हुँदैन, यो अवध प्राणीलाई यहाँले काम गर्नुभएको छ, हामीले समन्वय गर्छौँ, हामीले समन्वय गर्यौँ भने यहाँका सहयोग जरुरी परेको बेलामा हजुर आइदिनुपर्छ भन्ने हामीले अनुरोध गरेका हुन्छ। तत्कालै हामी ती कामहरू सुरुवात गर्छौँ। जस्तै अस्ति यहाँलाई थाहा छ यो सुकुमासी समस्याले गर्दाखेरि चाहिँ सुकुमासीहरूको व्यवस्थापनको लागि वास्तवमा मानवीय व्यवस्थापन धेरै ठाउँमा हुँदै गयो, अहिले पनि हुँदैछ, गर्नुभएको छ, त्यहाँ पनि समस्या छ। तर पशुपन्चीको क्षेत्रमा हेर्ने हो भनेदेखि बिचरा त्यो पशुले कतिपय पशुले धनी पाएन, कतिपय चाहिँ त्यहाँ घाइते भए त्यो उद्धारकरण गर्ने कुरामा पनि विभाग लगायत
3: नेपालमा वर्षेनी जंगली च्याउ खाँदा औसतमा 30 मृत्यु हुने गरेको छ। च्याउ विज्ञहरूका अनुसार जंगलबाट टिपेर ल्याइएका विषालु च्याउको पहिचान गर्न नसक्दा उनीहरूको मृत्यु हुने गरेको हो। आज मात्रै जंगली च्याउ खाँदा चितवनको इच्छाकामना गाउँपालिका एक कुल वाङकी 6 नमूना चेपाङको मृत्यु भएको छ भने उनका दुई दाजुभाइ सजन चेपाङ र मनिता चेपाङ गम्भीर घाइते हुनुभएको छ। यसअघि हिजो सिन्धुलीको मरिन गाउँपालिका 3 जंगली च्याउको तरकारी खाँदा 3 परिवारका 6 बिरामी परेका छन्, जसमा 5 बालबालिका समेत रहेका छन्। त्यस्तै झापामा 2 दिन अघि एउटै परिवारका 11 जंगली च्याउ खाँदा बिरामी परेका थिए। विज्ञहरूका अनुसार वर्षायाम शुरू भएसँगै यस्ता घटना बढ़ने गरेका छन्। खाँदा स्वादिलो हुने भएकाले च्याउ प्रायको रोजाईमा पर्छ, तर चिनेर मात्रै खान विज्ञको आग्रह छ। विषालु च्याउ कसरी चिन्ने सीआईएनसँग कुरा गर्दै जंगली च्याउ विज्ञ डाक्टर महेश कुमार अधिकारी,
8: आयुर्वेदले चाहिँ सकेसम्म च्याउ नखाउ हुन्छ, परालमा उम्रेको च्याउ खाउ हुन्छ, परालमा कुनै कुनै च्याउहरू फेरि नखाने च्याउहरू पनि छन्। अब यो पाश्चात्य सभ्यतामा त्यसरी विषालु च्याउ छुट्याउने तरिकै अहिलेसम्म निकालेको छैन, कसैले पनि निकालेको छैन क्या। त्यस कारणले यो चिनिरहेको मान्छेले ल्याएको छ, खाइरहेको छ, खाने च्याउ हो भनेर खाएर देखाउँछ भने त्यो खाने नभए नचिनिकाले नखाने।
3: ताजा खबरमा अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरेको छ। नेपाली फुटबलमा देखिएको लामो समयको गतिरोध अन्त्य गर्दै एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा गरिएको एन्फाले जनाएको छ। प्रतिबन्ध फुकुवासँगै अब नेपाली फुटबलले नयाँ गति लिने विश्वास लिइएको छ। नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले चैत 11 गते अवैधानिक रूपमा निर्वाचन गर्न लागेको र आफ्नो निर्देशन पालना गरेको भन्दै एफसालाई 3 लागि निलम्बन गरेको थियो।
9: पर्यटन विधेयक सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाहरूले उठाएका प्रश्नको सम्बोधन गर्ने सांसदहरूको प्रतिबद्धता।
10: पारित भएको पर्यटन विधेयक कति नै सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ।
9: पर्यटनबाट नै समृद्धिको बाटो रोज्नुपर्ने। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू। लगायतका विशेष सामग्री, प्रकृति र जीवन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: रामे, यो के चलाएको हो? यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
12: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू?
13: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
11: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
14: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
14: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
12: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
13: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
9: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरूले पर्यटन विधेयक 2081 को सम्बन्धमा पर्यटन क्षेत्रका सरकारवालाले उठाएको प्रश्नको जवाफ दिँदै ती प्रश्नहरूको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपालले आज काठमाडौँमा आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा उनीहरूले सांसदहरूलाई पर्यटन व्यवसायबाट मात्रै देशको समृद्धि हुने कुरा बुझ्नको लागि आग्रह गरेका थिए। अन्तर्क्रियामा सांसदहरू पर्यटन व्यवसाय, पेशागत संघ संस्था, सरकारी प्रतिनिधि तथा नीति विज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनका रूपमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गर्ने अकुराबले जनाएको छ। कार्यक्रममा नेपाल पर्वतारोहण संघ, नेपाल होटल व्यवसाय संघ, ट्रेकिङ एजेन्सी अफ नेपाल, नेपाल एसोसिएशन फर द टूर एण्ड ट्राभल एजेन्ट, होमस्टे फेडरेशन नेपाल, भिलेज टूरिज्म प्रमोशन फोरम नेपाल लगायतका विभिन्न 40 भन्दा बढ़ी संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। पर्यटन व्यवसाय आङसिरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बत अहिले नेपालभन्दा पर्यटनमा धेरै अगाडि गइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून राम्रो भयो भने पर्यटक व्यवसाय समुदाय र मजदूर मैत्री अवस्था सिर्जना गर्न सक्यो भने पर्यटन व्यवसाय फस्टाउने प्रबल सम्भावना रहेको बताउनुभयो। होटल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र छुट्टा छुट्टै कानून बनाउँदाखेरि पर्यटन व्यवसायलाई अप्ठ्यारो भइरहेको बताउनुभयो। संघ प्रदेश र स्थानीय तहमा दर्ता हुने पर्यटन व्यवसायको लगानीको आधार स्तर निर्धारण गरेर होटलको स्तर निर्धारण जस्तै व्यवसायको स्तर पनि निर्धारण गर्न सकेमा गुणस्तर वृद्धि हुनेका साथै अनुगमन र अन्तर्राष्ट्रिय रूपमा पनि नेपालको पर्यटन सुरक्षित र गुणस्तरीय छ भन्ने सन्देश दिन सकिने बताउनुभयो। राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सुन्निमा उदासले सबै सरकारवालाको सुझाव समेटेर अगाडि बढ़ने बताउनुभयो।
10: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ, उहाँले भनि नै सक्नुभयो। त्यसैले आज म धेरै यसको व्याख्या गर्नु चाहिँ अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरहरूले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ, यसकोलाई म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदम स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ।
9: सांसद गणेश विकले पर्यटनको अधिकारमा तीनै तहका सरकारहरू स्पष्ट नभएकाले समस्या आएको र सुदूरपश्चिम लगायतका विभिन्न क्षेत्रहरूमा रहेका पर्यटकीय क्षेत्रहरूको विकासमा केही अवरोध भएको बताउनुभयो।
15: यो पर्यटन उद्योगलाई चाहिने वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानून बनाउने हो होइन, यसलाई चाहिँ अब निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि जस्तै त्यो क्षेत्र जसले हामी सामान्यतया म चाहिँ सुदूरपश्चिमको योजना आयोगको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले चाहिँ खर्चमा चाहिने होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौं अनि त्यसपछि यता शुक्ला फाँटामा अनुमति दिन खोज्यौं त्यहाँ बोल्ने दिँदो रहेछ होइन, त्यो कानूनले जाने झन्झटका कारणले गर्दाखेरि अब त्यो फाइभ स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिने ठूलो जग्गा चाहियो, जग्गा चाहिँ बलले दिँदो रहेछ। यस्तो चाहिँ धेरै कुराहरू चाहिँ हुँदो रहेछ होइन। अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बल्दिया जाने टुरिस्टहरू चाहिँ शुक्ला खाना जानु मान्नु रहेछ होइन, जाँदो रहेछ त्यही नजिकै छ नि त, वास्तवमा खर्च पनि धेरै हुँदैन होइन, अनि राणा जानेले जाने खर्च जान मान्नु रहेछ होइन। त्यसले गर्दाखेरि जाने अर्को कुरा चाहिँ जस्तै हामी म एकदम धेरै लडेर एकदम म खुसी पनि छु सुदूरपश्चिमबाट धनगढीबाट काठमाडौँ आउने जाने जाने प्लेनको फियर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ, यो घटाउँ भनेर चाहिँ मैले नै प्रस्ताव लिएर गएको त्यो बेलामा होइन, अहिले अहिले चाहिँ त्यो अलिक पोजिटिभ भाष जस्तो लाग्छ। त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति ख्याल गरौँ भन्छु म। अब मलाई वकिल साहबको चाहिँ त्यो भनाइ चाहिँ एकदम दुःख लाग्छ, तपाईँले यस्तो शब्द प्रयोग नगरिदिया भए हुन्थ्यो।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक ताल सुक्न थालेसँगै कृत्रिम ताल बनाउने अभियान शुरू।
16: बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यसमा द्वन्द्वका घटनाहरू पनि घट्ने भयो।
9: वन्यजन्तु र समुदाय बीचको द्वन्द्व घटाउनु पर्ने विशेष सामग्री प्रकृति र जीवन बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtyeye.org, फोन नम्बर 01-5224-352-5224-353।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला प्रकृति र जीवन। जर्नल अफ साइन्स एण्ड टेक्नोलोजीमा प्रकाशित पछिल्लो विवरण अनुसार नेपालमा 5000 भन्दा धेरै ताल छन्। अध्ययन अनुसार 74 भन्दा धेरै जिल्लाहरूमा ताल रहेका छन्। सबैभन्दा बढ़ी ताल हुम्लामा 381 छन् भने 472 नामाकरण नै नगरिएको अवस्था रहेको छ। तर पछिल्लो समयमा ताल सुक्ने पुरिने अतिक्रमण पर्ने अवस्था छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक ताल सुक्न थालेपछि कृत्रिम ताल बनाउने अभियान शुरू गरेको छ।
20: विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ पाटे बाघ, एक सिंगे गैंडा र सयौं प्रजातिका चरा चुरुङ्गीको सुरक्षित वासस्थान हो। पछिल्लो विवरण अनुसार निकुञ्ज र आसपासका क्षेत्रमा 128 पाटे बाघ, 694 एक सिंगे गैंडा रहेका छन्। यी सबै जीवहरू पानीका लागि आश्रित रहने निकुञ्ज भित्रका प्राकृतिक ताल, तलैया तथा सिमसार क्षेत्र जलाशयहरू सुक्दै र खुम्चदै जाँदा पछिल्लो एक दशकदेखि निकुञ्जभित्र पानीको अभाव बढ्दै गएको छ। एकैचोटि ठूलो बाढ़ी आउने र नारायणी राप्ती नदीले गिटी बालुवा र माटो निकुञ्जभित्र ल्याएर छोड्दा पनि तालहरू पुरिँदै गएको 2030 सालमा स्थापना भएको निकुञ्जमा स्थापनाताका 50 भन्दा बढ़ी ठूला तालहरू रहेका थिए। निकुञ्जभित्र तालको संख्या अहिले 25 भन्दा कम छ, भएका पनि खुम्चदै र सुक्दै गएका छन्। वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 वर्ष अगाडिदेखि शुरू गरेको हो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल:
0: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यही नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउन्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ।
20: निकुञ्जभित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवीतालमा 5 वर्ष अघिसम्म पानी थियो, तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ। लामी तालमा पनि पछिल्लो 5 वर्षदेखि पानीको क्षेत्र खुम्चदै गएको छ। तमर, नन्द भाउजू, मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो। निकुञ्जभित्र पानीको अभाव हुँदा जलचर, थलचर र चराचुरुङ्गी बढ़ी प्रभावित भएका छन्। निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ। खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गरेका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल:
0: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई चाहिँ पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले चाहिँ यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले हात्तीले बदलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
20: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल, प्रयोग गरिएको प्रविधि, उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षणसँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 वटा ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
21: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, त्यही पानी खाना आउने त्यही खेल्ने गर्दा स्पोर्ट हुनु सजिलो हुन्थ्यो। अब अहिले तालो तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन नि क्या, अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ।
22: जलकुम्भले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावरहरू आउँदैन। र अर्को कुरो यो माछा अनि कछुवा तालहरूमा धेरै छ, मैले पहिले पनि देखाएँ हो, जुनबाट क्लियर पानी थियो त्यतिखेर।
23: पहिला त्यसका कुङ्गुहरू भिड्ने निकाल्ने कामहरू हुन्थ्यो।
20: त्यसै पनि निकुञ्जका वन्यजन्तु र स्थानीय वासी बीचको द्वन्द शून्यमा झर्न सकेको छैन। बेला बखत वन्यजन्तु मानव बस्तीमा पुगेर आक्रमणका घटना भइरहेको अवस्थामा पानीको अभावमा बस्तीमा वन्यजन्तु पुग्ने क्रम बन्ने हो कि भन्ने चिन्ता थपिएको छ। तराई भूपरिधि तथा संरक्षण कार्यक्रम चितवनका क्लस्टर इन्चार्ज प्रेम पौडेल:
16: मेन भनेको वन्यजन्तुहरूलाई चाहिने भनेको पानी हो। पानीको लागि चाहिँ ऊ भोतरिनु पर्ने हुन्छ, होइन, ऊ नदीतिर जानु पर्यो अथवा चाहिँ तपाईँको समुदायतिर चाहिँ खोलातिर आउनु पर्यो, जसले गर्दाखेरि चाहिँ द्वन्द्वको घटनाहरू घट्ने भएको हुनाले बेसिक चाहिँ वासस्थानको कुराहरू चाहिँ भित्रै हामीले बनाउन सक्यो, व्यवस्थित गर्न सक्यो भने त्यो वन्यजन्तुलाई पनि राम्रो, उसको वृद्धि विकासको लागि राम्रो भयो, उसको लागि पर्याप्त आहाराहरू पाउने भयो भने वन्यजन्तुहरू भतारिएर बाहिर नआउने भएपछि त्यसमा द्वन्द्वका घटनाहरू पनि घट्ने भयो।
20: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ। कृत्रिम तालको अभ्यास अन्तर्गत हालसम्म शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा 2 दर्जन भन्दा धेरै र बर्दिया राष्ट्रिय निकुञ्जमा यो संख्या झण्डै 200 पुगेको निकुञ्जको भनाइ छ। सिन्धु ढकाल, सीआईएन रेडियो भरतपुर, चितवन।
9: गत वर्षको तुलनामा यस वर्ष सरकारले आधारभूत बेरोजगारी 2.69% बढ़ेको जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले 7 मुलुकसँग द्विपक्षीय श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको कर्मचारी सेवा शर्त सुविधा नियमावली स्वीकृत गर्दै कार्यकारी निर्देशक पद हटाउने निर्णय गरेको छ। प्युठानको मान्डवी डाम्री खोला स्थित देवस्थान र दाङ सड़क खण्डमा जीव दुर्घटना हुँदा मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ। र अखिल नेपाल फुटबल संघ एन्फामाथि लागेको प्रतिबन्ध बिना शर्त फुकुवा भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 2 बिहान 6 साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भनी म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा घिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सम्खुवा सभा।
4: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेशरतमा आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभाको आयोजना तथा झापामेची आँखा अस्पताल बिर्तामोठको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते शङ्खुवा सभाको खाँदबारीमा मेची आँखा अस्पताल बिर्तामोठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले शङ्खुवा आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते, स्थान खाँदबारी नगरपालिका 1, शङ्खुवा सभा। नोट, यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520-60177, 98520-60177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी रू 5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य रू 54 प्रति केजी, रू 1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल रू 79 प्रति केजी, रू 1975 प्रति बोरा। चिनी रू 95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
3: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: नमस्कार वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न, के कुरा थियो?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासबारी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
13: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देखाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
14: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?

0: सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
4: More style, more design. Total Tailors.
5: ओए साथी, हेर न यो के खतरा समाचार आइसक्यो।
6: बाप रे,
5: अब चाहिँ के हुने हो?
6: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यसो त जसले नि लेखिहाल्छ नि।
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
11: त्यसको लागि चिन्तै नगर्नुहोस्। हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल बैंक सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
10: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
11: किन र काका?
10: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
11: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
10: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
11: हजुर, जुनसुकै छाउबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
10: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
11: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
10: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
11: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
10: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
11: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
10: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्कुवा सभा।
11: र प्रोप्राइटर सुनु एन भीम का डायरी
10: सम्पर्क 0291400084 र 9804045827।
12: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा संविधान संशोधनतर्फ सरकारको पहलप्रति कतिपय जेएनजी प्रतिनिधि असन्तुष्ट, बहसपत्र सम्बन्धी कार्यदलको छलफल अस्वीकार,
1: विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौ, अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो,
0: संविधान संशोधन कार्यदल बारे उठेका प्रश्न कति तर्कसंगत,
2: हरेक पार्टीका आफ्ना विचारहरू हुन्छन् र ती विचारहरूलाई समेट्न ताजा किसिमको चुनाव आयोग जरुरी हुन्छ, जेएनजीले भनेको पनि त्यही हो।
0: वरिष्ठ अधिवक्ता राधेश श्याम अधिकारी र आफ्नो चीन भ्रमण सफल भएको ट्रम्पको दावी, तर भएन ठूला व्यापारिक सम्झौताको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण सकेर स्वदेश फर्किएका छन्। चीनसँग व्यापार सम्झौता भएको भनिए पनि त्यसबारे विस्तृतमा खुलाइएको छैन। फर्कने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ताइवानको विषयलाई लिएर चीनसँग द्वन्द्व हुने आफूलाई नलागेको प्रतिक्रिया दिए। चिनियाँ राष्ट्रपति शी जिनपिङले आफूसँग ताइवानको स्वतन्त्रताबारे बेजिङको विरोध जनाएको तर आफूले त्यसबारे कुनै प्रतिबद्धता नजनाएको उनले बताए। चीनले कडा विरोध जनाउँदै आएको ताइपेईलाई अमेरिकी हतियार बिक्रीको विषयमा छिट्टै निर्णय लिइने ट्रम्पले बताएका छन्। उनले होर्मुज जलमार्ग खुलाउने विषयमा आफूले चीनसँग कुनै सहयोग नमागेको र त्यो आवश्यक पनि नरहेको बताएका छन्। बेजिङबाट बीबीसी संवाददाता लरा बिकर भन्छन्, फर्कनु अघि राष्ट्रपति ट्रम्पले चीनको सहयोग चाहिँदैन भने। भ्रमणका क्रममा र फक्स न्यूजसँगको अन्तर्वार्तामा पनि उनले सीले इरान युद्धमा सहयोग गर्ने बताएका थिए। संवाददाता लरा बिकरको भनाई, वाशिङटनले क्युबाका पूर्व राष्ट्रपति राहुल क्यास्ट्रो विरूद्ध फौजदारी मुद्दा चलाउने प्रक्रिया अघि बढ़ाएको अमेरिकी संचार माध्यमले जनाएका छन्। 94 वर्षका राहुल क्युबाको क्रान्तिका नेता फिडेल क्यास्ट्रोका भाइ हुन्। उनीमाथि 30 वर्ष अघि गैर सैनिक विमान खसालेको आरोपमा हुन लागेको अभियोजन अमेरिकाको अदालतले स्वीकृत गर्न बाँकी छ। एक मानवीय सहायता निकायले प्रयोग गरेको विमानले हवानामा प्रोपोगाण्डाका पर्चा खसालेको र क्युबाको हवाई क्षेत्र उल्लंघन गरेको दावी गरिएको थियो। भारतमा सरकारले सञ्चालन गरेका इन्धन बिक्री केन्द्रहरूले 4 वर्षपछि पहिलो पटक तेल र ग्यासको मूल्य बढ़ाएका छन्। इरान युद्धका कारण विश्वभरि नै तेलको मूल्य र लागत बढ़ेसँगै भारतको विदेशी मुद्रा संचितमा दबाव शुरू भएको छ। विश्वको तेस्रो ठूलो तेल आयातकर्ता भारत पम्पहरूमा तेलको मूल्य बढ़ाउने ठूला अर्थतन्त्रहरूमध्ये अन्तिमतिर पर्छ। इन्धनको मूल्य बढ़ेसँगै ठूलो जनसंख्या भएको भारतमा दैनिक उपभोग्य वस्तुको मूल्य बढ़ने चिन्ता शुरू भएको छ। उत्तर पश्चिमी पाकिस्तानका अधिकारीहरूले एउटा सैनिक पोस्टमा लडाकुहरूले आक्रमण गरेर 8 जनाको ज्यान लिएको बताएका छन्। घटनामा अन्य 35 जना घाइते भएका थिए। अफगानिस्तानको सीमा नजिक सशस्त्र विद्रोहीहरूले सैनिक भवनमा गाड़ी ठोकाएपछि गोली चलाएका थिए। जवाफी भिडन्तमा 9 जना आक्रमणकारी मारिएको विवरण आएका छन्। अफगानिस्तानले विद्रोही समूहहरूलाई आश्रय दिएको पाकिस्तानको आरोप काबुलले खण्डन गर्दै आएको छ। र भारतीय अर्बपति गौतम अदानी र उनका भतिज सागरले अमेरिकामा दायर भएको एउटा ठगी मुद्दा टुंग्याउन 1,80,00,000 अमेरिकी डलर तिर्ने सहमति गरेका छन्। भारतका सबैभन्दा ठूला उद्योगपति मध्येका अदानीमाथि भारतीय अधिकारीहरूलाई घुस दिएको र अमेरिकी लगानीकर्ताहरूलाई भ्रममा पारेको आरोप लागेको थियो। मुद्दाका पक्षहरू बीचको सहमति अदालतबाट स्वीकृत हुन बाँकी छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। संविधान संशोधन सम्बन्धी बहसपत्र तयार गर्न सरकारले अघि बढ़ाएको प्रक्रियाप्रति कतिपय जेएनजी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। बहसपत्र तयारीका लागि गठित कार्यदलले आज जेएनजी प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम तय गरेको थियो, तर सरकारको संविधान संशोधन सम्बन्धी दृष्टिकोण र कार्यदलको कार्यशैलीप्रति प्रश्न उठाउँदै 25 जना जेएनजी प्रतिनिधिहरूले उक्त छलफलमा भाग लिन अस्वीकार गरे। एक रिपोर्ट। असन्तुष्ट जेएनजी प्रतिनिधिहरूले छलफलको पूर्व शर्तका रूपमा पूर्ववर्ती सुशीला कार्की नेतृत्वको सरकारसँग आफूहरूले गरेको सम्झौतामा उल्लेखित संविधान संशोधन सुझाव आयोग गठन लगायतका माग अघि सारेका छन्। सरकारले एकलौटी रूपमा बहसपत्र कार्यदल बनाएर आफूहरूसँगको उक्त सम्झौता कार्यान्वयनको बाटो नरोजेको उनीहरूको भनाइ छ। कार्यदलसँगको आजको बैठक अस्वीकार गर्ने मध्येका माजिद अन्सारीले सरकार स्वयं संविधान संशोधनका विषयमा स्पष्ट नभएको टिप्पणी गरे।
1: गभर्मेन्टले चाहिँ हामी यो कुरामा छलफल चाहन्छौँ भन्दा त्यो स्पष्ट बनाइदिएको छैन। विषयवस्तु स्पष्ट नभइसकेपछि हामी जान सक्दैनौँ। त्यो छलफलको आधार त दिनु पर्यो नि त। अनि तीन मिनट भित्रमा कसले कुन बुदामा कुन कुरा राख्ने हो, इफ गभर्मेन्ट रिकगनाइज हामीलाई पोलिटिकल फोर्सको रूपमा भने पोलिटिकल फोर्समा पोलिटिकल फोर्सलाई जसरी ट्रिट गरिन्छ त्यसरी गभर्मेन्टले हामीलाई ट्रिट गर्नुपर्छ।
0: जवाफदेहिता र पारदर्शिताको माग सहित शुरू भएको जेएनजी आन्दोलनको मर्म विपरीतका कदम आफूहरूलाई स्वीकार्य नहुने उनीहरूको भनाइ छ। बैठकमा भाग लिन अस्वीकार गर्ने जेएनजी प्रतिनिधिहरूले कार्यदलले औपचारिकताका लागि मात्रै आफूहरूलाई छलफलमा बोलाएको आशंका पनि व्यक्त गरेका छन्। जेएनजी प्रतिनिधि मोनिका निरौलाले बीबीसीसँग भनिन्,
4: यो चाहिँ एकदमै प्रक्रिया पनि बुझ्न सकिएन र यसको अवधारणा, यसको चाहिँ सीमितता, यसको स्कोप पनि बुझ्न सकिएन। होइन, हाम्रो पहिलो माग भनेको पारदर्शिता हो। को चाहिँ टेबलमा हुन सक्छ, को जुन टेबल बाहिर छ र किन बाहिर छ, होइन, र टेबल बाहिर भएका जेएनजी युवा देशभरिका जेएनजीको आन्दोलन हो नि त यो, त्यही भएर देशभरिका जेएनजीको आवाज चाहिँ कसरी समेटिन्छ भन्ने स्पष्टता र पारदर्शिता भए
0: जेएनजी अगुवाहरूले छलफलमा भाग लिन अस्वीकार गरेपछि बहसपत्र तयारी कार्यदलका संयोजक असीम शाहले नवयुवाहरूको पुस्ताबाट लिखित तथा मौखिक दुवै माध्यमबाट सुझाव संकलन गर्न खोजिएको बताएका छन्। 25 जनाले बहिष्कार गरे पनि अन्य केही जेएनजी प्रतिनिधिहरूले भने छलफलको निम्ति स्वीकारेका थिए। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार आजको छलफलमा जेएनजी आन्दोलनका घाइते सहित 52 जनालाई आमन्त्रित गरिएको थियो। यसै सन्दर्भमा हामीले राष्ट्रिय सभाका पूर्व सांसद तथा संविधान सभाका सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता राजेश श्याम अधिकारीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संविधान संशोधन कार्यदलबारे उठेका प्रश्न कति तर्कसंगत छन् भनेर सोधेका छौ।
2: उनीहरूको अहिलेको चिन्ता र सरोकारको कुरा ठिक हो भन्ने मलाई लाग्दछ। किनभने अस्ति व्यक्तिगत रूपमा बोलाउँदाखेरि म पनि त्यसमा सहभागी भएको थिएँ। 12 विषयवस्तु उनीहरूले चाहिँ खुट्याएका छन्, तर विषयवस्तुको बारेमा उनीहरूको कुनै धारणा छैन। केवल उनीहरू के भन्दछन् भनेदेखि, तपाईँहरूको यसबारेमा 6 मिनटमा तपाईँहरू यो दृष्टिकोण बनाएर चाहिँ हामीलाई भन्नुहोस् भन्छन्। त्यो कुरा त अब सम्भवै छैन। एउटा कुरा, हामीले पहिले कांग्रेस र एमालेको बेलामा सरकार बनाउँदाखेरि संविधान संशोधन गर्छौं भन्ने दोस्रो बुदामा राखिएको थियो संसदमा भन्दाखेरि, त्यो बेलामा पनि हामीले के भनेका थियौँ भनेदेखि, कांग्रेस र एमाले बनाउने संशोधनहरूमा अरू पार्टीहरूको सहयोग हुँदैन भनेका थियौं। अहिले पनि ठ्याक्कै त्यही कुरा भइरहेछ। राष्ट्रपा एक्लैले अहिले राष्ट्रपा भनौँ वा चाहिँ अब बालिनजीको चाहिँ के छ भने कार्यदलले चाहिँ यो काम गरिरहेछ, तर त्यसमा चाहिँ के छ भने अरू पार्टीहरूलाई जोड्न खोजिरहेछ। त्यो त्यस किसिमले चाहिँ संविधान बन्छ र संविधान चाहिँ यो बनाउन सकिन्छ भन्ने मलाई लाग्दैन। किन भन्नुहुन्छ भने हरेक पार्टीका आफ्नो विचारहरू हुन्छन्, ठूलो भए पनि सानो भए पनि, र ती विचारहरूलाई समेट्नको लागि त एउटा चाहिँ साझा किसिमको चाहिँ सुझाव आयो जरुरी हुन्छ। अहिले जेएनजीले भनेको पनि त्यही हो, त्यही माग गरेको जस्तो लाग्छ। आयोग वा कार्यदल जे बनाए
5: तर अधिकारी चाहिँ यो बहसपत्र बनाउने कार्यदलले सबै पक्षलाई समेटेर बहसपत्रको विकास गर्न खोज्दाखेरि चाहिँ समस्या हुनुको कारण चाहिँ के देख्नुहुन्छ त तपाईँ?
2: यसमा सबभन्दा ठूलो कुरा नै के छ भन्नुहुन्छ भने, यो बहसपत्र चाहिँ राष्ट्रपाको दृष्टिकोणबाट चाहिँ बनाइएको छ। उनीहरूको कुरालाई त्यसमा चाहिँ, जस्तो उदाहरणको लागि भन्नुहोस् न, त्यसमा के छ भनेदेखि, त्यो कुरा भएपछि नलुकाइकन भन्नु पर्दाखेरि प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा कार्यकारीको चाहिँ तर्फ चाहिँ ढल्काउने खालको, त्यस्तै गरेर तपाईँको संसदलाई चाहिँ पूर्ण समानुपातिक बनाउने खालको, त्यतापट्टि उनीहरूको चाहिँ काम भइरहेको जस्तो देखिन्छ। जसले गर्दा के हुन्छ भन्नुहुन्छ भने, हाम्रो जुन संसदीय प्रणाली, हाम्रो जुन देशको विविधतापूर्ण अवस्था छ र जुन हाम्रो जियो पोलिटिकल सिचुएसनमा जुन किसिमको चाहिँ हामीहरूसँग नजिकको देशहरूसँग अथवा साउथ एसियाका देशहरूसँग चलन चल्तीको जुन शासन पद्धति छ, त्योभन्दा टाढा गएर बनाउने जुन उनीहरूको सोच भइरहेको छ, त्यो प्रष्ट रूपमा झल्किन्छ। तर त्यसलाई अहिले आवरणमा राखिएको छ, तर वास्तवमा त्यही तर्फ चाहिँ उन्मुख भएको मैले चाहिँ त्यो महसुस गरेँ।
5: तपाईँले भन्नुभएको चाहिँ सरकारको समग्र दृष्टिकोणमाथिको प्रश्न हो, यो प्रक्रियाको मात्रै कुरा होइन?
2: होइन होइन, तर त्यसमा बाँकी अरू दलहरूले कसरी सोच्छन्, अरू राजनीतिक सबै किसिमका व्यक्तिहरूले अन्तिममा गएर संविधान संशोधन गर्दाखेरि त एउटा दृष्टिकोण बन्ला, तर अहिले उनीहरूको कोसिस चाहिँ त्यसमा भएको प्रष्ट देखिन्छ।
5: तर अब सबैले संविधान संशोधनको खाँचो पनि देख्ने, हिजो कांग्रेस एमाले पनि गर्न खोज्या हुन्, जेएनजीको माग पनि त्यो थियो, पुनर्लेखन गर्न आयोग बनाऊ भन्ने, तर सबैसँग छलफल गरेर बहसपत्र तयार पार्न खोज्दा शंका पनि गर्ने भन्ने पक्ष पनि त छ नि। फेरि
2: म त्यसै भएर भने नि, आवरणमा उहाँहरू त्यो भन्नुहुन्छ, स्तर भित्री तहमा चाहिँ के छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक सांसदकै उहाँहरू कुरा गर्नु भएको छ। त्यस किसिमको कुरा भयो भने जनताबाट टाढा भएको अप्रत्यक्ष रूपको चाहिँ संसद बनाउने र चाहिँ प्रत्यक्ष कार्यकारीबाट चाहिँ रूल गर्ने जुन कोसिस भइरहेका छ त्यो चाहिँ तपाईँको नेपालको निम्ति धेरै घातक हुन्छ भन्ने मलाई।
5: अब यो प्रक्रिया जसरी उहाँहरूले अगाडि बढाइराख्नु भएको छ नि, यो प्रक्रियामा अब आज केही जेएनजी प्रतिनिधिहरूले विमति राखे, यो प्रक्रिया यसै गरी अघि बढ्यो भने यसले समाधान दिन्छ कि अरू केही समस्या पनि निम्ताउन सक्ने देख्नुहुन्छ तपाईँ? त्यसो भए
2: अहिलेकै अवस्थामा यसै गरे भने यसले ध्रुवीकरण गर्छ होला, मुलुकलाई नै ध्रुवीकरण गराउँछ होला। संविधानको संशोधनमा उहाँहरूको जुन चासो देखियो, जुन किसिमको दृष्टिकोण देखियो, त्यसले ध्रुवीकरण नै गर्छ भन्ने मलाई लाग्छ।
5: यो कार्यदलको संयोजकले नै के भन्नुभयो आज भने प्रधानमन्त्रीको सचिवालयले दिएको विवरण अनुसार यो छलफलमा भाग लिनु चाहिँ यसका सबै पक्षको अधिकार पनि हो, दायित्व पनि हो, हामीले चाहिँ केवल बहसपत्रलाई पूर्णता दिन खोजेका हौ भन्ने उहाँको कुरा छ।
2: उहाँहरूले जे भने पनि उहाँहरूको के दृष्टिकोण छ भने हामीसँग जनादेश छ 182 जनाको, हामीले भने अनुसार हुनुपर्छ। र हामीले भनेको कुरा के हो भनेदेखि कार्यकारी प्रमुख चाहिँ प्रत्यक्ष रूपमा निर्वाचित हुनुपर्छ, यसको अभिष्ट आन्तरिक अभिष्ट यही नै हो। र अर्को चाहिँ के छ भन्ने हुन्छ भने यो चुनाव चाहिँ प्रत्यक्ष रूपमा चाहिँ संसदको चुनाव नगर्ने किसिमको चाहिँ उहाँहरूको सोच छ, एपिटिपीबाट चाहिँ नजाने किसिमको उहाँहरूको सोच छ। त्यसले यो मुलुकलाई चाहिँ के छ भने जनताबाट चाहिँ संसदलाई टुटाउँछ र जनताले चाहिँ जनता केन्द्रित कुरा होइन, यो के छ भने शासन केन्द्रित कुरा भइरहेको छ भन्ने मलाई लाग्छ।
0: उनी थिए वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी। अब एउटा प्रसंग संक्षेपमा, राष्ट्रिय खेलकुद परिषदले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएको 3 महिने निलम्बन फुकुवा गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र एन्फा पदाधिकारी बीच आज मन्त्रालयमा भएको छलफलपछि कुनै शर्त बिना निलम्बन फुकुवा भएको एन्फा प्रवक्ता सुरेश शाहले बीबीसीलाई बताए। नियम विपरीत बलपूर्वक अर्ली इलेक्सन गर्न खोजेको भन्दै गत चैत्र 11 गते राखेपले एन्फालाई 3 महिनाका लागि निलम्बन गरेको थियो। तपाईं नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझपख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सफल भएको दावी गरिए पनि हालसम्म कुनै सम्झौता भएको पुष्टि भएको छैन। ट्रम्पले अमेरिका फर्किनु अघि आफूले चीनसँग गजबको व्यापार सम्झौता गरेको र त्यो दुवै देशका लागि राम्रो भएको बताएका थिए, तर दुई शक्ति राष्ट्रबीच भएको भनिएको सहमतिबारे कुनै पनि थप विवरण सार्वजनिक भएका छैनन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: चीनीय राष्ट्रपति सी जिनपिङसँग भेट्न बेजिङ आउँदा ट्रम्पले अमेरिकी प्रविधि र औद्योगिक घरानाका कार्यकारीहरू पनि सँगै लिएर आएका थिए। उनको भ्रमणको प्रमुख विषय दुई देशबीचको व्यापार थियो, त्यसपछिको प्राथमिकतामा मात्रै इरान युद्ध थियो। व्यवसायीहरूले आगामी नोभेम्बरमा सकिन लागेको ट्यारिफ स्थगनको सहमतिले निरन्तरता पाउने र महत्वपूर्ण सम्झौताहरू पनि हुने अपेक्षा गरेका थिए। चीनमा पाएको स्वागतबाट प्रभावित देखिएका ट्रम्पले सीलाई अमेरिका भ्रमणको निम्तो पनि दिए। ट्रम्पले भ्रमणलाई सफल र सीले ऐतिहासिक भने, तर दुवै पक्षले पनि उल्लेख्य व्यापारिक सम्झौता भएको घोषणा गरेका छैनन्। अमेरिका फर्कँदै गर्दा एयरफोर्स वनमा संवाददाताहरूसँग ट्रम्पले चीनले 200 बोइङ जेट किन्ने सहमति गरेको र थप 750 लागि प्रतिबद्धता जनाएको बताएका छन्। चीनले अर्बौं डलरको सोयाबीन किन्ने पनि उनको भनाई छ, तर चिनिया पक्षले यी कुनै पनि सम्झौताको पुष्टि गरेको छैन। अमेरिका र चीनले एकअर्कामाथि लगाएको ट्यारिफ स्थगित गर्ने यसैको सहमतिले निरन्तरता पाउने वा नपाउने बारेको प्रश्न कायमै छ। ट्रम्पले सीसँग आफूले ट्यारिफबारे कुरै नगरेको प्रतिक्रिया संवाददाताहरूलाई दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। सोमबार बेलुकी 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: लौकै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।

0: आज 2083 जेठ 2 गते शनिबार, जेठ कृष्ण चतुर्दशी 16 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै रिदम सिंहको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: गुप्तेश्वर निकाय फेरि प्रधानमन्त्री माथत, एमालेमा नयाँ अन्तर संघर्ष, ओली हटाउने गृह कार्यमा शंकर विष्णु, ऋण तिर्न नसक्दा थला पर्यो नेपाल एयरलाइन्स, एक वर्षमै थपियो बेरुजो 88 अर्ब, ट्रम्पको चीन भ्रमणमा भएनन् ठूला सम्झौता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालयन टाइम्समा छापिएको संघर्षदेखि सफलतासम्म सुमनको कृषि उद्यम यात्रा शीर्षकको शुभ समाचार।
0: धनकुटाको पहाड़ी भेकमा बिहानको चिसो हावासँगै खेतबारीमा लाग्ने किसानहरूको दिनचर्या कुनै नौलो कुरा होइन, तर यही माटोमा केही फरक गर्ने सोच बोकेका युवाहरू भने अझै कमै देखिन्छन्। धेरै जसो युवाहरू विदेशी नै सपना देखिरहेका बेला आफ्नै गाउँठाउँमा भविष्य खोज्ने साहस गर्नु आफैमा चुनौतीपूर्ण काम हो। यही चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने एक नाम हो छथर जोरपाटी गाउँपालिका सिधुवा बजार धनकुटाका सुमन पौडेल। कृषि विषयमा स्नातकसम्मको अध्ययन पूरा गरेपछि उनीसँग पनि विकल्पहरूको कमी थिएन, चाहेको भए सजिलै विदेशी नै बाटो रोज्न सक्थे, तर उनले रोजेनन्, फरक बाटो रोजे। आफ्नै माटोमा केही गर्ने किसान सँगै उभिने र कृषि क्षेत्रमै नयाँ सम्भावना खोज्ने यही सोचले उनको यात्राको आधार तय गर्यो। उनको जागिरे जीवन कर्मा कृषि केन्द्र सिन्धुवा शाखाबाट शुरू भयो। यहाँ काम गर्ने क्रममा उनले केवल प्राविधिक ज्ञान मात्रै प्रयोग गरेनन्, बरू गाउँ गाउँमा पुगेर किसानहरूका लागि वास्तविक समस्या बुझ्ने, उनीहरूको अनुभव सुन्ने र समाधान खोज्ने काम पनि गरे। उनको पहलमा यस क्षेत्रमा बन्दा खेतीमा गाँठी रोग लागेर उत्पादन नै कम भइरहेका बेला कर्मा ग्रुपको सहकार्यमा गाँठी रोग सहने नयाँ बन्दाको प्रजाति किसानहरूको लागि रोग लागेका बारीमा अनुसन्धान गरी खेतीलाई विस्तार गरियो। बालीमा लाग्ने रोगदेखि मल बिउको अभावसम्मका विषय उनले नजिकबाट निहाल्न थाले। यसले उनलाई एउटा कर्मचारी भन्दा बढ़ी कृषकका साथी र सहयात्री बनायो। यही अनुभव र फिल्डमा रहेको सिकाइले उनले दृष्टिकोण नै बदले। उनले स्पष्ट रूपमा महसुस गरे नेपालमा कृषि क्षेत्र सम्भावनाले भरिएको छ, तर त्यसलाई व्यवस्थित रूपमा अघि बढ़ाउने हातहरू अझै अपर्याप्त छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: hair cooler, ceiling fan, scan pack, mixer र iron को खरीद में exciting offer पाउनु होस्। हर एक 15 दिन में Crompton को mixer र bumper lucky drama, Mightya double door refrigerator जितने मौका पनी, ना फिर ना मात्र भाई बुक सब सहर EMI मार्फत खरीद करना सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। गुप्तचर निकाय फेरि प्रधानमन्त्री कार्यालय मार्फत शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत ल्याउनु भएको छ। नेपाल सरकार कार्य विभाजन नियमावली 2083 मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको यो विभागलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत लगिएको हो। यो विभागले मुलुकको शान्ति सुरक्षा अपराध नियन्त्रण तथा संवेदनशील सूचना संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यसअघि 2074 सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विभागलाई गृह मार्फतबाट अलग गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत राख्नु भएको थियो। जेएनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री भएपछि विभागलाई गृह मन्त्रालय मार्फत ल्याइएको थियो। अहिले विभागलाई पुनः प्रधानमन्त्रीको कार्यालय मार्फत राखिएको हो। यसबाट शाह पनि ओली पथमा लागेको देखिन्छ। प्रधानमन्त्री शाहले आफ्नो कार्यकारी नियन्त्रण बलियो बनाउने उद्देश्यसहित विभागलाई पुनः प्रधानमन्त्री कार्यालय मार्फत राख्नु भएको हो। यो विभागलाई राजनीतिक नेतृत्वले पटक पटक आफ्नो अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ़दै गएको छ। कहिले गृह मन्त्रालय त कहिले प्रधानमन्त्री कार्यालय मार्फत राख्दा विभागको दीर्घकालीन संरचना व्यावसायिकता र अनुसन्धान क्षमता प्रभावित भएको बताइन्छ। लामो समयसम्म गृह मार्फत रहेको यो विभागलाई ओलीका पालामा प्रधानमन्त्री कार्यालय अन्तर्गत राख्दा आधुनिक तथ्य र प्रभावकारी गुप्तचर निकाय बनाउने भनी गरिएको घोषणा कागजमा सीमित छ।
3: यस्तै सोही समाचारलाई मध्याह राष्ट्रिय दैनिकले थप शक्तिशाली बने बालेन चारै सुरक्षा अंग प्रधानमन्त्रीको मातहतमा शीर्षकमा लेखेको छ। सुरक्षाका चारै अंग आफैसँग राखेर प्रधानमन्त्री बालेन र शाह थप शक्तिशाली बनेका छन्। रक्षा मन्त्रालयदेखि शुरूदेखि नै उनी सँगै छ। गृह मन्त्री सुदन गुरूङले राजीनामा दिएपछि गृह मन्त्रालय पनि प्रधानमन्त्री आफैसँग राखेका छन्। यसै गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई पुनः प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मातहत लगिएपछि सुरक्षाका चारवटै अंग प्रधानमन्त्री शाहसँग हुने भएको छ। रक्षा अन्तर्गत नेपाली सेना र गृह मन्त्रालय अन्तर्गत सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग रहेका छन्। गत बुधबारको मन्त्री परिषद बैठकबाट कार्य विभाजन नियमावली 2083 स्वीकृत गरिएको थियो। त्यसैमा राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राखिएको छ। स्वीकृत नामावलीले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको कार्यक्षेत्र विस्तार गर्दै 48 निकाय तथा कामका क्षेत्रमा आफू मातहत राखिएको छ। विवादस्पद व्यवसायहरूसँगको साझेदारी, सम्पत्तिको स्रोत र हदबन्दी भन्दा बढ़ी जग्गाबारे प्रश्न उठेपछि गुरूङले राजीनामा गरेका थिए। गुरूङले सरकार छाडेको 3 साता भइसक्दा पनि प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्री नियुक्त गरेका छैनन्। विवादमा तानिएर राजीनामा दिएका पूर्व गृहमन्त्री गुरूङमाथि छानबिन भने भएको छैन। त्यसबारे उनी आफैले टिप्पणी गरेपछि बिहिबार पूर्व न्यायाधीशको नेतृत्वमा एक समिति गठन गरिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस सहित विपक्षी दलहरूले भने गुरूङलाई चोख्याएर मन्त्रीमा फर्काउन गृह मन्त्रालय नेतृत्वविहीन राखिएको टिप्पणी गर्दै आएका छन्।
2: महालेखाको 63 प्रतिवेदन बेरुजु 7.5 खर्ब शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। हरेक वर्ष मुलुकको बेरुजु बढ़ेको बढ़ै छ। महालेखा परीक्षकको कार्यालयले 63 वार्षिक प्रतिवेदन अनुसार मुलुकको कुल बेरुजु 7.5 खर्ब नागेको जनाएको छ। महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा आर्थिक वर्ष 81-82 को बेरुजु रकम 7.55 खर्ब रूपियाँ बराबर पुगेको जनाइएको छ। महालेखा परीक्षकको कार्यालयका अनुसार आर्थिक वर्ष 81-82 मा संघीय, प्रदेश, स्थानीय तह, संघ असंगठित संस्था र संघीय कानूनद्वारा तोकिएका अन्य संस्था तथा समितिको गरी 94,84,50,00,00,00 बराबरको लेखा परीक्षण गरिएको छ। कार्यालयका अनुसार गत भदौ 23 र 24 चेन्जी आन्दोलन र घटनाका कारण 179 कार्यालय तथा निकायको पनि लेखा परीक्षण गरिएको छैन। ती कार्यालय तथा निकायको लेखा र सो सम्बन्धी श्रेष्ठता पेश नभएको तथा कागजात जलेका कारण 1,47,90,00,00,00 बराबरको लेखा परीक्षण भएको छैन।
3: गत मंगसिर 27-29 एघारौं महाधिवेशनबाट केपी शर्मा ओलीलाई तेस्रो पटक अध्यक्ष बनाएको नेकपा एमालेमा नयाँ अन्तर संघर्षको संकेत देखिएको छ। त्यसले संस्थापन र इतर समूह बीच दूरी मात्रै बढ़ाएको छैन, सिंगो पार्टी पंक्तिमा उकुस मुकुस बढ़ेको छ। प्रतिनिधि सभामा नमिठो हार बेहोरेको एमालेभित्र नेतृत्व परिवर्तनको मुद्दामा मोर्चाबन्दी शुरू भएको हो। 21 फागुनको चुनावबाट एमाले 25 सीटमा खुम्चिएको छ। निर्वाचन परिणामपछि एमालेभित्र नीति र नेतृत्व परिवर्तनको बहस शुरू भएको हो। अध्यक्ष ओलीलाई हटाउन विगतमा उनकै विश्वास पात्र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहितका नेताहरू एक ठाउँमा उभिएका छन्। तत्काल पार्टीको बैठक बस्यो भने हामी ओलीलाई राजीनामा दिन खुल्ला रूपमा भन्छौं, कार्यकर्तासँग उपाध्यक्ष विष्णु पौडेलले भनेका छन्। दोस्रो पुस्ताका यी नेताहरू पार्टी हारको समीक्षासँगै नेतृत्व फेरेर जानुपर्ने निष्कर्षमा पुगिसकेका छन्। उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले ओलीलाई भेटेरै नेतृत्व हस्तान्तरणको विधि र प्रक्रिया सुझाउन पनि आग्रह गरिसकेका छन्। अघिल्लो शनिबार गुण्डुमै पुगेर उनीहरूले ओलीलाई भेटेका थिए। उनीहरूको प्रस्तावमा ओलीले ठोस जवाब त दिएनन्, तर एउटा अर्थपूर्ण टिप्पणी भने गरेका छन्, ठिक छ लाग्नुहोस् तर पार्टी चाहिँ नफुटाउनुहोला। ओलीको भनाईलाई उद्धृत गर्दै एकजना एमाले नेताले भनेका छन्, गुण्डुमा पोखरेल र पौडेलले गरेको संयुक्त भेटमा मुलुकको समग्र राजनैतिक अवस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति र पार्टीभित्र युवाहरूको बढ़दो दबावका सम्बन्धमा ओलीलाई ब्रिफिङ सहित आफ्नो विचार खुलस्त पारिएको थियो। सोही परिवेशलाई मध्यनजर गर्दै अध्यक्ष ओलीले पार्टी नेतृत्व छाड्ने वातावरण निर्माणको उपायका बारेमा समेत छलफल भएको एमालेका एक पदाधिकारीले बताएका छन्।
2: कफिनमा फर्किए 1273 शीर्षकको खबर छ। घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेश जान्छन्, तर त्यही सुनौलो सपनाको खोजीमा विदेश गएका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाईको अवसर नभएर जीवनकै अन्तिम यात्रा बन्न पुगेको छ। रोजगारीको खोजीमा गएका धेरै युवा बाकसमा फर्किन थालेपछि वैदेशिक रोजगारीको यथार्थ क्षण पीड़ादायी बनेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु हुने क्रम दिन प्रतिदिन बढ़दो छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 82-83 साउनदेखि वैशाख 28 10 महिनामा मात्रै वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका 1273 नेपालीले ज्यान गुमाएका छन्। तीमध्ये 44 महिला छन्। आफ्नो परिवारको आर्थिक अवस्था सुधार्ने आशामा विदेश गएका महिला तथा पुरूष दुवैले विदेशमै अकालमा ज्यान गुमाउनु परेको बोर्डको तथ्याङ्कले देखाएको छ। यो तथ्याङ्क केवल श्रम स्वीकृति लिएर गएका र बोर्डबाट क्षतिपूर्ति पाउनेहरूको हो। अवैध रूपमा वा श्रम स्वीकृति नवीकरण नगरी बसेकाहरूको मृत्यु संख्या जोड़ने हो भने यो आंकड़ा अझै भयावह हुने निश्चित छ, तर सरकारसँग त्यसको यकिन तथ्याङ्क छैन। औसतमा दैनिक 4 सब बाकसमा आउने गरेको बोर्डका अधिकारीहरू बताउँछन्। वैदेशिक रोजगार बोर्डका निर्देशक भूपेन्द्र सापकोटाका अनुसार मृत्युदर बढ़नुमा विदेश जाने श्रमिकको संख्या पनि बढ़दै जानु प्रमुख कारण रहेको छ।
3: विभागले व्यवसाय गर्नै त्रसित बनाएको व्यवसायीहरूको गुनासो शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। वैदेशिक रोजगार विभाग र म्यान पावर व्यवसायीहरू बीचको सम्बन्ध चिसिने खतरा बढ़ेको छ। विगतमा वैदेशिक रोजगारीका क्रममा देखा पर्ने समस्या समाधानका लागि पत्राचार गर्ने, त्यसपछि परस्पर छलफल र सहकार्यका आधारमा समाधान खोज्ने गरेका विभागका कर्मचारी नयाँ सरकार गठन लगत्तै समस्या समाधानका लागि लचक हुनुभन्दा प्रधानमन्त्री कार्यालयको निर्देश दिन्छन् भन्दै कानून देखाएर व्यवसायी तर्साउने क्रम बढ़ेको व्यवसायीहरूको आक्रोश छ। शुक्रबार वैदेशिक रोजगार व्यवसायीहरू अनुगमनका नाममा विभागका कर्मचारीबाट छापा मार्ने र तर्साउने गैर प्रशासनिक शैलीको व्यवहार भइरहेको गुनासो लिएर विभागमा पुगेका थिए। प्रधानमन्त्री कार्यालयमा रहेको हेल्लो सरकारमा गुनासो आएको र सोही गुनासो सम्बोधनका लागि माथिको निर्देशन अनुसार भन्दै केही कर्मचारीले मेन पावर व्यवसायमाथि फौजदारी अपराधको अनुसन्धान शैलीमा कार्यालयमा छापा मार्ने क्रम बढ़ेको भन्दै त्यस्ता गतिविधिले समस्या समाधान नहुने व्यवसायीहरूको गुनासो छ।
2: एकै वर्षमा 8,000 भन्दा बढ़ी बाल बालिका अपहरणमा परेको पाइएको छ। आर्थिक वर्ष 81-82 राष्ट्रिय बाल अधिकार परिषदले हराएका वा अपहरणमा परेका 8,179 जना बाल बालिकाको उद्धार नै गरेको हो। हराएका बाल बालिका मध्ये 575 जनाको खोज तलाश जारी रहेको राष्ट्रिय बाल अधिकार परिषदले जनाएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदन अनुसार व्यवहारिसले फेला परेका 409 जना, सड़क बालबालिका 204 समेत गरी कुल 8,792 बालबालिकाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 2,285 बालक र 5,690 बालिका समेत गरी 7,975 जनालाई परिवारसँग पुनर्मिलन गराइएको छ। 216 जना अस्थायी पुनर्स्थापना केन्द्रमा राखिएको छ भने 601 जना बालबालिकाको स्पष्ट विवरण खुल्ने गरी प्रतिवेदन तयार पनि गरिएको छैन।